4.25% रहेको ब्याजदर असारमा 4% झारेको हो। असारमा सात ब्याङ्कले घटाए ब्याजदर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको अध्ययन अनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र सञ्चालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रत्येक कार्य योजना समेत स्वीकृत गरेको छ।
2: आईएमई लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अङ्ग बन्न सफल भएको उहाँको भनाई थियो।
1: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यभाग प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः सक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
2: अब शेयर बजार। गत साता नेपालको धितोपत्र दोस्रो बजारमा बिक्री चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेट पछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,724.03 बिन्दुमा

0: झारेको हो।
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छुट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
4: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभोरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अङ्कका साथ आफ्नो खाता खोलिसकेको छ।
3: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
4: राजुपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजुपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ, अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राजुपाको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थव्यापी छ।
3: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी, संस्कृतिको विकास गर्न सकिन्छ।
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सुदेश टाइम चेक इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।
5: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल असार 1 गते सोमबार, सन् 2026 जुन 15 तारिक अधिक जेठ कृष्ण पक्षको सोमबारे औँसी।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
5: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
6: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालु आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
5: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
6: र विश्वकप फुटबलमा कुराकाउलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्यान्ड्सले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
9: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
10: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
11: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5 50 50 934।
12: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
13: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी
5: सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यसै हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 को बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ्ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रुपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढाउने भएको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हारारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
6: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तल अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौँ। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापी कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ। तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले सुरुमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डिएपी युरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाइँ सुरु हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोरखापत्रले लेखेको छ।
6: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अनुसार भारतीय बजारमा पुगिसकेको 3 लाख किलोभन्दा बढी नेपाली गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7 लाख किलोभन्दा बढी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्, बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालु आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुससम्म साना मझौला र ठुला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको सङ्ख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता सङ्ख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैङ्कको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको छ महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग सङ्ख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यसले यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
5: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
15: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
14: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
15: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
14: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
15: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
14: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
5: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता, मालपोत्र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालु आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात् 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउन्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै राजसभा पनि गुटबन्दी र पदको हानथापमा फस्न थालेको आभास दिन्छ। आजको अन्नपूर्ण पोस्टले यो खबर छापेको छ। यसैबीच कानुनी र संगठनात्मक रूपमा काङ्ग्रेस एउटै पार्टी भए पनि नेताहरू बीचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा आइतबार आयोजित इतरपक्षको प्रदेश स्तरीय भेलामा नेताहरूले काङ्ग्रेस व्यवहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका छन्। भनाइमा मात्र होइन, व्यवहारमै काङ्ग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ। यस्तै एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
5: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डिआइजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यसअनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौँ भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनीतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति शक्ति दुरुपयोगी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
6: विवाहको कानुनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बालविवाह अझै कायमै छ। मधेस प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
16: हिजो आज सहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
17: विगत तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेष धर्म संस्कृतिले र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ अहिले।
16: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानुनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
18: उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो, यो 20 वर्षभन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ। एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बालविवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्व

0: गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
1: नेपालले ट्रान्स एसियन रेलवे TAR नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेल मार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
0: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भिरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। डिभिजन वन कार्यालय गढी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
1: नेपालको सबैभन्दा जेठो संवैधानिक अङ्ग लोक सेवा आयोगले सार्वजनिक प्रशासन तर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढाएको छ।
0: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमुना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालु आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमुना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो। सोमबारे औँसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
1: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
0: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालु आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
1: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
0: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र ल्यान्ड्सले बराबरी खेले, आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक सुरु हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्टिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patron.com र नेपाली network.com मार्फत पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज आउँदैछ, तपाईँहरूलाई थाहा छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना प्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। बजेट ल्याउने गरिन्छ प्रदेशमा, तपाईँलाई थाहा छ। कोशी मधेस

0: बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा बजेट आउँदैछ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ संविधान संशोधनको गृह कार्यमा नेकपा एमाले छ र नेकपा एमालेभित्र पनि अहिलेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीलाई विभाजन गर्न खोजेको र मध्यरातमा छलफल गरेको कुनै पनि हालतमा एघारौं महाधिवेशनबाट आफू अध्यक्षको निर्वाचित भइसकेको व्यक्ति यो छोटो समयमा पद नछोड्ने नत्याग्ने आफ्नो मात्रै पार्टी यो अवस्थामा पुग्नका निम्ति आफ्नो मात्र कमजोरी नरहेको भन्ने कुरा चाहिँ यतिखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइरहेका छन् र नेकपा एमालेलाई विभाजन गर्नका निम्ति एउटा तत्त्व सक्रिय छ। पार्टीका महासचिवहरू, पार्टीका उपाध्यक्षहरू, लोभी पापी तत्त्वहरू, भजन मण्डलीहरू यतिखेरको अवस्थामा चाहिँ पार्टी अध्यक्षको यो आरोप छ र पार्टी फोड्ने छुट कसैलाई पनि छैन। कारवाहीको डन्डा बर्साउने पार्टी अध्यक्षको भनाई र इङ्गित रहेको छ। गुमेको साग फर्काउने प्रयासमा पनि छ एमाले। स्थानीय र प्रदेश सभा निर्वाचनसम्म मिसन जागरण चलाउने भनिएको छ। लोभी पार्टीले पापीले पार्टी फुटाउन सक्छन् है भनेर ओलीले भनिरहँदाखेरि अहिलेको
1: देशमा नेकपाका नेता पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन मेटमणि चौधरीजी, तपाईँको र मेरो बहस यसभन्दा अगाडि पनि भएको छ नेपाली बसमा, होइन यो देशमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैनन्, सहकारी ठगी गरेर भागेका जीवी राई पक्राउ पर्दैनन्, त्यसै गरी चाहिँ निर्मला हत्याकाण्ड प्रकरणका अपराधी अहिलेसम्म पनि फरारै छन्, होइन कता छन् के छन् थाहा छैन। अब सुदन गुरुङले दरबार हत्याकाण्डको छानबिन गर्छु र यस विषयमा चाहिँ यसका फाइलहरू खोल्छु भनेर बताइरहनु भएको छ, यो कुरालाई तपाईँले कसरी हेर्नु भएको छ?
2: एउटा कुरा त यो जीवी राई भन्ने सहकारी ठगीसँग जोडिएको व्यक्ति कुनै पनि हालतमा पक्राउ पर्दैन।
1: तपाईँले त नेपालमै छन्, म देखाइदिन्छु भन्नुभएको थियो मलाई कुनै बेला, होइन
2: होइन, किनकि यिनीसँग डाइरेक्ट जो ठगी कामसँग जोडिएका व्यक्तिहरू अहिले स्वयं सरकारमा छन्, सरकारका नेतृत्व गरिरहेको छन्, त्यो दलका सभापति समेत हुनुहुन्छ र उहाँ अहिले पावरमा हुनुहुन्छ। पावरमा भएको व्यक्ति मलाई लाग्छ पावर दुरुपयोग गरिराख्नु भएको छ।
1: अहिले सभापति पावरमा भए भने त प्रधानमन्त्री त सुशासनका लागि त एक्टिभ छन् नि त, होइन?
2: उहाँको अब सुकुम्बासीहरूलाई अब लखेट्ने कुरा
1: होला, कसैले गिट्टी कुटे होला, कसैले बाल्ल बोके होला, होइन कसैको सम्पत्ति होला, बाबुबाजेले कमाइदिए होला, कसैका अधिकृत थिए होला ब्याङ्कमा, होइन कसैका चाहिँ अब यो सुब्बाहरू नायब सुब्बाहरूका छोराछोरीहरू छन् नि त मन्त्रीहरू, त उनीहरूले कमाउनु पाइयो नि त, पाइएन? तपाईँहरूले हिजो कमाउने बाटो पनि राम्रो दिनुभएको थियो राजनीतिक दलहरूले।
2: होइन होइन, यसो छ खेम सर, कमाउन पाइयो तपाईँ काठमाडौँ आएको कति वर्ष भयो भन्नुहोस्?
1: होइन, मेरो त भयो 8-10 वर्ष हुन थाल्यो।
2: होइन, जस्तै एउटा सुब्बाको तलब कति हुन्छ?
1: सुब्बाको तलब करिब 35-40 हजार होला अहिलेको अवस्थामा।
2: त्यहाँ तपाईँले खाना पुग्दैन, बुझ्नुभयो, चिया कफी खाना पुग्दैन।
1: हामीले मेहनत गर्दाखेरि यत्रो कमाउँदाखेरि हामीलाई पनि गाह्रो गाह्रै भएको छ उनलाई चाहिँ, होइन समस्या छ।
2: प्रधानमन्त्रीको तलब कति हुन्छ
1: सबै मिलाएर? 1-1.5 लाख भनौँ न,
2: 1 लाख। 1 लाखले के हुन्छ भन्नुहोस् त, मन्त्रीको तलब कति हुन्छ? अनि त्योभन्दा मुनि त सुब्बाको तलब हुन्छ होला नि त, अधिकारीको तलब हुन्छ होला नि त। त्यसले तपाईँले यति बुझ्नु, सिन्की भात, सिन्कीको झोल, आलु नमिसाइकन खान पुग्दैन, अनि कसरी जोड्न मिल्छ? ल ठिक छ, ओके, ल जोडे रे, त्यसको ट्याक्स इन्कम ट्याक्स तिर छन् कि छैनन्, सबै चिजको इन्क्वायरी गर्नु पर्दैन। त्यसैले तपाईँले जुन यिनीहरूले आफ्नो सम्पत्ति देखाएका छन्, धेरै सुन देखाएका छन्, तोलाका तोला,
1: सुनपतिहरू त धेरै छन्, 89 तोला त गृहमन्त्रीसँग छ, होइन 190 तोला चाहिँ प्रधानमन्त्रीजीसँग छ, धेरै छन्।
2: जस्तै गृहमन्त्री भइसकेपछि पनि सुदन गुरुङको नाममा थुप्रै खालका सेयर, थुप्रै कम्पनीका सेयरहरू आएको छ, होइन, थुप्रै जग्गाहरू किनबेच भएको छ आएको देखिन्छ। यसलाई नैतिकतासँग जोडेर हेर्न मिल्छ कि मिल्दैन? उनीहरूले खालि सिकाउने मान्छे अथवा उनीहरू डाइरेक्सन गर्ने मान्छे डाइरेक्टर मात्रै हुन्, उनीहरूमाथि उठेका प्रश्नहरूको जवाबदेही हुनु पर्दैन,
1: जवाबदेही मात्र होइन अहिले त छानबिन पनि गर्न पाइँदैन बाल बालाहरूलाई त।
2: जस्तै प्रधानमन्त्रीको विषयमा पनि जुन बेला प्रधानमन्त्रीले कोहीसँग जसलाई विवाह गर्नुभएको थियो त्यो बेला दाइजोको नाममा उहाँलाई कुनै पनि चिज प्राप्ति भएको थिएन, तर आज दाइजोको नाममा धेरै सुन धेरै तोला सुन उहाँलाई उहाँको नाममा देखाइएको छ। दाइजो आयो, दाइजो प्राप्ति भयो,
1: दाइजो त दिया हुन सक्छ नि त मेडवाणी चौधरीजी, हामीलाई के थाहा हुन्छ र दाइजो त अब त देखाएर दिने कुरो भएन नि त होइन।
2: फर्स्टको बेला कन्फ्लिक्ट भएको थियो जुन बेला उहाँ विवाह गरिराख्नु भएको थियो, ससुराली र उहाँको बिचमा उहाँको फ्यामिलीको बिचमा कन्फ्लिक्ट थियो। कन्फ्लिक्ट भएको बेला कुनै परिवारले ससुरालीले दाइजो दिन्छ त, तर यो सबै हास्यास्पद हास्य रस भन्छ नि, हाँसो लाग्ने कुरा, यद्यपि उहाँहरूको बारेमा मान्छेले क्वेसन त उठाइरहेका छन् र बोल्न बोल्या छैनन्, किनकि बोल्ने बित्तिकै समातिनु पर्छ कि भन्ने एउटा आतंक छ, टेरोर छ, भयभ छ। त्यसले यो जुन गरिएको छ तपाईँले यो सुशासनका कुरा होइन अरू कुरा नियमन गर्ने कुरा हो खेम्स, जसले कसैले कानुन खरच गरेको छ कसैले बदमासी गरेको छ उसलाई नियमन गर्ने हो, उसको हातमा हत्करी ल्याएर थुन्ने होइन जेल पठाउने होइन। आज व्यापारीहरू पलायन भइरहेको छन्, आज इकोनोमिकली हामीले आफूलाई राम्रो ठाउँमा पुर्याउन खोज्दैछौँ, तर जसले जो इकोनोमी समाजमा या सोसाइटीमा इकोनोमी चलायमान गर्छ ती व्यक्तिहरूले आतंकित गर्ने कुरा यहाँबाट पलायन गर्ने कुरा यहाँबाट भाग्न बाध्य बनाउने कुरा त बेठिक होला नि त। त्यसैले सुशासनका कुरा गफ मात्रै हो यति बुझ्नुहोस्।
1: अहिलेको अवस्थामा अब देश बनाउनु पर्छ, देशलाई चाहिँ सुशासनको दिशामा अगाडि बढाउनु पर्छ भन्ने कुरामा सबै नागरिकहरूको ऐक्यबद्धता पनि छ, एकमत पनि छ। अब सरकारलाई सजिलो ढङ्गले राम्रो ढङ्गले खबरदारी गर्दै काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ नि त होइन। अहिलेका स्थापित दलहरूले पनि विरोध मात्र गरेर त हुँदैन नि त मेटमणिजी।
2: होइन त्यो गर्ने हो क्याम छ, एकदमै गर्ने हो, तर क्वेसन उठ्नु हुँदैन उहाँहरूकै विषयमा। जस्तै आज अर्थमन्त्रीकै विषयमा पनि अनेक प्रश्न उठेको छ, जस्तै बजेट बनिरहेको छ, कर कसमा बढाउने कसमा घटाउने कुरा भइरहेको छ, यो त नितान्त अर्थमन्त्रीसँग मात्रै जोडिएको, अर्थमन्त्रीले मात्रै थाहा हुन्छ या अर्थमन्त्रीको एउटा टिमले थाहा हुन्छ, तर त्योभन्दा अगाडि सयौँको सङ्ख्यामा बिवाइडीकारी नेपालभित्रिने कुरा, त्यो पनि कुनै पनि चिज नमिलाइकन ल्याउने कुरा, यो त अर्थमन्त्रीमाथि प्रधानमन्त्रीमाथि गृहमन्त्रीमाथि प्रश्न त उठ्यो नि त, सिमानासँग जोडियो गृहमन्त्री, करको दर तलमाथि बनाइयो अर्थमन्त्री, र त्यहीसँग जोडिएको त्यो सबै चिजको हेड प्रधानमन्त्री, यी सबैसँग त जोडियो नि त, सबैसँग नैतिक प्रश्न उठ्यो, अब यसको जवाबदेही उहाँहरूले बन्नुपर्छ। तर उल्टै अर्थमन्त्री हेर्नु न संसदमा गएर
1: अर्थमन्त्रीले त भन्नुभएको छ 2 अर्बको कुरा नगर्नुहोस् न, 2 रुपियाँ मात्रै पनि मैले खाएको छु भने म राजनीतिक जीवन त्याग गरिदिन्छु भन्नुभएको छ नि उहाँले होइन।
2: अनि खाएको कुरा कसरी देखिन्छ त खेम सर, त्यो त मिलो म जस्तै करको दर हेरफेर हुँदैछ बढिरहेछ अथवा घटिरहेछ यसको सूचना कसले चुहायो त, अर्थमन्त्री बाहेक अथवा अर्थमन्त्रीको निर्देशन बेगर अरब खरबमा इन्भेस्ट गरेर कसले गाडी ल्याउन सक्छ?
1: होइन त्यो त अब थाहा हुन सक्छ नि त, अर्थ मन्त्रालयको सचिवहरूलाई थाहा हुन सक्ला वा चाहिँ राजस्व सचिवहरूलाई थाहा हुन सक्ला होइन।
2: होइन होइन, तर त्योसँग त नेक्सस त अर्थमन्त्रीसँगै जोडियो नि त, त्यसैले कसैमाथि प्रश्न उठ्यो, रेल पल्टिँदा रेल मन्त्रीले रिजाइनेसन गरेको कुरा सुन्नु भएको होला नि त,
1: सुनिया छ प्रश्न उठ्दाखेरि नेपालमा पनि गरेका छन् कतिपयले त।
2: अब आलु कुहिँदा कृषि मन्त्रीले रिजाइनेसन गरेको कुरा त देख्नुभयो होला, इतिहास हेर्नु भएको होला।
1: हाम्रो त ट्रेन यस्तो छ, देशै कुहिँदा प्रधानमन्त्री त हाँसेर बसिरहेको हुन्छ, अब यो देश त यस्तो छ नि त, तपाईँहरूले त हिजो
2: होइन यसो छ खेम छ, ल ठिक छ हामीले मिस्टेक गर्यौँ रे, ल हामीले गल्ती गर्यौँ, तर यो प्रश्न त उहाँहरूमाथि पनि त उठिरहेको छ नि त,
1: प्रश्न त उठ्छ, समय भएको छैन अझै प्रश्न चाहिँ उठ्छ।
2: आज पनि सुकुम्बासीहरू बिचल्लीमा छन्, कतिखेर घर भट्काइदिन्छ, कतिखेर विस्थापित हुनुपर्छ, यो पनि एउटा आतंक हो नि त। आतंक कसले सिर्जना गरिरहेछ? स्वयं प्रधानमन्त्रीले सिर्जना गरिरहेछ अथवा राज्यले गरिरहेछ, गृहमन्त्रीले त्यो सिर्जना गरिरहेको अवस्था छ। त्यसको व्यवस्थापन गर्ने कुरा हो खेमसर। त्यसैले यहाँहरूमाथि प्रश्न उठिसकेपछि जवाब दिनुपर्छ। आज प्रधानमन्त्रीको बारेमा अनेक प्रश्नहरू उठेको छ,
1: होइन? नेपालले भारतको सीमा कहाँ कहाँ मिच्याएको छ मेटवाणी चौधरीजी? तपाईँ सीमानाकै मान्छे हो नि, होइन?
2: नहीं होइन, त्यो विषयमा त उहाँले भन्नुपर्छ। हामी त मिचेकै छैनौँ भनिरहेछौँ त। नेपालले भारतको कुनै पनि सिमाना मिचेको छैन भन्ने कुरा, त्यो विषयमा त हामी कन्फिडेन्स छौँ। तर आज हाम्रो स्वयं प्रधानमन्त्री जसले सिमानाको रक्षा गर्नुपर्ने हो, उहाँले नै हामीले पनि इन्डियाको भूमि मिचिरहेका छौँ भन्ने कुरा स्टेटमेन्ट दिइराख्नु भएको छ। अझ यसलाई अनेक उहाँको वरिपरि आसेपासेहरूले जस्टिफाइड गर्ने प्रयास गरिराख्नु भएको छ। बबलु गुप्ताको कुरा तपाईँले सुन्नुभएको छ, इन्डियाको मान्छेले नेपालको भूमि मिचेर घर बनाएको छ,
1: होइन? सांसदको त के कुरा गर्नुहुन्छ अहिले, होइन? 10 गजाका ती साँधहरूलाई हेरेर वारी पारी गोरु बाँधेको त देखाइरहेछन् भनेपछि यसलाई पुष्टि गर्न खोजिँदैछ क्या? यो जति नेग्लेक्ट नगरात्मक त केही पनि हुन सक्दैन, होइन? जनताले बुझ्नुपर्छ।
2: सुन न खेम सर, यो त अब मेरो आफ्नो मुखबाट भन्न मिल्ने होइन, यो त राष्ट्रघाती देशद्रोही नीति हो नि त। आफ्नो भूमि अर्कोले मिचेको छ तर हामीले मिचेका छौँ भने तिनी तस्विरहरू पिक्चरहरू पोस्ट गर्ने कुरा, जस्टिफाइड गर्ने कुरा, भ्रम सिर्जना गर्ने कुरा, यो त बेठिक कुरा होला नि त। त्यसैले यो सरकार, अहिले बनेको सरकार केवल यो जुन आफूलाई सुशासनका कुरा गरिएको छ, सुशासन भन्दा कुशासन देशद्रोही विषय हो। यसको जस्टिफाइड अब यसको उत्तर जवाब त पिएमले दिनुपर्छ, तर पिएमले स्केप गरिराख्नु भएको छ आफूलाई। पिएम भन्ने चाहिँ जनताहरूको अभिभावक, नेपालको अभिभावक हो नि त। उहाँले म यसरी गरिरहेको छु, यसरी गर्ने प्रयास गरिरहेको छु, यति दिनमा यो हुन्छ भन्ने कुरा जनताले आश्वस्त त बनाउनु पर्छ नि त। अब सांसद हो, सांसदबाट स्केप गर्ने कुरा, सांसदमा आएर नबोल्ने कुरा, म बोल्दैन भन्ने कुरा, फार्म गर्छु भनिराख्ने कुरा, यसले कुनै अर्थ राख्दैन। हेर्नुहोस्, सांसद प्रधानमन्त्री सांसदप्रति जवाबदेही भन्ने कुरा, सांसदमा आएर स्टेटमेन्ट दिने कुरा, जनताहरूलाई आश्वास कन्फिडेन्स बनाउने कुरा, आफ्नो भिजन बताउने कुरा होला नि त। तर यो केही नगरिकन काम के गर्नुभएको छ त्यो हामीले त थाहा भएन, होइन? तर मान्छेले भन्दै थिए कहिले छोरी खेलाइराख्नु भएको थियो, कहिले के गरिराख्नु भएको थियो, कुनै होटलमा बसेर के तानिराख्नु भएको थियो भन्ने प्रश्न पनि त उठिरहेछ नि त। संसद राष्ट्रपतिले सम्बोधन गर्ने दिन सबैभन्दा ठुलो कुरो प्रधानमन्त्रीको त्यो ठाउँमा उपस्थित हुने कुरा हो र उपस्थित हुने कुरा, योभन्दा अर्को इम्पोर्टेन्ट कुरा हुनै सक्दैन, अर्को महत्त्वपूर्ण विषय हुनै सक्दैन। तर आज पिएमले त्यसले नेग्लेक्ट गरिराख्नु भएको छ। सांसदले कुनै पनि विषयमा प्रश्न उठाइसकेपछि तपाईँ त्यसको जवाब दिने कुरा योभन्दा महत्त्वपूर्ण अर्को विषय हुनै सकेन, त्यो विषयमा उहाँ नेग्लिजेन्स गरिराख्नु भएको छ। भन्नाले पिएम सांसदप्रति जवाबदेही, सांसद जनताप्रतिको जवाबदेही भन्ने कुरामा उहाँले ध्यान दिनुपर्छ। उहाँहरूले यसैले सुशासन भन्नुहुन्छ, सुशासन उहाँको नयाँ के व्याख्या गर्ने मान्छे अथवा आविष्कारक त होइन होला नि त, अथवा उहाँहरूले भनिदिएको कुरा सबै जनताले एकै पटक पत्याइदिनुपर्छ भन्ने छैन होला नि त। इच्छा भन्नुहोस् त, यो त डेमोक्रेसी हो, आफूले लागेको कुरा उठाउन पाइन्छ। जस्तै आज मैले पनि भन्दैछु, पिएमले जुन बोल्नुभयो, जुन स्टेटमेन्ट दिनुभयो, त्यो विषयमा सांसदमा आएर कि एक्सन गर्नुपर्छ कि यो ठाउँमा, यो जिल्लाको यो ठाउँमा यति एरिया पुग्ने हामीले मिचेका छौँ भनेर जस्टिफाइड गर्नु पर्यो, त्यो त गर्नुपर्ने होला नि त।
1: होइन सांसदहरूले गरिरहनु भएको छ नि त, यहाँ यहाँ मिचेको छ भनेर तस्विरहरू आइरहेको छ नि त, होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले
2: बेठिक तरिकाले होइन आफै इन्डियाको फोटो खिचेर ल यसरी एउटा मिचेको छौँ भन्ने कुरा सेउ जतिको हावादारी कुराहरू के हुन सक्छ।
1: हस् मेटवानी चौधरीजी, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
5: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या, यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ, यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98-5।
1: नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
1: लोभी पापीले पार्टी फुटाउन सक्छन्, सतर्क रहनु होला। पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेमा लोभी पार्टीहरू को को छन् अहिले?
7: मैले त सुनेको छैन उहाँले भनेको, होइन मिडियामा अलिअलि मैले देखेँ।
1: होइन, हिजो चाहिँ उहाँले भन्नुभएको छ एउटा कार्यक्रममा लोभी पापीहरूले पार्टी फुट्दैछ
7: भन्नुभएन। भन्नुभएको हो भने त्यो गलत भन्नुभयो। नेकपा एमालेमा उहाँका सहयोद्धाहरू हुनुहुन्छ, उहाँहरूले जसलाई भन्नुभयो भन्ने कुरा मिडियामा सुनियो, त्यो कुरा चाहिँ त्यो गलत नै हो। उहाँले त्यस्तो भन्नुभएको छैन भन्ने लाग्छ मलाई त।
1: होइन, भनिसक्नुभयो, आइसक्यो, उहाँका मुखारविन्दुबाट आएका विषयहरू हामीले यहाँ तथ्य प्रमाण फेला पारिसक्यौँ। अब तपाईँले भनिरहनु भएको छैन, भन्नुभएको छैन भनेर त कहाँ पत्याउने त भनेर।
7: उहाँले त्यसो भन्नुभयो भनेदेखि त्यो गलत हो, र उहाँका सहयोगदाहरू हुनुहुन्छ।
1: होइन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले पार्टी फोड्न खोज्दै हुनुहुन्छ, त्यो तयारी गरिरहनु भएको छ, राति राति पनि लामो समय डिस्कसन गरिरहनु भएको छ, मलाई हटाउनु खोज्नु भएको छ, म हट्दैन भन्नु भएको छ क्या उहाँले?
7: त्यो कुरा चाहिँ के छ भन्दाखेरि, हामी अहिले जुन ठाउँमा पुगेका छौँ, यो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले जुन अवस्थामा पुगेको छ, यसको समीक्षा गर्नुपर्ने र त्यो समीक्षामा अडिएर यो पार्टीलाई पुनर्गठन र पुनर्जागृत गरेर अगाडि बढ्नुपर्ने जुन विषय छ, यो नेकपा एमालेको जिन्दगीका लागि यो अपरिहार्य विषय बनिसकेको छ र जनताको आदेश पनि नेकपा एमाले आफूलाई चाहिँ सच्याओस्, नेकपा एमाले आफूभित्र कमजोरी छन्, अरू बाह्य आक्रमण पनि छ नेकपा एमालेका प्रति, नेकपा एमालेका प्रति घेराबन्दी पनि हुन सक्दछ, तर मुख्य कुरा भनेको नेकपा एमालेभित्र आफ्ना कमजोरीहरू छन्, जुन कारणले गर्दाखेरि आज नेकपा एमाले यो अवस्थामा पुगेको छ। त्यस कारणले जनताले आफ्नो मत मार्फत के आदेश दिएका छन् भन्दा, यो नेकपा एमाले आफ्ना कमजोरी खोतल्नु पर्दछ, यसको समीक्षा गर्नुपर्दछ र आफूलाई पुनर्संरचित गरेर अगाडि बढ्नुपर्दछ, पुनर्गठन गरेर अगाडि बढ्नुपर्दछ, यसको नेतृत्वको सन्दर्भमा, साङ्गठनिक जीवनको सन्दर्भमा, यसको वैचारिक कार्यदिशाको सन्दर्भमा यसले चाहिँ आफूलाई पुनर्गठित गरेर अगाडि जानुपर्छ, कार्यशैलीमा पुनर्गठन हुनुपर्छ। एउटा कम्युनिस्ट लोकतान्त्रिक पार्टीको रूपमा नेकपा एमाले अगाडि आउनुपर्दछ भन्ने जनताको आदेश छ। त्यो जनताको आदेशलाई यति बेला चाहिँ पार्टीको उपाध्यक्ष विष्णु पौडेल र यति बेला शङ्कर पोखरेल पार्टीको महासचिव, उहाँहरूले यो जनताको आदेशलाई प्रतिबिम्बित गर्ने र त्यसलाई चाहिँ बाहिर ल्याउने काम गर्नुभएको छ। यो एकदमै जायज छ, कमरेड विष्णु पोखरेल र कमरेड शङ्कर पोखरेलले यति बेला चाहिँ नेकपा एमालेलाई जनताको जुन आदेश छ, पार्टी कार्यकर्ताहरूको जुन भावना र आदेश छ त्यसलाई प्रतिबिम्बित गरिरहनु भएको छ।
1: यसको मतलब चाहिँ पार्टी महासचिव र पार्टी उपाध्यक्ष विष्णु पौडेलले जुन जुन काम गरिरहनु भएको छ अबको नेतृत्व केपी शर्मा ओलीबाट हुँदैन, अब चाहिँ एमाले रिफर्म हुनुपर्छ, त्यो ढङ्गले चाहिँ पार्टी अगाडि बढाउनु पर्छ भन्ने हिसाबले एउटा अभियान चलिसक्यो होइन।
7: रिफर्म हुनै पर्दछ। यसमा के छ भन्दाखेरि पार्टी अध्यक्ष स्वयंले पनि नेकपा एमाले पुनर्गठित भएर अगाडि बढ्नु पर्दछ भनेर नै आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट उहाँ स्वयंले चाहिँ पार्टी पुनर्गठित हुनुपर्दछ, पार्टीले ठिक छ यसलाई समीक्षा पनि गरौँ भनेर एउटा कार्यदल बनाउनु भएको छ र अहिले त्यो कार्यदल सक्रिय छ। पार्टी अध्यक्ष त्यसको विरुद्धमा हुनुहुन्छ मलाई यस्तो लाग्दैन। पार्टी अध्यक्ष स्वयंले आफ्नो कार्यदल बनाउनु भएको छ र अहिले कार्यदल काममा लागिरहेछ। पार्टी कार्यकर्ताहरूले त्यस उपर विचार पार्टीको त्यो कार्यदल जुन बनेको छ त्यो कार्यदलले आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले आफ्नो विचार राखिरहनु भएको छ। केन्द्रीय कमिटीका सदस्यहरू र मातहत कमिटीका नेताहरूले चाहिँ त्यो विचार प्रस्तुत गरिरहनु भएको छ। अहिले भएको यति नै हो, त्यहाँभन्दा बढी केही पनि भएको छैन र एउटा तलको जनताको भावना र कार्यकर्ताहरूको भावनालाई पार्टीको स्थानीय कमिटीले प्रतिबिम्बित गरिरहेछ, त्यो कुरालाई उठाइरहेछ र उहाँहरूले पार्टीको उपाध्यक्ष र महासचिवले पनि अब एमाले यसरी चल्दैन है यो कुरा त स्वयं अध्यक्षले पनि भनिरहनु भएको छ। त्यस कारणले पार्टी पङ्क्तिको भावनालाई हामीले बुझ्नै पर्यो। हामी चाहिँ या त पार्टीको नेतृत्वको जिम्मेवारी के हुन्छ भन्दाखेरि या त हामीले जनतालाई कन्भिन्स गर्नुपर्छ, कार्यकर्तालाई कन्भिन्स गर्नुपर्छ आफ्ना निर्णय नीति र विचारको सन्दर्भमा, या त हामीले कार्यकर्ता र जनताको भावना अनुसार आफूलाई बदल्नुपर्छ। हामीले यदि आफूलाई पनि बदल्न सक्दैनौँ र जनतालाई र कार्यकर्तालाई कन्भिन्स पनि गर्न सक्दैनौँ भनेदेखि त्यो पार्टी चल्न सक्दैन। त्यस कारणले नेकपा एमाले एउटा हैसियत राख्नै पर्यो, या त हामीले जनतालाई कन्भिन्स गर्नु पर्यो या त जनताको भावना अनुसार हामी हिँड्नु पर्यो। र अहिले यति बेलाको आवश्यकता के हो भने पार्टी कार्यकर्ता र जनतालाई हामीले कन्भिन्स गर्नुभन्दा पनि उहाँहरूको भावना अनुसार आफूलाई बदलेर अगाडि जाने कुरा हो। त्यस हिसाबले नै अगाडि जानुपर्छ जुन कुरा अहिले पार्टीमा बहस छलफल भइरहेछ र नेकपा एमालेको पार्टी जीवनमा यो असाध्यै आवश्यक र असाध्यै राम्रो काम चाहिँ अहिले अगाडि बढिरहेछ, यो छलफल भइरहेछ, यसले नेकपा एमालेलाई जीवन दिन्छ।
1: अनि यसको मतलब चाहिँ अब चाहिँ उहाँको नेतृत्वमा चाहिँ सम्भव छैन भन्ने कुरामा तपाईँहरू पुगिसक्नु भएको छ, पार्टी विभाजनको सन्दर्भमा छैन, पार्टी विभाजन हुँदैछ होइन,
7: यो छलफल चलिरहेछ, उहाँ स्वयंले बुझ्ने कुरा हो। अब चाहिँ
1: पार्टी विभाजन कहिलेसम्म हुन्छ त्यसो भए, अर्को पार्टी कहिले गठन हुन्छ?
7: सुन्नुहोस्, अब तपाईँको मिडिया मार्फत म यो कुरा भन्न चाहन्न, पार्टी अध्यक्ष स्वयंले यो कुरा हाम्रो अध्यक्षले बुझ्नुहुन्छ र स्वयंले चाहिँ एउटा निकासको प्रस्तावलाई अगाडि ल्याउनुहुन्छ भन्ने अहिले पनि मेरो विश्वास छ।
1: होइन, अहिले त एउटा समिति बनिएको छ रामबहादुर थापा बादलको नेतृत्वमा, होइन, यसको चाहिँ समीक्षा गर्नका निम्ति त्यो प्रतिवेदनले त पक्कै पनि ओलीजीको मात्र गलत छैन, उहाँको चाहिँ एकदम राम्रो भूमिका थियो भनेर केन्द्रीय कमिटीमा पेश त पक्कै गर्छ, त्यो त क्लियर नै छ, ओपन सेक्रेट नै छ, होइन, फरक फरक
7: त्यसको छलफल भइ नै हाल्छ, यसको निकास दिने काम पनि स्वयं अध्यक्षले गर्नुहुन्छ र उहाँले गर्नुहुन्छ।
1: अध्यक्षले त भनिसक्नु भएको छ म छोड्दैन, अहिले म महाधिवेशनबाट इलेक्टेड भएर आएको, मेरो के हो विधि, के प्रक्रियाबाट म बाहिरिने, त्यसको पनि विधि चाहिएला, प्रक्रिया चाहिएला, होइन, नियम चाहिएला, मलाई त्यतिकै जा भनेर चाहिँ जानी, म चाहिँ के खेलाउना हो भन्नुभएको छ उहाँले।
7: ठिकै हो, या त उहाँ स्वयंले एउटा छ नि अब यसरी जाउँ भनेर भन्नुहुन्छ वा मार्ग प्रशस्त गर्नुहुन्छ, या त चाहिँ अब विधिको कुरा, उहाँको कुरा ठिकै छ विधिबाट भन्ने कुरामा, या त हामी उहाँ मार्फत हामी विधिमै जान्छौँ, त्यसमा पनि समस्या भएन,
1: विधिमा जान्छौँ भने चाहिँ फेरि अर्ली महाधिवेशन त्यसो भए
7: त्यसो पनि हुनसक्छ, तर अब यो कुरा चाहिँ अब हाम्रो यो अहिलेको समीक्षा कार्यदलले एउटा रिपोर्ट ल्याउला, त्यो रिपोर्टमा आधारित भएर हामी अगाडि बढ्छौँ, स्वयं अध्यक्षले चाहिँ त्यसको प्रस्ताव गरेर अगाडि आउनुपर्छ, उहाँले चाहिँ त्यो काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ।
1: अब भनेपछि चाहिँ अब उहाँले छोड्दै छोड्नै नमान्ने उहाँको पक्षमा पनि धेरै नेता कार्यकर्ताहरू छन्। अस्ति भर्खरै मात्र मैले पूर्व मन्त्री देवेन्द्र दाहालदेखि लिएर चाहिँ महेश बस्नेतहरूसँग पनि कुराकानी गरेको छु, होइन, उहाँको विकल्पमा अहिले सोच्ने बेला भएको छैन भन्ने एउटा स्थिति आएको छ। यसो हुँदा त नेकपा एमाले त अब विभाजनको अन्तिम तयारीमा छ भन्न पाइयो नि त, होइन?
7: विभाजन हुँदैन, विभाजन हुँदैन, यो सपना कसरी देखिएको छ भने यो गलत हो।
1: अनि तपाईँहरूले सपना देखिसक्नु भने अब योभन्दा ठुलो सपना के हुन सक्छ? विभाजन
7: त्यसरी तरङ्गित हुने जरुरी छैन, विभाजन केही पनि हुँदैन। यो पार्टी एकताबद्ध भएर अगाडि बढ्छ र स्वयं अध्यक्षले चाहिँ एउटा प्रस्ताव गरेर अगाडि आउनुहुन्छ, हामी त्यसमा जाउँला। तर के हो भन्दाखेरि यति बेलाको आवश्यकता चाहिँ हामीले जनतालाई, जनताले त हामीलाई भनिसकेका स्थिति छ नि, यो निर्वाचनमा जुन एउटा चाहिँ पराजय हामीले बिहोर्यौँ, दुःखद पराजय हामीले बिहोर्नु परेको छ र जुन दुःखद अवस्था अहिले पार्टीभित्र छ, पार्टीको चाहिँ जीवन हामीले देखिरहेछौँ नि, यो चाहिँ नचलिराखेको जुन पार्टी जीवन छ यो कोमामा गइरहेको, अब यसलाई जीवन दिनका लागि त हामीले केही न केही गर्नु पऱ्यो। कन्भिन्स गर्न हामीले सकेनौँ, हामीले निर्णय गऱ्यौँ, हामीले नीति बनायौँ, हामीले कार्यक्रम पनि बनायौँ होला, काम गऱ्यौँ होला, धेरै काम पनि हामीले गरियो, हामीलाई त्यस्तो लाग्यो नि त, तर पनि जनतालाई कन्भिन्स गर्न सकेका रहेनछौँ, जुन कारणले गर्दाखेरि जनता हामीबाट टाढा भएको स्थिति भयो। त्यस कारणले अहिले यति बेला चाहिँ नि अब त्यो जनताको भावना, जनताले एमालेलाई परिवर्तन भएर आऊ है भनेर भनेको स्थिति छ, यो एकदम स्पष्ट छ।
1: होइन, तपाईँलाई धेरैले के भनिरहेका छन् भने नि, खिमलाल भट्टराईजी, तपाईँको र मेरो बहस हुँदै गर्दाखेरि देशका 350 बढी रेडियो एफएम स्टेसनले यसलाई प्रसारण गर्दैछन्, अनलाइनहरूमा जाँदैछ, होइन, म यो सामाजिक सञ्जाल फेसबुकमा हेर्दैछु, तपाईँले टिकट लिएर पनि जानुभयो, निर्वाचन पनि लड्नुभयो, अहिले चाहिँ पराजय भइसकेपछि उसले हटाउनुपर्छ भन्ने अभियानमा जाने खिमलाल भट्टराईजी, यस्तो दुई चरित्रको कुरा गर्ने भन्नुभएको छ क्या, यहाँ हेर्नु न कार्यकर्ता
7: छ। यसमा चाहिँ के छ भन्दाखेरि, उहाँलाई हटाउने पर्छ, हटाउने भनेर हामी त्यस्तो कुरा होइन, हामीलाई एउटा पुनर्गठित भएर अगाडि बढ्नुपर्ने छ, हामी चाहिँ परिवर्तित भएर अगाडि
1: बढ्नुपर्ने,
7: जनताले त्यो हामीलाई चाहिँ नेकपा एमाले परिवर्तन भएर आयो, नेकपा एमाले सुधार भएर आयो भनेर जनताले विश्वास गरून्, ताकि हामी चाहिँ फेरि हाम्रो सङ्गठनलाई अगाडि बढाउन सकियोस्, फेरि हाम्रो सङ्गठन एउटा सही ढङ्गले चाहिँ जीवन प्राप्त गरेर अगाडि बढोस् भन्ने चाहिँ त्यो हाम्रो चाहना हो। त्यस कारणले यसमा सबैको जिम्मेवारी छ, को कोले छोड्नु पर्छ, मैले छोड्नु पर्दैन, म पनि छोड्छु, म केन्द्रीय कमिटीको सदस्य छु आजको दिनमा, मैले छोड्नु पर्दैन, म पनि छोड्छु, यो टाँसिएर बस्ने कुरा होइन। हामीले चाहिँ पार्टी प्रमुख हो, व्यक्ति प्रमुख हुन सक्दैन, त्यस कारणले हामी को कोले छोड्नु पर्छ छोडौँ, त्यसमा केही छैन, छलफल गरौँ, केन्द्रीय कमिटी विघटन गर्नुपर्छ भने गरौँ, त्यसो पनि जाउँ, यसमा कोही एउटा व्यक्ति प्रति चाहिँ इङ्गित गरेको कुरा होइन यो, तर एउटा के हो भने पुनर्गठन आजको आवश्यकता हो, हामीले चाहिँ आफूलाई बदल्नु पर्ने आजको आवश्यकता हो, हामी बदल्यौँ र जनताको विश्वास प्राप्त गरौँ, यो नै आजको आवश्यकता हो।
1: अब जाँदा जाँदै अन्तिममा चाहिँ नेकपा एमालेका नेता कार्यकर्ता पङ्क्तिहरूलाई के भन्न चाहनुहुन्छ एउटा नेताको हैसियतले?
7: अहिले चाहिँ अब हामी पुनर्गठन, नेकपा एमाले पुनर्गठन हुन्छ, जनताको आदेश यही छ, पुनर्गठन गर्ने अभियानमा हामी सबै लागौँ, को कोले त्याग गर्नुपर्छ हामीले त्यागौँ, हामीले आत्मसमीक्षा गरौँ, हिजो हामीले ठुला ठुला निर्णयहरू गरौँ तर जनता चाहिँ हाम्रा निर्णयहरूबाट चाहिँ खुसी रहेनछन् भन्ने कुरा पुष्टि भयो, हामीले नीति बनायौँ, हामीले कस्तो व्यवहार प्रदर्शन गऱ्यौँ, हाम्रो व्यवहारबाट, हामीले बनाएका नीतिबाट, हामीले तपाईँको चाहिँ गरेका निर्णयहरूबाट चाहिँ जनता खुसी रहेनछन्, त्यस कारणले यसो यी सबै कुराको समीक्षा गरौँ र त्यसपछि हामी बदलिन्छौँ भनेर आफूलाई पनि बदलौँ, कम्तीमा पनि सुरुमा साङ्गठनिक हाम्रो अवस्थालाई, यसलाई हामीले बदलेर अगाडि लैजाउँ र चाहिँ यो पार्टीलाई एउटा त्यसको निम्ति जसले त्याग गर्नुपर्छ त्याग गर्नका लागि तयार हौँ र हामी चाहिँ नि एउटा पार्टीलाई चाहिँ पुनर्गठित गरेर चाहिँ नि अगाडि बढौँ। आजको जनादेश यही हो, मेरो अपिल चाहिँ सबैसँग यही छ, यो कुनै नकारात्मक भाव राखेर होइन, कसैप्रति पूर्वाग्रह आग्रह राखेर होइन, यो पार्टीको भविष्यको लागि, पार्टीको सुन्दर भविष्य र सुन्दर वर्तमानको लागि चाहिँ अब हामी त्यो गरेर अगाडि बढौँ। स्थानीय चुनाव आइ नै सक्यो, अब अरू चुनाव आइसक्यो नि, प्रदेशको चुनाव आइसक्यो, स्थानीय चुनाव आइसक्यो, यस्तै अवस्थामा त हामीले त्यसलाई फेस गर्न सकिन्न, त्यस कारणले गर्दाखेरि चाहिँ आफूलाई बदलेर चाहिँ हामी अगाडि बढौँ भन्ने कुरा चाहिँ मैले अपिल गर्न चाहन्छु।
1: भनेपछि अब देशमा सबै नेता कार्यकर्ताहरूले ओली हटाउ अभियान सुरुवात गरौँ भन्न खोज्नु भयो होइन?
7: ओली हटाउ तपाईँ यस्तो कुरा नगर्नुहोस् न, उहाँले नै पुनर्गठन
1: भनिरहनु भएको छ, अब मलाई धोइपकाली गरेर फेरि नेतृत्वमा ल्याउनुहोस् भन्ने
7: त्यो गर्नुपर्छ भन्ने त्यो पनि गर हो, त्यसमा के हटाउने भनेर तपाईँ जुन नेगेटिभली भनिरहनु भएको छ नि त्यो कुरा होइन। उहाँले नै एउटा चाहिँ नि अब यसरी जाउँ भनेर एउटा प्रस्ताव उहाँले ल्याउनु होला मिटिङमा, हामी त्यस अनुसार चाहिँ अगाडि बढौँला। त्यही नै तपाईँले हटाउने
1: भन्नु मलाई नै कायम गरौँ भन्दाखेरि पनि थपडी नै बजाउनुहुन्छ त्यसो भए।
7: यो छलफल भइरहेछ, त्यस कारणले गर्दाखेरि चाहिँ नि हामी एउटा टुङ्गोमा पुग्छौँ, सही टुङ्गोमा यो अध्यक्षले नै यसको निम्ति चाहिँ नि एउटा मार्ग प्रशस्त गरेर उहाँले नै एउटा केन्द्रीय कमिटीको मिटिङमा अथवा चाहिँ आवश्यकता वर्तमान पर्छ भने अरू संरचनामा पनि हामी चाहौँला। तर के हो भन्दाखेरि आज पुनर्गठन जरुरी छ, नेकपा एमाले बदलिनु जरुरी छ, त्यस हिसाबले हामी चाहिँ अगाडि आउँछौँ।
1: हस्, खिमलाल भट्टराई सर, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
7: उहाँ
1: हुनुहुन्थ्यो नेकपा एमालेका नेता खिमलाल भट्टराई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5369-7053, 98-550-77-061 र 98-550-77-053।
9: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
10: It's 7 o'clock. अहिले 7 बजेको छ।
11: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
13: खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुन्छ। नगरपालिकाका स्काउट ट्रुप स्थापना भएको 8 विद्यालयका करिब 300 स्काउट विद्यार्थीहरूको सहभागितामा 3 स्काउट समर क्याम्प सम्पन्न भएको छ। माडी 8 खरकटा स्थित जनजीवन माध्यमिक विद्यालयमा शुक्रबारबाट सञ्चालन भएको उक्त क्याम्पमा विद्यार्थीहरूले सुपरम्यान जम्प, साइबर सेक्युरिटी सम्बन्धी तालिम तथा प्राथमिक उपचार तालिमका साथै विभिन्न सिपमूलक तथा मनोरञ्जनात्मक विभिन्न विद्यालयका शिक्षक, स्काउट प्रशिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समापन समारोहमा स्काउट ज्ञान, स्काउट गीत, विद्यार्थीहरूको प्रस्तुति, प्रमाणपत्र वितरणका साथै पुरस्कार समेत वितरण गरिएको थियो। बागमती प्रदेश स्काउट परिषदका सदस्य तथा नेपाल स्काउटका सहायक प्रशिक्षक जमुना शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काशी महतो तथा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक प्रेम विक्रम विशिष्ट अतिथिको रूपमा रहनु भएको थियो। प्रमुख अतिथि शर्माले सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्काउट अभियानले अनुशासन, नेतृत्व क्षमता र सामाजिक सेवाको भावना विकास गर्नु महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षक रामप्रसाद भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रम स्काउट शिक्षक तथा कार्यक्रम संयोजक भविष्य ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। भरतपुर महानगरपालिका र रत्नगर नगरपालिकालाई जोड्ने टिकोली जंगल क्षेत्रमा विशेष प्रकारको गति मापन तथा निगरानी क्यामेरा जडान गरिएको छ। यसलाई सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण तथा स्वागतयोग्य पहलका रूपमा हेरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मल्लीको सड़क खण्डमा निर्माणाधीन 4 पुल आगामी असारभित्र सञ्चालनमा ल्याइने भएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र बाँकी सामान्य काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिमी खण्ड कार्यालयका सूचना अधिकारी सचिन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुग्दी खोलामा निर्माण गरिएका पुल असारभित्र सवारी सञ्चालनका लागि तयार पारिनेछ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष तहका नेताहरू प्रतिनिधि सभा निर्वाचनका बेलामा सार्वजनिक गरेको बाचापत्र र एकल बहुमतको सरकार बनेपछि ल्याइएको शासकीय सुधारका 100 बुदामा समितेका विषय विपरीतको अभिव्यक्ति दिन शुरू गरेका छन्। राष्ट्रपा महामन्त्री तथा प्रतिनिधि सभाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले ज्येष्ठ 29 गते शुक्रबार पार्टीको गण्डकी प्रदेश अधिवेशनमा बाचापत्र र शासकीय सुधारका 100 बुदामा उल्लेख भए विपरीतका अभिव्यक्ति दिनुभएको हो। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। नेकपा एमाले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन र गृह कार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार उपाध्यक्ष विष्णु प्रसाद पौडेलको सहयोगतामा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको हो। पत्र अवस्थामा रहेका निर्माण आयोजनाहरूको टेका तत्काल तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएपछि सरकार र निर्माण व्यवसाय बीच तीव्र टकराव उत्पन्न भएको छ। निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिका कारण काम ठप्प पारेका व्यवसायीहरूले मन्त्रालयको कदमको कडा प्रतिवाद गरेका छन्। राप्रपासँग सम्बन्ध विच्छेद गरेका धवल शमशेर राणा समूह र मेडिकल व्यवसाय समेत रहनुभएका राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाद मिलेर नयाँ पार्टी घोषणाको तयारी गरेका छन्। सम्भवत असार पहिलो साताभित्र पार्टीले नयाँ आकार लिइसक्ने नेताहरूको भनाइरहेको छ। काठमाडौँ महानगरपालिकाले सहरी योजना अन्तर्गत अध्यावधिक रणनीति तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ। आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा काठमाडौँ महानगरले सार्वजनिक निजी साझेदारीमा सञ्चालित परियोजनाहरूको विस्तृत अध्ययन गरी आवश्यक सुधारका लागि सम्बन्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिने उल्लेख गरिएको छ। र काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम उद्यमशीलता विकास तथा रोजगार सृजना गर्ने उद्देश्यले सहुलियतपूर्वक कर्जा उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ।
हवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु नमस्कार

0: यतिखेर हाम्रो बेसमा नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद
0: डाक्टर साहब। अहिले अब कर्मचारीहरूलाई काम कारबाही छिटो छैटोदेखि लिएर कर्मचारी प्रशासनलाई चुस्त बनाउनका निम्ति सरकारले धेरै कामहरू गर्ने यतिखेर बताइरहेको छ। कतिपय कर्मचारीहरूको होइन, ट्रेड युनियनदेखि हरेक कर्मचारीहरूलाई चाहिँ अब अनुशासनमा आफ्नो कार्यालयको समयमा खटाएको ठाउँमा खटन पटनमा जाने गरी चाहिँ काम गर्नुपर्छ भन्ने ढङ्गले सरकार अगाडि बढेको छ। कर्मचारीहरूमा उत्साह आएको देखिरहनु भएको छ कि झन् कर्मचारी मनोबल कमजोर बनिरहेको देख्नु भएको छ अहिले सुरुमा?
1: कर्मचारीहरूलाई सधैँभरि भएर त्रासमा राख्न सकिँदैन है। भएर त्रासले सृजना गरेको अनुशासन चाहिँ क्षणिको हुन्छ, त्यो दिगो हुँदैन। उसलाई एउटा सम्मान, प्रतिष्ठा र उत्प्रेरणाका आधारबाट परिचालन गर्ने पद्धति निर्माण गर्न सक्यो भने र उसको काम कार्य सम्पादनको आधारबाट मूल्याङ्कन हुने पद्धतिमा जान सक्यो भने त्यो दिगो हुन्छ। अब यतिखेर चाहिँ के छ भने सरकारले प्रयोग गरेका औजारहरू कर्मनिजामती कर्मचारी मैत्री जस्तो देखिएनन् र धेरै खालि त्रासमा मात्रै जस्तो देखिएकोले कर्मचारीहरू अलिक भ्रमित छन् कि जस्तो देखिन्छ।
0: होइन, अब हरेक सरकार आइसके पछाडि अब देश बनाउने कुरामा, सुशासन कायम गर्ने कुरामा ब्युरोक्रेटले पनि सरकारलाई अपेक्षित रूपमा सहयोग गर्ने नगरेको, लामो समयसम्म झगडिएर बसेको प्रशासनभित्र त्यस्तै मनोवृत्तिका कर्मचारीहरूको पनि हाबिरहेको भन्ने खालका आशंकाहरू पैदा हुन्छन्। यस्तो हुन्छ
1: कर्मचारी तन्त्र स्वभावैले नियम कानुनमा चल्नु पर्ने, अलिकति प्रक्रियामुखी छ नेपालको प्रशासन, नतिजामुखी छैन। त्यसलाई धेरै किसिमका व्यवस्थापकीय औजारहरू छन्, ती प्रयोग गरेर तिनको संरचनागत कार्यगत सुधारहरू गर्न सकिन्छ, जसले गर्दाखेरि कर्मचारीको मनोबल पनि बढ्ने, उत्प्रेरित पनि हुने, ऊ सम्मानित पनि भएको अनुभव गर्ने, यस्तो परिस्थिति निर्माण गर्नु पर्यो। भएर त्रासले मात्र यो गरिनस् पनि जागिर छोड, यो गर भनेर त्यस्ता किसिमका कुराहरू गर्यो भने चाहिँ हुन त होला काम डराइले, तर त्यो दिगो चाहिँ हुँदैन।
0: होइन डाक्टर साहब, अब अहिले त सहजकर्ता पनि नियुक्त गर्ने भन्ने खालले सरकार अगाडि बढेको छ होइन, स्थानीयदेखि सङ्घ सरकारसम्म सहजकर्ताहरूलाई पनि नियुक्ति गर्ने र कामलाई सरकारी सेवालाई थप प्रभावकारी स्वेच्छाचारी ढङ्गले चाहिँ भइरहेका काम कारबाहीहरूलाई चाहिँ हटाउने, बिचौलियाहरू चाहिँ जसरी सरकारी कामहरूमा हावी हुन्छन् उनीहरूलाई चाहिँ परास्त गर्ने, उनीहरूलाई चाहिँ उनीहरूको मनोबल घटाउने भन्ने खालको योजनाहरू ल्याएर मलाई लाग्छ निजामती कर्मचारी प्रशासन ऐन 2083 चाहिँ यो मस्यौदा तयार भइरहेको छ। यसले सहजकर्ता राख्ने कुरा होइन, हरेक कार्यालयहरूमा चाहिँ उनीहरूलाई इन्ट्री गराउने कुराले चाहिँ कस्तो खालको सजिलो वा अप्ठ्यारो पार्न सक्छ?
1: अब होइन, सहजकर्ताको भूमिका हुने के, अब त्यो चाहिँ स्पष्ट छैन। सहजकर्ता भनेको चाहिँ जनतालाई सेवा ग्राहीलाई सेवा प्रदायकसम्म पुर्याउने र सेवा प्रदायकबाट सेवा दिलाउने हदसम्म सहजकर्ताको एउटा परिचालनकर्ताको भूमिका भयो भने त ठिकै हुन्छ। तर सहजकर्ता गएर निजामती कर्मचारीमाथि हावी हुन थाल्ने प्रवृत्ति बढ्यो भने खतरनाक हुन्छ। त्यसो भए सहजकर्ताको काम तोक्दाखेरि सहजकर्तालाई नै फेरि अनुगमन कसले गर्ने? निजामती सेवाको त आफ्नो एउटा चाहिँ हाइरार्की छ त्यस अनुसार अनुशासनमा राख्न सकिन्छ. तर सहजकर्ताको अनुगमन कसले गर्ने? सहजकर्ताले नै त्यहाँ गडबडी गर्यो भने कसले हेर्ने भने जस्ता प्रश्नहरू आउँछन्. त्यसो हुँदाखेरि त्यो सहजकर्ताको नियुक्ति तिमीले गर्ने काम र तिनीहरूले चुकिएको काम राम्रोसँग गरेनन् र जनतालाई सेवाग्राहीलाई सेवा दिनुपर्ने हो. त्यो सेवाग्राहीलाई सेवा दिन सकेनन् भने त्यस्तो अवस्था चाहिँ आउन नदिने किसिमले सहजकर्ताको चाहिँ टर्म्स अफ रेफरेन्स बनाउन सक्यो भने ठिकै होला. नभएदेखि सहजकर्ता भनेको फेरि अर्को झुन्ड निजामती कर्मचारीमा थपिन्छ.
0: होइन डाक्टर कोइराला, अब यस कार्यक्रममा सहभागी हुने सहजकर्ताहरूलाई राजपत्राङ्कित तृतीय श्रेणी र सहायक पाँचौँ तहको होइन सुरु तलब स्केल 50% बराबरको रकम मासिक प्रोत्साहन पारिश्रमिकका रूपमा पनि प्रदान गरिने भनेको छ. यसले चाहिँ उहाँहरूको चाहिँ के योजना छ भने सरकारी कार्यालय स्थानीय तहहरू सेवा प्रवाहलाई चुस्त दुरुस्त नागरिक मैत्री बनाउन होइन शिक्षित युवाहरूलाई परिचालन गर्ने भनिएको छ. यसले कतै कन्ट्राडिक्सन निम्त्याउँछ वा चाहिँ सहजीकरण हुन्छ, सजिलो हुन्छ काम गर्न?
1: होइन, काम गर्न सजिलो हुन्छ. उनलाई चाहिँ परिचालनकर्ताको रूपमा सहजकर्ता चाहिँ सामाजिक परिचालनकर्ता र सेवाग्राही र सेवा प्रदायक बिचको दूरी कम गर्ने हिसाबले त्यसलाई उपयुक्त तालिम दिएर प्रशिक्षणको आधारबाट निश्चित काममा प्रवेश गराइयो भने ठिकै होला. अब त्यस्तो प्रयोग चाहिँ हाम्रोमा भएको छैन. तर अब समग्र निजामती सेवामा हस्तक्षेपकारी भूमिकामा आयो भने त यसले ध्वस्त बनाउँछ.
0: अब कार्यविधि कार्यान्वयनमा आएपछि त मुलुकभरका संयौँ पालिका वडा सङ्घीय प्रादेशिक निकायहरूमा पनि युवा सहजकर्ताहरूको माग गरिनेछ होइन. जसलाई कार्यविधिको दफा 3 दफा 1 अनुसार सेवाग्राहीको अत्याधिक चाप हुने सरकारी कार्यालयहरूमा विकास निर्माण आयोजनामा मन्त्रालय विभाग सरकारी स्वामित्वका संस्थान र विशेष गरी महानगरपालिका नगरपालिका गाउँपालिका वडा कार्यालयहरूमा पनि
1: सुशासन चाहिँ मुख्य आधारशिला हो. त्यो सुशासनको आधारशिला निर्माण गरेर मात्रै समृद्धिका र अन्य जनतालाई दिने सेवा सुविधाका कुराहरू गर्न सकिन्छ. त्यस कारण सुशासनका कुराहरू सरकारले प्राथमिकता दिनु यसलाई चाहिँ राम्रो कुरा हो. यो यसलाई प्राथमिकता दिनै पर्छ. तर अब सुशासन भन्दै गर्दाखेरि हामीले अलिकति यसलाई नियन्त्रणात्मक हिसाबले मात्रै गयौँ भने चाहिँ त्यसले फेरि ब्याकफायर गर्न सक्छ.
0: अहिलेको सरकारप्रति जनताको निकै ठुलो आशा पनि छ, भरोसा पनि छ होइन. कतिपय विषयहरूलाई चाहिँ सरकारले एक्सनका रूपमा पनि अगाडि लिएको छ. संसदको दृश्य पनि पक्कै पनि यहाँले पनि हेरिराख्नु भएको होला. कहीँ कतै गल्ती कमजोरीहरू पनि सँगसँगै देखिएका छन्। अब देश बन्छ भन्ने कुरामा चाहिँ कतिको विश्वस्त हुन सकिन्छ? अब चाहिँ यो समृद्धि आउँछ मुलुकमा भन्ने कुरालाई चाहिँ कसरी हेर्न सकिन्छ?
1: म सचेततापूर्वक आशावादी छु है. मैले आशावादी मात्रै भनेको छैन, सचेततापूर्वक. अब सरकारले आफ्नो संयन्त्रहरूलाई कसरी परिचालन गर्छ, कसरी उत्प्रेरित गर्छ र लक्ष्य प्राप्तिका निम्ति नतिजामुखी बनाउनका निम्ति संस्थागत सुधारहरू कसरी गर्छ त्यसमा भर पर्छ. यी संस्थागत सुधारहरू नगरेर खालि मौखिक रूपले आदेश दिएका भरमा चाहिँ यो सम्भव छैन.
0: डाक्टर साहब, नेपालमा चाहिँ पूर्व प्रशासकहरूलाई सरकारी संयन्त्रमा अर्थात् सरकारका काम कारवाहीहरूमा सरकारले सुझावका रूपमा ल्याउने विज्ञका रूपमा चाहिँ स्टेक होल्डरका रूपमा काम गराउने यो पद्धति, यो प्रचलन कतिको विकसित भएको छ यो देशमा?
1: मलाई थाहा छैन. अब अनुभवलाई प्रयोग गर्दा राम्रै पनि हुन्छ. कतिपय अवस्थामा नयाँ ज्ञान पनि सृजना हुन्छ र विगतका अनुभवका आधारबाट कतिपय असफलताहरूलाई चाहिँ दोहोऱ्याउन सकिँदैन र ती असफलताहरूलाई हटाएर सफलताको नयाँ मार्गमा पनि जान सकिन्छ. अब त्यो प्रयोग गर्ने विधि पनि अलिकति कठिनै छ र अब त्यो सरकार कठिन मार्गमा जान सक्छ सक्दैन त्यसमा पनि हामीले विचार गर्नुपर्ने हुन्छ।
0: हिजो कर्मचारीहरूलाई हिजोका सत्ता साझेदारहरूले वा सत्ताले चाहिँ हिजोको सरकारले कसरी ट्रिट गर्यो कसरी चलायो र आज चाहिँ त्यसमा के रिफर्म गर्न खोजिरहेको जस्तो लाग्छ?
1: अब हिजो पनि पूर्व कर्मचारीहरूलाई त प्रयोग गरिएको होइन थिएन त्यो परिस्थिति र राजनीतिक सामित्यताको आधारबाट मात्रै कर्मचारीलाई व्यवहार गरिन्थ्यो। अब आज पनि मैले देख्छु परिस्थिति त्यत्रो भिन्न भएर आएको त छैन तर के भने भिन्न बनाउने सङ्कल्प चाहिँ सरकारले गरेकोले म सचेततापूर्वक आशावादी भएको
0: हो। हस्, यहाँको महत्त्वपूर्ण समयका लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: नमस्ते, समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज समय सन्दर्भमा हामीसँग कुराकानीका निम्ति पछिल्लो समय राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएका चर्चित पत्रकार ऋषि धमला हुनुहुन्छ। ऋषि भाइ, स्वागत छ यहाँलाई।
4: थ्याङ्क यू सो मच देवनारायण शाहजी। तपाईँको रेडियो प्रदेश राम्रो चलाइरहेछ माडीमा, धेरै मान्छेले रुचाएको मैले देखेँ कन्टेन्टहरू विषयवस्तुहरू।
3: रमाइलो छ, राम्रै छ भाइ। अनि रेडियो क्षेत्र टेलिभिजन क्षेत्र हुँदै अब त पोलिटिक्स र त्यसबाट पनि अहिले आएर झन् समाज सेवा र नागरिक अभियानमा आइपुग्नु भयो, के छ अहिले यो पुरै देश दौडाएको मिसन चाहिँ के होला?
4: देश दौडाएको मिसन चारवटा छ देवनारायण शाहजी। तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत म घोषणा गर्न चाहन्छु, समाज बदल्नुपर्छ, देशमा विकास हुनुपर्छ। अब गैर दलीय उम्मेदवार होला तर पनि मेरो एजेन्डा हो आजको दिनमा स्वतन्त्र नागरिक अभियानको एजेन्डा हो, ऋषि धमलाको एजेन्डा हो। अब यो ऋषि धमलाले घोषणा गरिसकेको छ देशभरि 753 सरकारमा आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार योग्य सक्षम मान्छे ल्याउने, दोस्रो मेरो एजेन्डा स्पष्ट रूपमा।
3: हजुर, तेस्रो चाहिँ?
4: तेस्रो, देशलाई सुशासन दिने, सुशासन डेलिभरी दिने, जनताहरूले चाहिँ अब स्थानीय सरकारबाट तुरन्त डेलिभरी पाओस्, कुनै समस्यामा
3: नपरोस्। चौथो?
4: चौथो कृषि क्रान्ति, यो देशलाई आत्मनिर्भरता लानुपर्छ, अब यो देश बनाउनुपर्छ किनभने कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ, किसानहरूलाई समय मल दिने बिउ दिने र किसानहरूलाई सक्षम बनाउने र किसानहरूले अब बाँझो खेतहरू जोत्नको लागि उनीहरूलाई प्रोत्साहन गर्ने, सहुलियतमा ऋण दिने र उत्पादनमा जोड दिने र नेपाललाई अब 2 वर्षभित्र आत्मनिर्भरताका साथ लिएर जाने उत्पादनमा, अब नेपालले छ नि अरू देशले उत्पादन गरेको चामल खान नपरोस्, अन्तबाट हामीले छ नि आयात गर्न नपरोस्, हामीले निर्यात गर्न नपरोस्। अब त्यो अभियानमा म छु
3: अहिले, त्यो अभियान चलाउँदै गर्दाखेरि अब बालन सरकारको 100 दिन पुग्दैछ र यो 100 दिनको विषयमा यहाँले बालनको 100 दिन भन्दै समीक्षा कार्यक्रम गर्ने घोषणा गर्दै हुनुहुन्छ, के हो यो बालनसँग 100 दिनको कुरा?
4: होइन, बालन सरकारको 100 दिन, बालनले प्रधानमन्त्री बन्दाखेरि 100 वटा एजेन्डा अगाडि सार्नु भएको छ, 100 दिनमा म यो काम गर्छु भनेर, ती सबै कामको समीक्षा हुन्छ 100 दिनमा। बालनको, बालन शाहको नेतृत्व सरकारको 100 दिनको समीक्षा हुन्छ, राम्रो कामको हामी खुलेर प्रशंसा गर्छौँ र यदि सरकार कहाँ कहाँ चुक्यो, किन चुक्यो, किन काम गर्न सकेन, कुन चाहिँ मन्त्रालय चुक्यो अथवा बालन शाहले बोलेअनुसारको काम किन गर्न सक्नु भएन, हामी निष्पक्ष रूपमा नागरिकले जसरी खबरदारी गर्छ नि सडकबाट, हामी एकदम तटस्थता, निष्पक्षता र यो सरकारलाई सफल बनाउनको लागि बालन शाहको नेतृत्व सरकारले यहाँ गल्ती गर्यो है, गल्ती गर्ने छुट छैन, किन गल्ती गर्यो 100 दिनमा, किन सुशासनको एजेन्डा ओझेलमा पर्यो, किन भ्रष्टाचारलाई कारबाही हुन सकेन, किन विकास निर्माण तीव्र गतिमा हुन सकेन देवनारायण शाहजी प्रश्न, र देशमा छ नि पर्यटन क्षेत्रको विकास र विस्तारमा खोइ गुरु योजना, नेपाललाई छ नि साँच्चीकै हामीले विकास गर्ने हो भने पर्यटन क्षेत्रको छ नि विकास र विस्तारमा जोड दिनुपर्छ, पूर्वाधार चाहियो,
3: पूर्वाधार खोइ दलहरूले 35 वर्षसम्म गरेनन्, अब यसलाई चाहिँ 100 दिनमै खोज्ने भन्ने तर्क छ नि त फेरि?
4: होइन, 100 दिनमा त बिहानीले दिनको सङ्केत गर्छ, 100 दिनमा त हनुमान डेजमा त समीक्षा हुन्छ। मैले आज यो सरकारको आलोचना गरिराखेको छैन, अहिले म आलोचना गर्ने पक्षमा छैन। सय दिनमा सरकारले गर्ने कामहरू के थियो, कति गर्यो, कति गर्नु पर्थ्यो, कति गर्न सकेन, अब कसरी सरकार अगाडि बढ्नुपर्छ भनेर दबाब दिने, खबरदारी गर्ने, देश बनाउने स्वतन्त्र नागरिक अभियानको एउटा सङ्कल्प छ। नागरिक समाज कमजोर भएको छ पछिल्लो समय, हाम्रो देशमा हरेक परिवर्तनमा 40 साल पछिको हरेक परिवर्तन 62-63 सालमा त पहिला नागरिकहरू सडकमा आएको, नागरिक समाजले दलहरूलाई दबाब दिएको, दलहरू सच्यौ सुध्रियो, दलहरूले गल्ती गर्यो भने नागरिक समाज सडकमा आएको, नागरिक समाजकै कारणले गर्दा आन्दोलन भएको, नागरिक समाज कमजोर भएको कारणले गर्दाखेरि देशमा छ नि पछिल्लो समय सङ्कटहरू आयो। त्यसैले अब अहिलेको दुईटै मतको सरकारलाई सफल बनाउन पनि, खबरदारी गर्न पनि नागरिक समाजलाई सशक्त बनाउनुपर्छ। स्वतन्त्र नागरिक अभियानले देशमा छ नि अहिलेको अवस्थामा जनतालाई खुसी कसरी राख्ने, जनतालाई कसरी सम्पन्न बनाउने, जनतालाई कसरी यो देशको विकास र समृद्धिमा सकार्यको बाटोमा अगाडि बढाउने, हरेक तर तपाईँका मान्छेहरू पीडितहरूलाई कसरी न्याय दिने, समाजमा छ नि धेरै पीडित छन्, धेरै क्षेत्रमा सुकुम्बाई समस्या समाधान गर्नु छ, उनीहरूलाई व्यवस्थित बसोबासमा लिएर जानु छ, देशभरि किसानहरूलाई मल दिनु छ, समस्या छ नि त्यहाँनिर।
3: एजेन्डाको हिसाबले नि अहिले सबभन्दा पहिला म 5-6 वटा कुराहरू प्रश्न गर्छु यहाँलाई। पहिलो, सुकुम्बासीहरूमाथि बालेन सरकारको प्रहार स्वरूप हो, अहिले व्यवस्थापन भइसकेका छैन, उनीहरू होल्डिङ सेन्टरमा छन्, देशभर सुकुम्बासीहरू त्राही त्राही छन्, के गर्नु पर्थ्यो, के भयो?
4: होइन, सुकुम्बासी समस्या समाधान गर्न बालेन शाहको नेतृत्वको सरकारले पहिला कति सुकुम्बासी छ भनेर पहिचान गर्नुपर्थ्यो, देशभरि पहिचान गर्नुपर्थ्यो, पहिचान गरेर उनीहरूलाई व्यवस्थित बसोबासको लागि सरकारले छन् योजनाहरू कार्यक्रमहरू ल्याउनु पर्थ्यो। त्यसमा सरकार चुक्यो, मेरो पश्चरमा यसमा सरकार चुकेको, बालेन शाहको नेतृत्व सरकारलाई मैले सुरुदेखि समर्थन गरेको मान्छु, तर सुकुम्बासीलाई छ नि आजको दिनमा यो सरकारले अन्याय गर्न पाउँदैन, अत्याचार गर्न पाउँदैन, म दिन्न। सुकुम्बासीलाई व्यवस्थित बसोबासमा राख्नै पर्छ, उनीहरूलाई लाल पूर्जा दिनै पर्छ, लाल पूर्जा नभएकाहरूलाई उनीहरूलाई घर बनाइदिनुपर्छ, घाँसबास कपासको जिम्मेवारी सरकारले लिनुपर्छ। त्यसमा हरिसिद्ध हमला प्रतिबद्ध छ, ऊ एक्लै भए पनि सडकमा सुकुम्बासीको पक्षमा उभिनेछ, सुकुम्बासीको पक्षमा, र मलाई विश्वास छ बालेन शाहको नेतृत्व सरकारले सुकुम्बासी समस्या समाधान गर्छ, गर्नुपर्छ, यसको विकल्प छैन। पहिलो कुरा पश्चिममा, तर सरकारले जसरी हुकुमवासीको बस्तीहरूमा डोजर लगाए, हाम्रो देशमा सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरू पनि छन्, हुकुमवासीको बस्तीमा हुकुमवासीका छ नि घरहरूमा डोजर लगाउनु पर्छ भन्ने पक्षमा म पनि उभिएको मान्छु। किन भन्दाखेरि सरकारी जग्गा अतिक्रम गरेर हाम्रा देशका छ नि ठुल्ठुला नेताहरू र उनीहरूको नाममा बर्मलुट गर्नेलाई एक्सन गर्नुपर्छ, कारवाही गर्नुपर्छ, त्यसमा मेरो सहमत छ।
3: दोस्रो कुरा, अहिले सरकार गठन भएको भोलिपल्टबाट हाई प्रोफाइलका हेभीवेटहरूको पक्राउ जुन स्वरूप भने त्यसलाई कसरी लिनुहुन्छ, त्यो ठिक थियो, बेठिक थियो अथवा असामयिक थियो?
4: म लोकतन्त्र, विधिको शासन र कानुन राज्य अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने मान्छु। यो देशमा लोकतन्त्रको लागि 40 सालको जनआन्दोलनको बेलामा 14 वर्षको उमेरमा 7 दिन निराशित बसेको मान्छु, प्रजातन्त्रको लागि गणेशमान सिंहको घरमा भएको माघ 5, 6 र 7 गतिको बैठकको रिपोर्टिङ गरेको मान्छे हुँ म। यो देशमा प्रजातन्त्रको लागि कहिले पनि कोही सा पनि संविधान नगरेको मान्छे हुँ म। लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक भएर कानुन राज्यको प्रत्याभूति दिएर विधिको शासन यो देशमा छ, मानवाधिकार छ, अभिव्यक्ति स्वतन्त्रता छ भनेर सरकारले काम गर्नुपर्छ। सरकारले जथाभावी ऐन कानुन र संविधानलाई उल्लङ्घन गरेर हाम्रो देशमा संविधानभन्दा माथि कोही पनि छैन। यो देशको संविधान बालेन्स

0: चीनसम्म छ नि, केरुङसम्म। अब रेलको कुरा गरेको मान्छे म, नेपाललाई रेल मार्ग छ, कनेक्टिभिटीसँग जोड्नुपर्छ। सुन्नु देवनारायणजी, मेरो स्पष्ट भिजन छ, आज दुईवटा एयरपोर्ट चलेको छैन, गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट। त्यो एयरपोर्ट सुचारू हुनुपर्छ, त्यो एयरपोर्टलाई चाहिँ अब भारतलाई कन्भिन्स गरेर उडानहरू हुनुपर्छ भन्ने मान्छे म हुँ। नेपालमा अब आर्थिक कूटनीति, सीमा विवाद समाधान गर्न कूटनीति माध्यमबाट मात्र गर्न सकिन्छ, अर्को विकल्प छैन भन्ने मान्छे म हुँ। देवनारायणजी,
1: तेस्रो विषय नि भाइ, के अरे, अहिले संसदमा बजेट प्रस्ताव भएको अवस्था छ र त्यो एकदमै विवादित भयो। अर्थमन्त्रीले बजेटमा हेरफेर गर्नुभयो भन्ने कुराहरू पनि जोरदार उठ्यो, धेरै इस्युहरू छ। त्यो विषयमा चाहिँ नागरिक समाजको पाटोबाट नागरिकहरूले के हेर्ने, कस्तो छ प्रतिक्रिया यहाँको?
0: मैले सोचेको थिएँ विद्वान अर्थमन्त्री डाक्टर सरुण बाग्लेले यसपटक दुईटै मतको सरकारको बजेट ल्याउँदाखेरि धेरै कुरा सोचेर धेरै सेक्टरका मान्छेहरूको मनोभावना बुझेर न्यून वर्गीय गरिब किसान असहाय पीडित जनताहरूलाई न्याय दिएर उनीहरूको जीवन स्तर उकास्नको लागि गरिबीको रेखा मुनि रहेका जनताहरूलाई छ नि आर्थिक रूपमा सबल सक्षम कसरी बनाउन सकिन्छ, स्वास्थ्य र शिक्षालाई कसरी निःशुल्क गर्न सकिन्छ, आज हाम्रो देशमा अझै पनि मान्छे पढ्न नपाएर, म रौतहरूको तपाईँलाई वृत्तान्त दिन चाहन्छु, त्यहाँका छन् गरिब निम्का दलितका छोराछोरी पढ्न नपाएर अझै पनि 38% जनताहरू साक्षरता नै छैन, त्यहाँ त्यस्तो अवस्था छ, त्यस्तो डरलाग्दो काली लाग्दो अवस्था छ, साक्षरता छैन, त्यहाँ पढ्न पाएको छैनन्, जनताहरू ठुलो पीडामा छन्। म र उत्तरको कुरा गरिराखेको छु, देशभरिकै अवस्था छ, कर्णालीको अवस्था त्यस्तै छ, कर्णालीलाई विशेषसँग बजेट छुट्याउनु पर्थेन, कर्णालीको विकासको लागि मार्गचित्र ल्याउनु पर्थेन, 5 वर्षमा 10 वर्षमा कर्णालीलाई छ नि यसरी अगाडि बढाउनु पर्छ अर्थमन्त्रीले भन्नु पर्थेन, हाम्रो देशको छ नि माटो बुझेर अर्थमन्त्रीले बजेट बनाउनु पर्थेन, अरूको इसारामा अरूको छ नि चाहनामा बजेट बनाउने होइन, अर्थमन्त्रीले त देशको माटो बुझ्ने हो, किसानहरूको मनमा बस्ने हो अर्थमन्त्री भनेको, त अर्थमन्त्रीले त देशको वास्तविकतालाई छ नि सत्य तथ्य बाहिर ल्याएर देशको अवस्था यो छ, मैले यति बजेट छुट्याएँ, यति बजेट चाहिँ समायोजन गर्न सकेँ, विनियोजन गर्न सकेँ, यति बजेट निकासा गर्न सकेँ भन्ने एउटा मार्गचित्र योजना ल्याउनु पर्छ अर्थमन्त्रीले। सुन्नुहोस्, उहाँले ल्याएको बजेटमा मेरो विमति केमा छ भन्दाखेरि, हाम्रो देशमा बिजुलीमा भ्याट लगाउने 5%, बिजुली गरिब निम्का असहाय जनतालाई निःशुल्क बाल्न दिनुपर्छ, बत्ती निःशुल्क बाल्न दिनुपर्छ, त्यो योजना सरकारले ल्याउनु पर्थ्यो, कुनै जिल्लाबाट सुरु गर्नु पर्थ्यो, कुनै जिल्लाबाट, तपाईँलाई थाहा छ कर्णालीको एउटा जिल्लाबाट त्यहाँको गरिब निमुखा जनताको लागि निःशुल्क बत्ती बाल्न दिने घोषणा सरकारले गर्दा भए के हुन्थ्यो? शिक्षा र स्वास्थ्यमा कर लगाउने, हाम्रो देशमा म शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने एउटा अभियानमा छु देवनारायणजी।
1: अनि करको जुन
0: बजेटको करको दायरा हेरफेर भयो, अब त्यसमा प्राइम टिभी एसीले रिपोर्टिङ गरेको, पहिलो रिपोर्टिङ हाम्रै टिभीले गरेको, म एक दावाका साथ भन्छु, तर वास्तविकता के हो? अर्थमन्त्रीले तथ्य सत्य बाहिर ल्याउनु पर्छ, अर्थमन्त्रीले छ नि जनतालाई भन्न सक्नुपर्छ, अर्थमन्त्री भनेको मैले पढेको मान्छे, सुजुत भएको मान्छे, राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको मान्छे, उपाध्यक्ष बनेको मान्छे, तपाईँ अनुभवी मान्छे, तर उहाँले ल्याएको बजेटमा जुन किसिमको प्रश्नहरू उठेको छ नि अर्थमन्त्रीको लागि पनि सुहाउने कुरा होइन, डाक्टर सोनी बाग्लेको लागि पनि, उहाँले एकदम तटस्थता देखाउनुपर्छ देश बनाउने कुरामा, उहाँ निष्पक्ष हुनुपर्छ, देशको अर्थमन्त्री भनेको पूर्वाग्री हुनुहुँदैन, उहाँको जिल्लामा कति बजेट गयो, सबैभन्दा बढी बजेट तनहुँमा गएको छ, मसँग तथ्याङ्क छ, अर्थमन्त्रीले त कर्णालीमा बजेट पठाउनु पर्थ्यो सबभन्दा धेरै बजेट।
1: अनि अर्को कुरा, प्रधानमन्त्रीले रोस्टमबाट बोल्दाखेरि नेपालले भारतको सीमा मिच्या छ धेरै ठाउँमा भनेर बोलिदिनु भयो, निकै चर्को विरोध जनस्तरमा भइरहेछ, यो बारे चाहिँ तपाईँ एकदमै पोलिटिक्स बुझेको, ग्राउन्ड रियालिटी पनि बुझेको, जियो पोलिटिक्स पनि बुझेको हिसाबले तपाईँ के भन्नुहुन्छ?
0: होइन, म अहिले प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा, सीमा विवादको बारेमा धेरै लामो कुरा गर्न चाहन्न देवनारायणजी। प्रधानमन्त्री बोल्नुभयो, उहाँले के आधारमा बोल्नुभयो जस्टिफाई गर्न सक्नु भएको छैन, किन भन्दा उहाँले स्पष्ट रूपमा भन्नुभयो, त संसदको रोस्टमबाट सर्व सत्ता सम्पन्न संसदबाट बोल्नुभयो, देशको प्रधानमन्त्री कार्यकारी प्रमुखले भन्नुभयो नेपालले भारतको भूमि मिचेको छ भनेर, त्यसमा चाहिँ मेरो साथ रहँदैन, म यो देशको एकजना नागरिक हुँ, यो देशको सचेत नागरिक हुँ, हाम्रो देशले अहिलेसम्म भारतको सीमा मिचेको मलाई थाहा छैन, मलाई थाहा छैन, मैले थाहा नपाएको कुरा म भन्न चाहन्न, सीमामा समस्या आउँछ, हामी खुला सिमानामा छौँ, नेपाल भारत सम्बन्ध रोटीबेटीको सम्बन्ध हो, जनस्तरमा सम्बन्ध छ, होइन कुनै छ नि सिमानामा पिलरहरू तलमाथि हुनसक्छ, यताउति हुनसक्छ, तर नेपाल

0: ले भारतको जमिन अतिक्रमण गरेको छैन।
1: अनि तपाईँ चुनावमा रौतहट जानुभयो, रौतहटमा निकै चर्चित र भाइरल हुँदै चुनाव प्रचार गर्नुभयो, भलै मत भने जस्तो आएन, तर मैले रौतहटलाई सधैँ मुटुमा सँगाल्छु भन्नुभयो, चुनावपछि के गर्नुभएको छ रौतहट?
0: म रौतहट धेरै पटक गइसकेँ। त्यहाँको जनताको जीवन स्तर उकास्न, त्यहाँको जनतालाई सक्षम बनाउन, त्यहाँको जनतालाई शिक्षित बनाउन, त्यहाँको जनतालाई निःशुल्क उपचार गराउन, त्यहाँको किसानलाई समय मल दिलाउन, त्यहाँको किसानलाई सहुलियतमा ऋण र साँच्चै भने ऋणहरू दिलाउनको लागि, किसानलाई सक्षम बनाउनको लागि के गर्नुपर्छ मैले सबै काम गरेको छु। म किसानको मान्छे हुँ, किसानसँग मेरो सम्बन्ध छ, किसानलाई म सक्षम बनाउन चाहन्छु, कृषि क्रान्ति गर्न चाहन्छु र राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व भएको जिल्लामा म छु आजको दिनमा, र पार्टीको अध्यक्ष रविलाम छानेको जिल्ला पनि हो चितवन, उहाँले 3 पटक चुनाव जित्नुभयो। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन हुँदैछ 7 गतेबाट, असार 7 गतेबाट, त्यो जिल्लाबाट म घोषणा गरिराखेको छु। म रविजीलाई अहिले नै बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँले चुनाव भए पनि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उहाँको विकल्प छैन, उहाँ नै पार्टी सभापति बन्ने निश्चित छ, तर उहाँ आज देशको सबभन्दा ठुलो पार्टीको सभापति हो, उहाँको लागि यो अवसर हो, यो देश बनाउने, देशमा विकास गर्ने, सबैलाई मिलाएर लिएर जाने, आजको दिनमा चाहिँ राष्ट्रिय सहमति कायम गर्ने। म त राष्ट्रिय सहमतिको पक्षमा छु, देशको परिवर्तनको पक्षमा छु, विकास र समृद्धिको पक्षमा छु, देशलाई सुधार्नुपर्छ, विकास गर्नुपर्छ र देश बनाउनुपर्छ भन्ने एउटा अभियानमा छु।
1: अनि अब पुराना पार्टीहरू छन् नि, कङ्ग्रेस पार्टी भयो, कम्युनिस्ट नेकपा भन्ने भयो, एमाले भयो, उनीहरूको पोलिटिकल फ्युचर के हुन्छ जस्तो लाग्छ यहाँलाई विश्लेषण गर्दा?
0: राजनीतिमा एउटै चुनावमा सबैको भविष्य तुलना गर्न सकिँदैन, मूल्याङ्कन गर्न सकिँदैन। अब्राहम लिंकनले पनि 8 पटक चुनाव हारेर 9 पटकमा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो, इतिहास साक्षी छ। र गणेशमान सिंह कहिले पनि प्रधानमन्त्री बन्नु भएन, राजा वीरेन्द्रले प्रधानमन्त्रीको अफर गर्दा पनि कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री बनाउनु भयो। भारतमा स्वतन्त्रतालाई लडेको, भारतलाई स्वतन्त्र बनाएको महात्मा गान्धी कहिले पनि प्रधानमन्त्री बन्नु भएन, तर आज महात्मा गान्धीको उच्च मूल्याङ्कन भारतमा छ। अहिले पनि नेपालमा गणेशमान सिंह हाम्रो विषय हुनुहुन्न, उहाँ स्वर्गवास भइसक्नु भएको छ, तर पनि उहाँको जनताले अझै पनि उच्च मूल्याङ्कन गर्छ नि, किनभने राजनीति भनेको शक्तिको लागि मात्रै, पावरको लागि मात्रै, कुर्सीको लागि मात्रै, मन्त्री बन्न, प्रधानमन्त्री बन्न गर्ने होइन, राजनीति भनेको जनताको सेवा गर्ने हो, देश बनाउने हो, देशमा विकास गर्ने हो। ऋषि तमलाको एउटा सङ्कल्प छ, मैले धेरै पटक मन्त्री छोडेको छु, मन्त्री पद अस्वीकार गरेको छु, मलाई मन्त्री चाहिँदैन, म देशको सचेत नागरिक भएर, असल नागरिक भएर जनताको लागि काम गर्न चाहन्छु, देश बनाउन चाहन्छु, जनतालाई खुसी राख्न चाहन्छु। आज लाखौँ लाख युवाहरू विदेशमा छन्, विदेशी रोजगारीको लागि गएका छन्, उनीहरूलाई छ नि देशको कति माया छ, उनीहरूले पठाएको रेमिटेन्स ल्याएर देश चलेको छ, आज उनीहरू विदेशमा छ नि 50 डिग्रीमा कसरी काम गरिराखेका छन्, तातो हावामा काम गरिरहेछन् खाडी मुलुकमा, ती नेपालीहरूलाई सम्मान गर्नुपर्छ, म श्रमको सम्मान गर्ने मान्छे हुँ देवनारायणजी। त्यसैले अब युवाहरूलाई स्वदेशमै राख्ने, गाउँ पठाउने, गाउँमा जा भन्ने, गाउँमा युवाहरूलाई छ नि राम्रो अस्पताल उपचार गर्नको लागि, त्यहाँ पढ्नको लागि राम्रो क्वालिटीको स्कुलहरू खोल्ने र युवाहरूलाई अब गाउँ पठाउने, सहर केन्द्रित होइन, युवाहरूलाई अब गाउँ केन्द्रित बनाउने, गाउँमा पठाउने, कृषि क्रान्तिको जग बलियो बनाउने, अब गाउँ गाउँमा उत्पादन सुरु गर्ने, गाउँ गाउँमा छ नि विकासको लहर ल्याउने, मेरो सपना छ, मेरो प्लान छ, मेरो योजना छ।
1: अनि टेलिभिजनको पर्दा र रेडियोको आवाजबाट तपाईँ यहाँ उदाउनु भयो, अब फेरि टेलिभिजन र रेडियो अनि मिडियामा फर्किने मनसायभित्र त्यस्तो खालको केही चाहना केही बाँकी छ कि अब टोटल पोलिटिक्स र सोसियल वर्क?
0: होइन, मैले जीवनमा मैले थाहा पाएदेखि नै पत्रकारिता सुरु गरेँ, 14 वर्ष उम्रमा पत्रकारितामा आएँ, नेपाली पत्रकारितामा मैले हरेक विधामा काम गरेँ, नेपाली पत्रकारितालाई रूपान्तरण गर्नको लागि, नेपाली पत्रकारितालाई एउटा हक्करबाट सुरु गरेको मेरो यात्रा, मैले व्यवसायिक पत्रकारितामा यो देशलाई अगाडि बढाउन रिपोर्टर्स क्लब माध्यम होस्, रिपोर्टर्स क्लब मार्फत होस्, अथवा प्राइम टिभी एचडी मार्फत होस्, अथवा नेपाली रेडियो नेटवर्क मार्फत होस्, अथवा रिपोर्ट्स नेपाल .com मार्फत होस्, अथवा म काम गर्ने मैले नेतृत्व गरेका मिडियाको मार्फत नै किन नहोस्, यो देशमा छ नि सुशासनको लागि, सबभन्दा बढी आवाज उठाउने, भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ भनेर सबभन्दा बढी देशभरि घुमेर स्थानीय सरकारमा बसेर काम गर्नुपर्छ भनेर जनतालाई साथ दिने मान्छे म हो। स्थानीय सरकारको कुरा गर्दाखेरि त्यहाँ पारदर्शी हुनु पऱ्यो, त्यहाँ काम हुनु पऱ्यो, विकास हुनु पऋ्यो भनेर बोल्ने मान्छे म हुँ। देवनारायणजी ऋषि धमला पत्रकारिताकै माध्यमबाट आज देशको रूपान्तरमा लाग्यो। नेपाली पत्रकारितालाई एकदम व्यवसायीकरणमा लिएर जानुपर्छ, स्वतन्त्र निष्पक्ष र व्यवसायिक पत्रकारिता गर्नुपर्छ भनेर ऋषि धमलाले जहिले पनि जीवनभरि नै छ नि त्यो अभियानमा ऊ अगाडि बढ्छ। अब म पत्रकारिताको माध्यमबाट देशको विकास र समृद्धिमा भन्दा पनि एकजना असल नागरिकको रूपमा काम गर्छु, तर म एउटा कार्यक्रम ल्याउँदैछु जुन कार्यक्रमको बारेमा अहिले म धेरै चर्चा गर्न चाहन्न। मेरो अबको कार्यक्रम जनतासँग जोडिन्छ, जनतासँग म जनतालाई सक्षम बनाउन चाहन्छु र समस्याको समाधान गर्ने गरी म कार्यक्रम बनाउँछु। अब ऋषि धमलाले जनता जान्न चाहन्छन् होइन, समस्याको समाधान गर्ने, देशलाई कसरी विकसित राष्ट्रमा लिएर जाने, नारीलाई कसरी सक्षम बनाउने।
1: अब अन्तिममा हाम्रा श्रोता र दर्शकहरूलाई एक पत्रकार, एक सामाजिक अभियन्ता, एक राजनीतिकर्मी र एक नागरिक अभियन्ताको हिसाबले अनुरोध के गर्नुहुन्छ आम नागरिकहरूलाई जसले हामीलाई हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ उहाँहरूलाई?
0: देवनारायण शाहजी, तपाईँको रेडियो मार्फत यो रेडियो माडीका जनताहरूले आज किन बढी सुनिराखेका छन्? देशभरिकै मान्छेले सुन्छन्, किन सोसियल मिडिया त अहिले देशभरि जोडिएका छन् त, विश्वभरि नै जोडिएको छ होइन, विश्वका नागरिकले पनि तपाईँको रेडियो सुन्दछन्, हेरिरहेछन्। त्यसैले गर्दाखेरि तपाईँको यो लोकप्रिय रेडियो मार्फत, लोकप्रिय कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दाखेरि, पहिला हामीले देश र जनताको लागि काम गरौँ भाइ, व्यक्तिगत स्वार्थभन्दा माथि उठौँ भाइ, अब पार्टीको स्वार्थभन्दा माथि उठौँ। हामीलाई देशमा एउटा इमान्दार अभिभावक चाहिएको छ, देश बनाउने नेता चाहिएको छ, अब देशको लागि मात्रै कुरा गर्ने, पार्टीको राजनीतिबाट मान्छे वक्क दिक्क भइसकेका छन्। पार्टीले विगतमा छ नि गल्ती गरेकै हो, ठुला पार्टी पुराना पार्टीले, पुराना पार्टीका ठुला नेताले गल्ती गरेकै हो, जनजी आन्दोलन त्यसै भएको होइन, जनजी जनविद्रोह त्यसै भएको होइन, भदौ 23-24 घटना छ नि, सबै नेपालीको अझै पनि मन र मस्तिष्कमा कायमै छ। किन सडकमा लाखौँ मान्छे आए भन्दाखेरि परिवर्तनको लागि आए, र फागुन 21 निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन दुईटै मतको सरकार बनाउनको लागि जनताले मतदान गरे भन्दाखेरि परिवर्तनको लागि, विकासको लागि, समृद्धिको लागि, सुशासनको लागि, भ्रष्टार अन्त्यको लागि र डेलिभरीको लागि हो। त्यतिर सरकारले ध्यान दिनुपर्छ, देश बनाउनुपर्छ, देशमा सबै शक्तिहरूको बिचमा समन्वय गरेर, एकता गरेर, सहमति गरेर, राष्ट्रिय सहमति कायम गरेर देशको विकासमा कायापल्ट गर्नुपर्छ। त्यो नै मेरो एजेन्डा हो, देश बनाउने हो, अब व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने हो, त्याग गर्ने हो, देश बनाउनको लागि सबै कुरा त्याग गर्न सक्नुपर्छ मान्छेले जीवनमा छ नि। अब त्याग गरेर अरूको लागि काम गर्ने, आफ्नो लागि काम गर्ने होइन, जनतालाई खुसी राख्ने हो, जनतालाई सम्पन्न बनाउने हो, जनतालाई खुसी राख्ने हो र जनताको लागि काम गर्ने। जय जनता
1: हस् हस्
0: जय प्रदेश रेडियो
1: हस् हुन्छ। आज कुराकानीमा आउनुभयो चर्चित पत्रकार, एक नागरिक अभियन्ता ऋषि धमला। सधैँ अरूको प्रश्न सोध्नुहुन्थ्यो, आज उहाँलाई मैले प्रश्न गरेँ। यो कुराकानीसँगै समय सन्दर्भको आजको श्रृङ्खला यति नै। चर्चित पत्रकार दाजु ऋषि धमलालाई यो समयको निम्ति धन्यवाद छ। यो चितवनको यात्रामा उहाँको यात्रा सफल र एकदमै शुभ रहेको रहोस् भन्ने कामना गर्दै म देवनारायण शाह, प्रविधिका शक्ति अनि कार्यक्रमका सहयोगी सहकर्मी सबै सँगसँगै पत्रकार ऋषि धमलासँगै हामीसँग बिदा हुन्छौँ। स्वदेश एफएम सुन्दै हेर्दै गर्नुहोस्। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: नमस्कार। आजको प्राइम सुमातमा हामी राष्ट्रिय प्रजातन्त्र राप्रपा त्यागेर नयाँ शक्ति घोषणा गर्नुभएका एकजना राजावादी नेता डाक्टर धवल शमशेर राणासँग कुराकानी गर्दैछौँ। डाक्टर साहब स्वागत छ।
4: बिबुजी, तपाईँलाई र सबै दर्शन मिल्नलाई मेरो अभिवादन, नमस्कार।
3: अब हुन त तपाईँले आफ्नो विचारहरू विभिन्न प्लेटफर्महरूबाट बारम्बार राखि नै रहनु भएको छ, किन राष्ट्रिय प्रजातन्त्र त्याग्नु पर्यो र किन नयाँ राजनीतिक दलको अपरिहार्यता एउटा महसुस गर्नुभयो र अहिले दुर्गा प्रसाईको एउटा जुन अभियान छ त्यो अभियानलाई राष्ट्रिय पार्टीको स्वरूप दिने गरी तपाईँहरू एकताको सङ्घारमा हुनुहुन्छ? सङ्घारमै भन्छु म अहिलेसम्म, किन भन्दाखेरि तपाईँहरू आधिकारिक रूपमा दर्ता भइसक्नु भएको छैन, पार्टीको नाम झन्डा लगायतका विभिन्न कुराहरू अहिलेसम्म घोषणा आधिकारिक रूपमा भइ नसकेको कारणले गर्दाखेरि सङ्घारमै हुनुहुन्छ भन्छु। तपाईँको विभिन्न प्लेटफर्ममा अभिव्यक्तिहरू हेर्दाखेरि यो राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले चटक्क त्याग्नुको पछाडि चाहिँ यो विचारगत असहमति हो कि नेतृत्वसँगको यो टक्राव हो भन्ने कुरा ठ्याक्कै खुल्न सकेको मैले व्यक्तिगत रूपमा पाइनँ। पहिला सुरुमा त्यहाँबाट कुराकानी गरौँ, त्यसपछि विभिन्न कुराहरू पर्खेल्दै जाउँला।
4: कस्तो भने, हामीले जुन विचार बोकेको छन् नि, बौद्ध किराँत धर्मावलीलाई बोकेर हिन्दू सनातन अधिराज्य बनाउने राजासहितको प्रजातन्त्र बनाउने जुन विचार हामी सबैले बोकेको छौँ त्यो विचारलाई रेस्क्यु गर्न बचाउन जुन अहिले गएको निर्वाचनमा राष्ट्र निर्वाचनमा राप्रपाले जुन प्रकारको हार अथवा जनताबाट तिरस्कृत हुन पर्यो अब यो विचारै सिद्धिनी हो कि भन्ने जुन शङ्का मान्छेमा उत्पन्न भयो र यस्तो हार बिहोरिसकेपछि यो विचारै जनताबाट तिरस्कृत भयो कि जनताले नै अस्वीकार गरे हो कि भन्ने जुन मानसिकतामा अब देश गयो त्यो विचारलाई रेस्क्यु गर्न त्यो विचारलाई पुनर्स्थापना गर्न र त्यो विचारलाई यथार्थमा परिणत गर्नको लागि मैले राप्रपा मूल रूपले त्यागेको हो राप्रपाबाट अब हुन्न भन्ने ठहर नेपाली जनताको पनि भयो हाम्रो पनि भयो र बाकी अब किचकिच किचकिच त भइ नै रहेको थियो अब पार्टी सञ्चालन गर्ने क्रममै चित्त बुझेको थिएन कार्यकर्तालाई दुःख दिने निकाल्ने काम भइरहेको थियो त्यो सबै आफ्नो ठाउँमा थिनै थियो तर विचारै डुब्ने भएपछि त्यो डुब्न लागेको विचारलाई उकासेर अब हामी फिल्डमा मैदानमा एउटा मजबुत राष्ट्रवादी शक्ति राजासहितको हिन्दू अधिराज्य बनाउनको लागि हामी उत्रेको छौँ कति सफल हुन्छौँ जनताले हामीलाई कति साथ दिन्छ अब हेर्नै बाँकी छ अहिले हामी त्यो पार्टी निर्माण पार्टी नै बनाउने हो अभियान होइन त्यो पार्टी बनाउने क्रम हाम्रो जारी छ अगाडि बढेकै छ आज पनि ठुलो भेला गरेर सबै कमिटीहरू हामीले बनाइरहेको छौँ यो मलमास पर्यो भनेर अहिले तुरन्तै घोषणा नगरेको तर झन्डा नाम ब्यानर चिन्ह यो सबको विषयमा हाम्रा विज्ञ साथीहरूले यसको विषयमा गहन छलफल चलाएर अगाडि बढिरहेकै छन्
3: अब डाक्टर साहब अलिकति फेरि पुरानै प्रश्नमा जाउँ त्यसपछि नयाँ कुराहरू गरौँला यो राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो सिद्धान्त र आफ्नो मूल मान्यताबाट स्खलित भयो भनेर यो चुनावको नतिजाले मात्रै दर्शाएको हो कि तपाईँ चुनाव अगाडि नै यो पार्टी चाहिँ त्याग्ने तयारीमा हुनुहुन्थ्यो
4: होइन म त महाधिवेशन गरेरै यो पार्टीको नेतृत्वमा जाने प्रयास गरेका थिएँ अहिलेको नेतृत्वले सकेन जुन अब यो त्यो पनि सकेन भनेर कसरी त्यो मूल्याङ्कन भयो भने जुन उपनिर्वाचनहरू थियो नि तिनवटा त्यो उपनिर्वाचनमै हाम्रो नतिजा देखिरहेको थियो हामी नराम्रोसित हार हामीले बेहोर्नु परेको थियो तिनवटा उपनिर्वाचनमा त्यस कारणले अब स्थानीय निकायको निर्वाचन राष्ट्रिय निर्वाचन उपनिर्वाचन सबै गराइसक्नु भएको थियो नेतृत्वले अब त्यसको नतिजाहरू सब अगाडि नै थियो र अब हुँदैन यो पार्टीलाई यो एजेन्डालाई रेस्क्यु गर्नुपर्छ भनेर महाधिवेशन गर्ने प्रयास मैले धेरै प्रयास गरेँ तर महाधिवेशन पनि नगर्ने कार्यकर्तालाई निकालिदिने यस्तो कामहरू भुन लाएपछि अब यो यहाँ बसेर उपाय छैन यो झन्झन एउटा प्रदूषित वातावरण टक्सिक इन्भाइरोमेन्टमा किन बसेर झगडा गरिरहने दुई चार साल पाँच साल दस साल होला राजनीति गर्ने एउटा नयाँ हिम्मत गरौँ र अब राप्रोबाट हुँदैन एउटा प्रयास गरौँ र अहिले पनि नेपाली जनताको मनमा राजाको प्रति श्रद्धा छ सनातनीहरू यो बहुमत छन् यो देशमा र यो कुरालाई स्थापित गर्नको लागि एउटा प्रयास गरौँ भनेर निस्क्यो
3: यी सबैको लागि राप्रपाको औचित्य चाहिँ अब सकियो
4: अब जनताले सकिदियो आफ्नो क्रियाकलापले राप्रपाको 35 सालको यताको क्रियाकलापले र अहिले जनतात्कालीन क्रियाकलापले जनताले नपत्याउने स्थिति देखाइदियो
3: अब त्यसो भए त्यो पार्टीभित्र रहनुभएका दिग्गज नेताहरूको के हो औचित्य त्यसो भए
4: अब धेरै पुराना हाम्रो अभिभावकहरू त रिटायरमेन्टको क्रममा छन् 80 वर्ष नागिसके धेरैले अब उहाँहरू त अब सम्मानजनक रूपले रिटायरमेन्टकै प्रोसेसमा छन् अब बाँकी यो मैले राप्रपाको कार्यकर्तालाई के भन्दै गएको छु भने जुन होनहार कार्यकर्ता त्यहाँ अहिले पनि छन् मैले के भन्दै गएको छु भने राप्रपैबाट हामीले बोकेको सिद्धान्त मूल्य मान्यता आफ्नो भविष्य पनि सुनिश्चित हुन्छ भने उतै बस्ने मेरो कुनै भेदभाव छैन होइन भने तपाईँहरूलाई सबैलाई स्वागत छ ठुलो हृदयले हामी एउटा मजबुत राष्ट्रवादी राजावादी एउटा हिन्दूवादी पार्टीलाई फिल्डमा उतार्न गइरहेको छौँ
3: भनेर निम्तो दिनुभयो
4: ओपनिम त सबैलाई, सबै राष्ट्रवादी, सबै हिन्दूवादी, सबै राजावादी, संघीयता, गणतन्त्र विरोधीलाई म खुला निम्त ठुलो हृदय छ मेरो, म मेरो सानो फिस्टे छाती होइन, ठुलो हृदय छ, सबैलाई समेटेर अगाडि बढ्ने हो
3: त्यो निम्तो। अहिलेको युवा पुस्ताका नेताहरू जसबाट राप्रपालाई रिब्रान्डिङ गर्ने प्रयासहरू भयो बिचमा, जस्तो ज्ञानेन्द्र साई लगायतका नेताहरू, ती नेताहरूले चाहिँ तपाईँको निम्तो स्वीकार्नु भएन, तपाईँमा विश्वास गर्नु भएन?
4: होइन, ज्ञानेन्द्रजीको त अहिले भर्खरै उहाँ निर्वाचित हुनुभयो जुम्लाबाट, अहिले उहाँलाई त्यो प्लेटफर्म छोड्नु मिल्दैन,
3: दोस्रो पटक निर्वाचित हुनु,
4: त्यही त
3: अब राप्रपाको ब्रान्डिङबाट
4: एकदम उहाँलाई त्यहाँबाट छोड्नु मिल्दैन, नत्र बुझेको सबैले बुझेका छन् स्थिति,
3: ज्ञानेन्द्र साईले पनि बुझेका छन्,
4: अब बुझ्ने बाध्य बनाइदिए जनताले,
3: जनताले कसलाई बाध्य बनाइदियो?
4: पार्टीलाई बुझ्ने बाध्य बनाइदिए, एजेन्डा तपाईँहरूबाट हुँदैन भनेर त्यो त देखियो नि, 97% उम्मेदवारको जमानत जफत भए, मैले त चुनाव लड्नु हुँदैन, यो माहौल ठिक छैन, हाम्रो पक्षमा यो चुनाव जाँदैन, हामी तयार छैनौँ, हरेक प्रकारले हामी तयार छैनौँ भन्दा पनि मानेनन् साथीहरूले, लडे।
3: मैले यहीँ ल्याउन खोज्दै थिएँ, तपाईँको यो स्टेटमेन्ट र तपाईँ चुनावमा नहोमिनुले नै राप्रपाको यो नतिजा आयो भन्ने आरोप छ नि।
4: म मात्रै चुनाव नलडेर राप्रपाको यो नतिजा हुन्छ र? मैले त आफ्नो,
3: तपाईँ त पार्टीको महामन्त्री हो नि, त्यो माथि वरिष्ठ महामन्त्री भनौँ न,
4: 6-7 महामन्त्री छन् त्यहाँ, म चुनाव, मैले त चुनाव नलड, सबैको हालत बेहालत हुन्छ, मेरो नोट अफ डिसेन्ट हुन्छ भने, तर साथीहरूले मानेनन्, अनि साथीहरू चुनाव लड्न उत्साहित थिए, उहाँहरूको उत्साहलाई किन मैले ड्याम्पेन गरिदिउँ, किन बिगारिदिउँ, किन त्यसमा तिनीलाई निरुत्साहित गरौँ भनेर नोटो डिसन नलेख्नुहोस् भनेर सबले लेखिनँ, मैले चुनावमा आफ्नो क्षेत्रमा सहयोग गरेकै हो, आफ्नो जिल्लामा सहयोग गरेको हो।
3: अब डक्टर साहब, राप्रपाकै विषय उठ्छ जतिसुकै कुरा गरे पनि, यो अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग तपाईँको व्यक्तिगत टकराव चाहिँ किन हो खास
4: यो विषयमा? सुन्नुहोस्, मैले त्यो पार्टी छोडिसकेँ, म निस्किसकेँ, अर्को पार्टी बनाउने क्रममा छ, म यो विषयमा जान चाहन्न, उहाँलाई शुभकामना छ, आफ्नो पार्टी चलाउनुहोस्, अब जे भयो सिद्धिगो, म कसैको व्यक्तिगत टिका टिप्पणी पनि गर्न चाहन्न, त्यहाँ मेरो कुरा मिलेन, सबैसित कुरा मिलेन, र त्यो नहुने भएको थियो, त्यो ठाउँ मैले छोड्नै पर्ने भएको थियो, र एउटा प्रयास गर्नै पर्ने थियो, गरी निस्केँ।
3: ल खै ठिकै छ, यसमा तपाईँले त्यति धेरै छिर्न खोज्नु भएन, मैले यसमा कर पनि लगाइन। अब नयाँ पार्टीको विषयमा कुराकानी गरौँ न त, मलमासको बारम्बार प्रश्न उठाउनुहुन्छ, यो मलमास र नयाँ राजनीतिक युगको बिचमा त धेरै ठुलो भिन्नता आयो, अब अहिले त नयाँ युवा पुस्तालाई समेटेर नयाँ भावना अगाडि बढाएर खोल्नुपर्ने राजनीतिक दलमा, यो मलमासले किन रोक्यो भने?
4: कस्तो छ भने, हामी एउटा सनातन धर्मलाई समेटेर अगाडि बढ्ने पार्टी हो, अनि त्यहाँ साथीहरूले मलमास अशुभ हुन्छ, मलमासको बेलामा नयाँ कुरा गर्नुहुन्न भनेपछि, म सबैको कुरालाई समेटेर मान्ने मान्छे हो, सबैको त्यस्तो राय आयो, म अब बहुमतको रायको विपरीतमा जाने मान्छे होइन, ठिकै छ, 2-4 दिन 10 दिनले के फरक पर्यो?
3: अब कहिले हुन्छ घोषणा, आधिकारिक घोषणा?
4: 10 गते भित्र हामी गर्छौँ,
3: 10 गते भित्र के राख्ने नाम भन्नुहोस् त अलिकति सुन्न मन छ मान्छेहरूलाई।
4: सुन्नुहोस् न, अब मैले अहिले यहाँ तपाईँको जुन नामहरू आएको छ र जुन नामहरूमा छलफल भएको कुरा छ, मैले अहिले एक्सपोज गर्नुहुन्न, किनकि त्यो नाम झन्डा चिन्ह बनाउने समितिहरू बनेको छ, त्यो समितिहरूले गहन छलफल गर्दैछ, अहिले यस्तो यस्तो कुराहरू गर्दैछ भन्दाखेरि त्यो अन्याय हुन्छ उहाँहरूलाई, उहाँहरूले एउटा निर्णय लिइसक्नु भएको छैन, निर्णय लिएपछि अनि त्यो आइहाल्छ नि कुरा।
3: त्यसो एउटा बताइदिनु, तपाईँ जतिको एउटा दमदार व्यक्तित्व भएको नेतालाई दुर्गा प्रसाईको आवश्यकता किन पर्यो र?
4: हेर्नुहोस्, राजनीतिमा आवश्यकता सबैको सबैलाई पर्छ, आवश्यकताको खेलै राप्रप हो, के अरे राजनीति हो होइन, कस्तो हुन्छ भने दुर्गाजी एउटा मास नेता हो, एउटा ब्रान्ड हो, तपाईँले मान्नुहोस् नमान्नुहोस्, आज नेपाली जनताले दुर्गाजीलाई, निमुखा जनताले, गरिब जनताले आफ्नो मसिहाको रूपमा दुर्गाजीलाई लिएको छन्, त्यो हामीले पनि बुझेका छौँ, हामी सुझबुझ भएका, राजनीति बुझेका, पार्टी चलाएका, पार्टी चलाउन आउने, एउटा निष्पक्ष र एउटा राम्रो निष्पक्ष छवि भएका व्यक्तिहरू र दुर्गासित मिलेर एउटा मजबुत पार्टी बनाउनुपर्छ, जनतालाई, जनताले दुर्गाजीलाई एउटा मसिहाको रूपमा देखेको छ, हामी कहाँ त्यो पार्टी बनाउने, पार्टी अगाडि बढाउने, पार्टीलाई र यो एजेन्डालाई अगाडि बढाउन सक्ने क्षमता छ। यो दुईटा को मिसकटले एउटा मजबुत राष्ट्रवादी पार्टी ग्राउन्डमा आउँछ भन्ने विश्वास नेपाली जनताले पनि लिएको छन्। अहिले एकदम राम्रो यसको रिभ्यूहरू आएको छ। धेरै देशभरिबाट युवाहरू मान्छेहरू जोडिने क्रममा भइरहेको छ। तपाईँले 10 दिनपछि हेर्नुहोस् कस्तो
3: तपाईँहरूको एकता घोषणाप्रति अहिले जन देशभरि नै सकारात्मक ऊर्जा पो छाएको छ
4: महसुस मलाई भइरहेको छ।
3: के आधारले भन्नुहोस् त?
4: जुन हिसाबले विभिन्न सानो पार्टीहरू दर्ता भएका पार्टीहरू मिल्न खोजिरहेको छन्, हामी धेरै पार्टीहरूसित वार्ता गरिरहेको छौँ, मिलाइरहेको छौँ। विभिन्न जिल्लाहरूबाट युवाहरूको र अरू व्यक्तिहरूको पनि फोन आइरहेको छ, हामी मिलेर साथमा जान्छौँ भनेर, त्यो एउटा सकारात्मक सन्देश हो।
3: रविन्द्र मिश्रसँग के छ अवस्था?
4: रविन्द्र मिश्र मेरो मित्र हुन्, ऊ देशलाई चाहिने मान्छे,
3: राप्रपा
4: छोडेर बसिराख्नु भएको छ, मेरो मित्र हुन्, ऊ हामी सँगै हिरासतमा बस्या हो। उहाँ एउटा प्रखर वक्ता पनि हो, एउटा देशलाई चाहिने व्यक्ति हो, तर अहिले उहाँले जोटिहाल्ने यो हाम्रो पार्टीमा लागिहाल्ने निर्णय गर्नुभएको छैन। आउने दिनमा
3: कुराकानी भएको छ, यो बिचमा
4: भइरहन्छ नि, मेरो मित्र हो भनी
3: के भन्नुभयो रविन्द्र मिश्रले तपाईँलाई?
4: यो शुभकामना दिनुभयो। अहिले म भित्रबाट, उहाँको शब्दै यो हो, उहाँले पनि टिभी हेर्नुहोला, भित्रैबाट म अहिले फिल्डमा काम गरिहालौँ भन्ने मेरो आत्मैबाट आएको छैन। म 3-3 पटक निर्वाचनमा पराजित भएँ। म मेरो जुन दिन मेरो भित्रैबाट आत्माले अब ल लागौँ भन्छ, म तपाईँहरूसित लागिहाल्छु नि। अहिले भित्रैबाट म लाग्ने मेरो मनस्थिति नै बनेको छैन भन्नुभयो। हामीले त्यसलाई स्वीकार गरेछौँ, कुरिरहेछौँ।
3: आउन सक्ने सम्भावना कतिको छ?
4: आउन सक्ने सम्भावना त सबैको छ, सबै
3: राजनीति
4: 10 गते अगाडि त आउनुहुन्न जस्तो मलाई लाग्छ। तर सबै यो विचारधारा बोकेको व्यक्तिहरूलाई ढोका खुल्या छ अनि सबैलाई स्वागत छ। अब कतिपय झट्टै आउँछन्, कतिपय बेरमा आउँछन्, कतिपय आउँदैनन्, त्यसकारणले त्यसमा धेरै चिन्ता मैले लिएको छैन।
3: डाक्टर साहब, तपाईँले हिरासतमा सँगै बस्या भन्नुभयो नि भर्खरै, होइन? यो तपाईँहरूमाथि अहिले पनि गम्भीर प्रश्न, गम्भीर मुद्दा जारी नै छ।
4: त्यही त, हेर्नुहोस् त, अब हामी त्यहाँ भाषण गर्न गएको राजावादी राष्ट्रवादी
3: 2081 चैत 15 गते
4: तिमकुनामा राज्यले त्यो घटनालाई जसरी दबाए, हामी 50 जनालाई हिरासतमा हालिदिए अनि 2 जना व्यक्तिको निधन भयो, एकजनालाई गोली लाग्यो, एकजना जलेर
3: पत्रकार
4: बिते, 25 जनालाई गोली लाग्यो र त्यो आन्दोलनलाई राज्यले दबाए। त्यही सिखो गरेर, त्यही आन्दोलनको सिखो गरेर जेनजीको आन्दोलनमा पनि राज्यले दबाउने खोज्यो, तर त्यहाँ उल्टो भयो। त्यहाँ धेरै विद्यार्थी युवाहरू मरे। त्यस क्रममा 24 गते देशै आन्दोलित भएर अब के भयो हामीलाई सब थाहा छ।
3: 81 चैत 15 गतेको आन्दोलन जुन गर्ने प्रयास गरे दुर्गा प्रसाईले, त्यसमा तपाईँहरूको साथ थियो, होइन?
4: थियो नि त, सबै राजावादी
3: पार्टीगत रूपमा थियो कि तपाईँहरूको व्यक्तिगत थियो?
4: पार्टीगत,
3: पार्टीको त उपस्थिति त्यहाँ देखिएन।
4: होइन, त्योभन्दा 2 दिन पहिले
3: तपाईँहरूले विज्ञप्ति जारी गर्नुभयो,
4: पार्टीले, पार्टीको केन्द्रीय कमिटीमा ठुलो छलफल भयो, बहस भयो,
3: तपाईँको जोडबलमा
4: हो, मेरै जोडबलमा सबै राष्ट्रवादी राजावादी शक्तिहरूलाई साथ र सहयोग दिनुपर्छ भनेर निर्णय गराइयो। जोडबल गरेर पार्टीले विज्ञप्ति निकाल्यो, पार्टी पनि समावेश भयो, तर पार्टीका नेताहरू आएनन्, केही नेताहरू, हामीहरू हिरासतमा गयौँ, पार्टी चुपचाप लाएर बस्थ्यो, पार्टी त्यही बेला सडकमा गइदिया भए, हाट गरिदिया भए, मलाई लाग्छ यो सबै नयाँ परिस्थितिहरू जुन सिर्जना भयो त्यो नहुन पनि सक्थ्यो,
3: जेएनजी आन्दोलन नहुन पनि सक्थ्यो,
4: अब जे पनि हुन सक्थ्यो, किनकि देश आन्दोलित भइसकेको थियो
3: र
4: मैले यही कुरा पटक पटक सदनमा पनि भने हो, नेपाली जनता उकुस मुकुस भइसक्यो, नेपाली जनतालाई अब राजालाई स्पेस दिनुपर्छ, हिन्दू अधिराज्य कायम गरौँ, सबैले त्यसको श्रेय लिऊँ, लिनुहुन्न भने कुन दिन के हुन्छ, हामी कोही पनि सुरक्षित हुन्न भाइ भनेर सदनमा मैले 4 पटक भनेको छु, त्यो सब रेकर्डेडै होला। कसैले वास्ता गरेर हाँस्थे, खिसखिस लाएर, बहुमतको दम्म थियो, एउटा प्रधानमन्त्रीसित झन्डै 2/3 थियो, अर्को प्रधानमन्त्री 2/3 लिनको लागि कुरिरहेको थिए, त्यसले के नतिजा भयो हामीलाई सबैलाई थाहा छ।
3: यो नतिजा देखिन्छ है भनेर तपाईँले यो चुनाव अगाडि पनि आफ्नो विचार चाहिँ राख्नुभयो होइन?
4: त्यो मात्रै होइन, 23 गतेको घटनाभन्दा 4 दिन पहिले हाम्रो जिल्ला अधिवेशन लमजुङमा थियो,
3: भदौ 19 गते।
4: त्यो लमजुङको जिल्ला अधिवेशनमा हाम्रो पार्टीका त्यो बेला पार्टीका अध्यक्ष राजेन्द्रजी, त्यो पार्टी लमजुङका नेताहरू सबै थिए, केन्द्रका नेता पनि थिए। त्यहाँ त्यो महाधिवेशनमा मैले के भने, अब हिम्मत गरौँ, बेला भयो, राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनबाट पनि र प्रदेशबाट पनि राजीनामा दिएर हामी सडकमा जाउँ। अब यो देश एउटा विस्फोट हुने स्थितिमा छ है, 4 दिन पहिले भने मैले, त्यो त्यो त्यहाँ सबै छन्, त्यहाँ सुनिरहेछन्, सबैले खिल्ली उडाए, कहाँ छोड्ने, कहाँ राजीनामा दिने भन्ने।
3: किन दिनु भएन त तपाईँले चाहिँ?
4: मैले एक्लै दिएर हुन्छ? म एउटा पार्टीको मेम्बर
3: त कसैले गर्छ
4: होइन, त्यसरी हुन्न, पार्टीको निर्णय हुनु पऱ्यो नि, न त म एक्लै दिएको त म त अराजक हुने हो नि।
3: अब अहिले पार्टी त्याग त गर्नुभयो त त्यसो भए?
4: हो, त्यो होइन,
3: त्यतिखेरै गरे अब एउटा सङ्केत मिल्थ्यो नि होइन?
4: म पार्टीबाट निर्वाचित सांसदले एक्लै राजीनामा दिन कतिको सो हुन्थ्यो, मैले सोचा पनि थिएँ।
3: अहिले त स्वायत्त पार्टी
4: छोड्नलाई, म त सांसद छैन नि अहिले,
3: पार्टीभित्र आन्तरिक निर्वाचनमा सबैभन्दा बलियो मत लिएर आएको आएर बनेको महामन्त्री त हो नि त तपाईँ।
4: त्यो त पार्टी अगाडि नबढेर पार्टी नै सिद्धिन लागिसक्यो, आन्दोलन माने एजेन्डै सिद्धिन लागेपछि यसलाई रेस्क्यु गर्ने निस्क्यो हो नि, मैले अघि नै भने नि। तर एउटा निर्वाचित सांसदले एक्लै छोड्दाखेरि
3: हस् आउनु आफ्नो विचार राख्नु
4: तपाईँलाई र सबै जनता जनान्न मेरो अभिवादन। एउटा मजबुत प्रयास, एउटा राष्ट्रवादी शक्ति जो देशलाई चाहिएको छ, त्यो शक्तिलाई हामी ग्राउन्डमा उतार्नको लागि प्रयास गरिरहेछौँ। सबै नेपाली जनता नेपालमा बस्या र विदेशमा बस्या सबै जनता जनार्दनलाई मेरो विनम्र अनुरोध छ, नेपालमा हिन्दू अधिराज्य चाहिन्छ, राजा सहितको प्रजातन्त्र चाहिन्छ, यो देशको समृद्धिको लागि, यो देशको विकासको लागि सबैले सहयोग गरिदिनु हुनुको लागि म फेरि अनुरोध गर्दै सबैलाई धन्यवाद र नमस्कार भन्न चाहन्छु।
3: थ्याङ्क यू सो मच।
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 98 5570761 र 98 5570 7053।
6: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4395 80 र 98 5506 2440।
7: It's 8 o'clock. अहिले 8 बजेको छ।

Borma, Binu Sormako, namaskar. अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता सरकारले चिर्दै जाने र यसको शुरूआत आगामी आर्थिक वर्ष 2083-84 बजेटबाट भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उहाँले त्यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने बताउनुभयो। देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले कर्मा सहुलियत बख्यौता उल्छनमा रहेको उद्यमी व्यवसायलाई छुटको सहुलियत सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका एजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनुभयो। करका दर घटाएर 10 लाख रुपियाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिएको पनि उहाँको भनाइ थियो। त्यस्तै करको उल्छनमा परेका उद्योगी व्यवसायीलाई नयाँ शुरूआत गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उहाँले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजना फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँको भनाइ थियो। रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण ग्लोबल टेन्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी युरिया र पोटास बाहेक अन्य मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभयो। निजी क्षेत्रले आयात गर्ने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान उपलब्ध नगराउने भएकाले त्यस्ता मल लागत मूल्यका आधारमा बिक्री गर्नुपर्नेछ। अनुमति प्राप्त कम्पनीले सुविधा र पहुँचका आधारमा जुन मुलुकबाट पनि ल्याउन सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध भने नगराउने जनाइएको छ। केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण गर्दा 126 वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 2082-83 पहिलो 9 महिनामा देशका 12 स्थानमा त्यो संख्या का नमूना परीक्षण गरेकोमा 126 वटा खान नहुने र 49 वटा केही दिन पर्खेर मात्रै खान मिल्ने विषादीको मात्रा पाइएको थियो। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी बाहेक बिर्तामोट, बुटवल, पोखरा, नेपालगंज, सुर्खेत, थरान, लालबन्दी, काबासुती, सिन्धुली, ढल्खेबर, अतरिया प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। केन्द्रीय प्रयोगशालाका अनुसार कालीमाटीमा 26 वटा, पोखरामा 26 वटा, काबासुतीमा 26 र अतरियामा 13, नेपालगंज र सुर्खेतमा 7-7 वटा, बुटवलमा 5 वटा, ढल्खेबरमा 4 वटा, लालबन्दी, काबासोती, बिर्तामोटमा 3-3 वटा खान नहुने विषादीको अवशेष भेटिएको छ। नेपालमा हाल यी बाहेकका विषादी प्रयोग भएमा ती प्रयोगशालाले पत्ता लगाउन सक्दैनन्। हाल 169 प्रकारका विषादी दर्ता भएर प्रयोगमा रहेका छन्। विषादीको रोकावट दर 35% भन्दा कम भएकालाई मात्र खान मिल्ने भनी वर्गीकरण गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि सुरक्षा र आचरण सम्बन्धी मार्गदर्शन जारी गरेको छ। स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकको यात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले नेपाल प्रवेश सम्बन्धी औपचारिकता, सवारी साधन र चालकका हकमा लागू हुने नियम, तीर्थयात्रा सम्बन्धी कार्यविधि र स्थानीय संस्कृति र परम्पराको सम्मान गर्नुपर्ने लगायतका विषयबारे पर्यटकले गर्न हुने र गर्न नहुने मार्गदर्शन जारी गरेको हो। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले मर्यादित पहिरन लगाउनुपर्ने, धार्मिक स्थलमा जुत्ता चप्पल खोल्नुपर्ने, निश्चित सीमा भारतीय नागरिकलाई अधिकतम $5,000 भन्दा बढी नगद रकम साथमा ल्याउँदा अनिवार्य रूपमा जानकारी गराउनुपर्ने र सुन चाँदी जस्ता बहुमूल्य गहना ल्याउँदा प्रवेश बिन्दुमै जानकारी गराउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। चालकलाई नेपालको भूगोल र मौसमबारे पर्याप्त अनुभव र जानकारी हुनुपर्ने, यात्रामा प्राथमिक उपचार सामग्री र नियमित प्रयोग हुने औषधि साथमा राख्नु पर्ने र उच्च हिमाली क्षेत्रमा लेक लाग्ने जोखिम हुने भएकाले आवश्यक परे अक्सिजनको प्रयोग गर्नुपर्ने र अनुमति बिना पदयात्रा वा पर्वतारोहण नगर्न मन्त्रालयले निर्देशन जारी गरेको छ। मुगु, हुम्ला, डोल्पा र जुम्लामा नेपाल वायुसेवा निगमको नियमित हवाई सेवा प्रभावित हुँदा हिमाली भेगका नागरिकले शास्ति भोग्नु परेको छ। निगम
का जहाजका पाइलट क्षमता विकास सम्बन्धी तालिमका लागि विदेश गएपछि केही दिन यता हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन हुन सकेको छैन। नेपाल वायुसेवा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार निगमका पाइलट असार 6 गतेसम्म विदेशमा तालिम रहने भएकाले कर्णालीका हिमाली जिल्ला मुगु हुम्ला डोल्पा र जुम्लामा नियमित उडान प्रभावित भएको छ। उडान कटौतीका कारण स्थानीय बासिन्दा बिरामी ज्येष्ठ नागरिक विद्यार्थी तथा पर्यटक प्रभावित भएका छन्। निजी एयरलाइन्सले मुगुमा उडान नगर्दा उपचारका लागि बाहिर जानुपर्ने बिरामी अध्ययनका लागि यात्रा गर्ने विद्यार्थी तथा घर फर्किने यात्रु थप मारमा परेका छन्। मोरङका पाँचवटा क्रसर उद्योगमाथि राजस्व हिनामिनाको आशंकामा अनुसन्धान शुरू भएपछि पूर्व पश्चिम राजमार्ग विस्तारको काम प्रभावित भएको छ। दर्ता बिना सञ्चालन भएको र मापदण्ड विपरीत रहेको भन्दै प्रशासनले उद्योग बन्द गरेपछि निर्माणाधीन काकडभिट्टा लौकही सड़क खण्डमा कालोपत्री गर्ने तयारी अवस्थामा पुगेको भन्दै झण्डै 25 किलोमिटर क्षेत्रमा काम ठप्प भएको हो। जिल्ला अनुगमन समितिले मोरङका विभिन्न क्रसर उद्योगमा छापामारी कागजपत्र जफत गरेपछि जिल्ला समन्वय समिति मोरङले पत्र लेखेर आन्तरिक राजस्व कार्यालय विराटनगर र दमकले त्यो उद्योगमाथि अनुसन्धान गरिरहेका छन्। अनुसन्धानको दायरामा रहेका उद्योगले राजस्व छलेको आशंका अनुगमन समितिले गरेको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 151.88 रुपियाँ र बिक्री दर 152.48 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 175.70 रुपियाँ बिक्री दर 176.40 रुपियाँ युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.63 रुपियाँ र बिक्री दर 204.44 रुपियाँ स्विस फ्रैंक एकको खरिद दर 190.53 रुपियाँ र बिक्री दर 191.28 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: संपूर्ण चिकित्सा पद्धति को जननी आयुर्वेद संसार के शक्तिशाली जड़ी बुटी नेपाली जब नेपाली जड़ी बुटी आयुर्वेदिक उपचार पद्धति में प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोग में पनि सफलता नेपाली जड़ी बुटी को चर्चा अनि रोग माथि हासिल भएको सफलता को वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409034 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जय बहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलायत नगरोस्।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: मिनिसरा मसलाङ्गी गाइडको भन्नुभयो 10 हजुर हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै कामनी। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि

0: अनि दबाई पनि खान्छ भने दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यत्तिकै हिँड्न सक्ने भएको
1: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0956 595174 मोबाइल 98555 50934

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773787।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: इक्वेडरलाई एक गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झन्डै 3,20,000,000,000 रुपियाँ भन्दा बढी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पुँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि सङ्घीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1,09,65,35,00,000 रुपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालु आर्थिक वर्षको भन्दा झन्डै 12,09,00,000,000 रुपियाँ बढी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। सङ्घीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि सङ्घीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि सङ्घीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा झन्डै 7,00,000 पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झन्डै 3,00,000 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झन्डै 11,00,000 अन्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाडी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका 6 टिमाई खोलामा 81 आएको बाढीमा फँसेका 7 सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 बाढीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। विश्व शान्ति, करुणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पिस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करुणाको सन्देश बोकेर अघि बढिरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै 4% घट्दै प्रति ब्यारेल $83.81 झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झन्डै 4.7% घटेर प्रति ब्यारेल $80.99 पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्त्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो। त्यहाँबाट विश्वको झन्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झन्डै $70 बढेर $120 पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको सङ्केतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर। आइभरी कोस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्त्वपूर्ण 3 अङ्क जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराति कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अङ्क भिन्छन्। अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्विडेनले ट्युनिसिया विरुद्ध 3 गोल गरेको छ। स्विडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठुलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाडी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्विडेन र ट्युनिसियाको खेल चल्दै, स्विडेन 3-1 गोलले अगाडि, आइभरी कोस्टले इक्वेडरलाई 1-1 हरायो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहोस् अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
1: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
5: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333, 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। मलमास अर्थात् अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि सुरु भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिनामा 16 दिन 1 घन्टा 36 मिनटमा मलमास पर्ने गर्छ। अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नृसिंह धाममा पनि 1 महिने मेला चलिरहेको छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि सुरु हुँदैछन्। पर्सि रातो मच्छेन्द्रनाथको रथ लगन खेलको थतीटोलबाट तानेर जाउला खेल पुर्याउने तयारी छ। आज सोमबारे औँसी पनि मनाइँदैछ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शुक्रबारलाई बुक फ्री डेका रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले हरेक शुक्रबार सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले जानकारी दिनुभयो। शुक्रबारलाई बुक फ्री डे बनाएर फरक ढङ्गबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेको उहाँको भनाइ छ। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घको 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रूपमा जोखिम रहेको सहभागीहरूको भनाइ छ। औषध आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै नेत्ररोग विशेषज्ञहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। र मानसिक स्वास्थ्य पेसाकर्मीको सम्मेलनमा मानसिक स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, पेसागत मान्यता, सेवा विस्तार, गुणस्तरीय जनशक्ति उत्पादन, नीति निर्माण तथा मानसिक स्वास्थ्य प्रवर्धनका विषयमा छलफल भएको छ। मानसिक स्वास्थ्य पेसाकर्मी समाज नेपालका अध्यक्ष उमेश शिवाकोटीले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण पेसाकर्मीहरूलाई एउटै छातामुनि ल्याइ साझा आवाज, सहकार्य तथा पेसागत एकता निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो। साथै उहाँले नेपाललाई दक्षिण एसियामा मानसिक स्वास्थ्य संवादको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि मलमा सकिँदै मौन स्नान गरेर सोमबारे औँसी मनाइयो। काठमाडौँ उपत्यका सहितका जिल्लामा बर्ड फ्लु पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। र बुक फ्री डे र दिवा खाजा कार्यक्रमले मध्यपुर थिमीका सामुदायिक विद्यालयहरूमा आकर्षण बढ्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: Zodes FM 93.2 MHz.
1: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77 061 र 98550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493 580 र 98550 26 440
0: It's 10 o'clock अहिले 10 बजेको छ
3: पाली रेडियो
4: समयको ख्याल राखौ 10 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए नीतिमा थप कडाईको नीति लिएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाई गर्ने सरकारले संकेत गरेको हो। तर बजेटमा 10 मेगावटसम्मका आयोजनाको पीपीए टेक एण्ड पेका आधारमा तत्काल गर्ने घोषणा गरे पनि सरकार ठूला र प्राधिकरणका यसअघिका 5000 मेगावट आयोजनाका विषयमा मौन बसेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पीपीएका विषयमा अध्ययन गर्ने उच्च स्तरीय समिति बनाएको थियो। उक्त समितिले समेत सरकारले बजेटमा लिएको नीति अनुरूप नै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ। नेपालको जल विद्युत क्षेत्रमा लामो समयदेखि कायम रहेको अनुमति पत्रमा समेत नीतिगत कडाईको संकेत गरेको छ। विद्युत उत्पादनका लागि लामो समयदेखि लाइसेन्स लिने मात्र काम नबढाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी सरकारले कडाई गर्न थालेको छ। जल विद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले सुधारको आवश्यकता उल्लेखेको छ। त्यसैको आधारमा पीपीएको विषयमा सरकारले नयाँ कदम चाल्ने अवस्था देखिएको हो। सरकारले बजेट मार्फत ल्याएको नीति र समितिले बुझाएको प्रतिवेदनका सिफारिश मिलेका छन्, जसले जलविद्युत क्षेत्रको व्यतिथि अन्त्य गर्न मन्त्रालयलाई थप बल पुर्याउने संकेत गरेको छ। गत 23 र 24 भदौमा भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका 45 शहीद मध्ये 42 जनाको शालिग सहित निर्माण गर्न लागि जेएनजी शहीद स्मारकको काम अलपत्र परेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिसर सादो बाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समय अघि शुरू भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ। तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको 124 बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना पढाइएको थियो। चेन्जी आन्दोलनका शहीदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो। स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ। स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका 42 शहीदको शालिग स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य भने अन्यलमा परिएको छ। देशका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट ल्याउँदैछन्। मधेस सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदैछ। भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट ल्याउन लागेको हो। आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची छ। मधेसका लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। मधेस सरकारले आज स्थापना कालदेखि अहिलेसम्मकै सानो आकार अर्थात 42 अर्बभित्रको बजेट ल्याउन लागेको, चालू र पुँजीगत गरी 41 अर्बको हारिमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। 2004 साल असार 1 गते तीन धारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी गणित विज्ञान भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 3 नडाहा चोक स्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कर्पियोबाट 104 किलो भन्दा बढी गाजा बरामद भएको छ। आज बिहान करिब 1:55 बजेतिर चतराबाट नौडातर्फ जाँदै गरेको बिहार 31P6651 नम्बरको भारतीय स्कर्पियो सड़क छेउमा रहेको चिया पसलको टहरोमा ठोकेर दुर्घटनामा परेको थियो। दुर्घटनाको सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले गाड़ीको खान तलासी गर्दा चारवटा प्लास्टिकको बुढामा लुकाई छिपाई राखिएको 104 किलो 855 ग्राम गाजा फेला पारेको जनाएको छ। प्रहरीले बरामद गाजा र स्कर्पियोलाई इलाका प्रहरी कार्यालय सुनसरीमा राखेको छ। दुर्घटना लगत्तै चालक फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: माडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 089 98 0 74 46 182 र 98 4 95 95 225
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
5: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
5: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन फोन 98 5 50 92 60 र वेबसाइट chitawannationalpark.gov.np
2: बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
6: रमणीय शैक्षिक वातावरणमा

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सुदूरपश्चिम प्रदेश अधिवेशन आज धनगढ़ीमा हुनेछ। धनगढ़ी स्थित रिद्धि सिद्धि पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको रासोपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। रासोपाको प्रदेश सभापतिका लागि हाल चारजना आकांक्षी रहेका छन्। रासोपा स्रोतका अनुसार वर्तमान सभापति प्रकाश विष्ट कैलाली क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, संसार उद्यमी डाक्टर सनकराज पन्त र कञ्चनपुरका नारायण वैद्य आकांक्षी रहेको जनाइएको छ। आकांक्षी मध्ये केपी खनाल बालेन पक्षका उम्मेद्वार मानिएका छन् भने 3 संस्थापन पक्षका उम्मेद्वार मानिएको छ। आकांक्षी 4 मध्ये वर्तमान प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दावेदारका रूपमा हेरिएको छ। रासोपाको पहिलो सुदूरपश्चिम प्रदेश अध्यक्षमा केपी खनाल र वर्तमान प्रदेश सभापति प्रकाश विष्टलाई बलियो दावेदारका रूपमा हेरिएको छ। केपी खनाल रासोपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् भने सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाई नै दोहोर्याउने योजना बनाए पनि केपी खनालको उम्मेद्वारीले विष्टलाई सहजै सभापति बन्ने वातावरण बन्न नसक्ने देखिएको छ। मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। जस अनुसार मध्य प्रदेशले दिउँसो 1 कर्णाली प्रदेशले दिउँसो 3 कोशी बागमती र गण्डकी प्रदेशले अपरान्ह 4 तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले अपरान्ह 5 बजेट प्रस्तुत गर्नेछन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार 1 वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार प्रदेशहरूले आज बजेट ल्याउन लागेका हुन्। सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन्। संघीय सरकारले भने जेठ 15 गते नै बजेट प्रस्तुत गरिसकेको छ। अब असार 15 गते स्थानीय तहहरूले बजेट ल्याउनेछन्। पवित्र धार्मिक स्थल मानसरोवर कैलाशको दर्शनका लागि जान लागेका तीर्थयात्रीहरूको नेपाल चीन सीमावर्ती र सगडी नाकामा उल्लेखनीय भीड़भाड़ हुन थालेको छ। मानसरोवर कैलाश यात्राका लागि यो नाका तुलनात्मक रूपमा छोटो, सहज र सुविधाजनक मानिने भएकाले नेपाली तथा विदेशी पर्यटक एवं यात्रुहरूको चाप ह्वात्तै बढ़ेको हो। अध्यागमन कार्यालय र सगडीका प्रमुख यादव भण्डारीका अनुसार सन् 2026 जनवरीदेखि जुन 14 तारीकसम्ममा यस नाकाबाट 17,241 यात्रु चीनतर्फ प्रस्थान गरिसकेका छन्। चीन प्रवेश गर्ने यी यात्रुहरूमध्ये अधिकांशको मुख्य गन्तव्य मानसरोवर कैलाश नै रहेको छ। यसरी प्रस्थान गर्नेहरूमा नेपाल र भारतका नागरिक सहित अमेरिका, रूस, अस्ट्रेलिया, भूटान, संयुक्त अधिराज्य युके, मलेसिया तथा जर्मनीका नागरिकहरू रहेका छन्। कार्यालयको तथ्याङ्क अनुसार गत मार्च महिनासम्म यस नाकाबाट 812 यात्रु मात्र चीनतर्फ गएका थिए भने अप्रेल 14 आइपुग्दा यो संख्या ह्वात्तै बढेर 14,240 पुगेको थियो। अप्रेलदेखि जूनको मध्यसम्म आइपुग्दा यो संख्या 17,241 पुगेको अध्यागमन कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कत्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा राजमार्गबाट टेम्पो भीरबाट खसाल्ने वनका कर्मचारी र पीड़ित बीच प्रहरीले छलफल गराउने भएको छ। शनिबार टेम्पोमा व्यापार गरेको आरोपमा वनका कर्मचारीले स्थानीयको टेम्पो भीरबाट धकेलेर खसाएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यस घटनामा संलग्न 12 वन कर्मचारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ र उनीहरूसँग घटनाबारे सोधपूछ गरिरहेको छ। कैलालीको गोदावरी नगरपालिका 4 स्थित गोदावरी सामुदायिक वन क्षेत्रको राजमार्गबाट टेम्पो भीरबाट खसाल्ने वनका कर्मचारी र पीड़ितको बीचमा प्रहरीले छलफल गराउने भएको छ। भीमदत्त राजमार्ग सड़क खण्ड स्थित गाई मारेबाट शनिबार टेम्पोमा व्यापार गरेको आरोपमा वनका कर्मचारीले स्थानीयको टेम्पो भीरबाट धकेलेर खसाएका थिए। टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। आइतबार साँझ प्रहरीले डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका 12 कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राखेको छ। पक्राउ पर्नेमा 2 वन अधिकृत र वन रक्षकहरू छन्। पक्राउ परेकाहरूसँग प्रहरीले घटनाबारे सोधपूछ गरिरहेको छ। पक्राउ परेका कर्मचारीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको वन कार्यालयको आरोप छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।

0: पुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042-21343 र 98184-29230।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: मोबाइल 98550-64040 र 98550-65260।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 0656 4394 4 93 580 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ.
4: अहिले मध्याह्नको 12 बज्यो.
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
4: राष्ट्रको शान किसान.
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै, आकार ठुलो भए पनि बजेट खर्च कम। आज पनि सुनचाँदीको भाव बढ्यो, सुन तोलाको 2,98,200 रुपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान सुरु। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जित, जापान र नेदरल्यान्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढेको छ। सुन तोलामा 5,000 रुपियाँले बढेर 2,98,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रुपियाँले बढेको छ। आज 120 रुपियाँले बढेर चाँदी तोलाको 5,015 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रुपियाँ र चाँदीको भाव तोलामा 55 रुपियाँले बढेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढाएर र कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालु आर्थिक वर्षमा सातै प्रदेशले कुल झन्डै 3,20,00,000,000 रुपियाँभन्दा बढीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पुँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर स्वर्णी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफल का प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खोल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भिरबाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसगढीमा तीर्थयात्रीको चाप बढ्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53,51,990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने 7 प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समयजगतमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढी नाकामा भिडभाड हुन थालेको छ। रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जुन 14 तारिकसम्म रसुवागढी नाकाबाट 17,241 यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौरसहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण र वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसौरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढेका सबै 12 ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 स्काई ड्राइभर र 1 चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झन्डै 11:30 आसपास उडेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाइ हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झन्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्विडेनले ट्युनिसियालाई 5-1 अन्तरले पराजित गर्दै शानदार सुरुवात गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्विडेनका लागि एसिन अयारीले 2 तथा अलेक्जान्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसैगी आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्त्वपूर्ण 3 जोड्न सफल भएको छ। यसै गरी समूह ईको खेलमा 4 विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्यान्ड्सले अङ्क बाँडेका छन्। डलासमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्यान्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र के भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना। 7 प्रदेशले आज बजेट ल्याउँदै आकार ठुलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ्यो, सुनतोलाको 2,98,200 रुपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 ज्यान गयो, अनुसन्धान सुरु। र विश्वकप फुटबलमा स्विडेन, आइभरी कोस्ट र जर्मनीको जित, जापान र नेदरल्यान्ड्सले बराबरी खेले, आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: अब जाने गइसके, अब एउटा राम्रै छट्टी भेट्थ्यो त, बाटोमा सँगसँगै हिँड्ने हुन्थ्यो।
3: ल न, पाइला छिटो चालौँ।
2: चालौँ।

0: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: स्वदेश FM 93.2 मेगाहर्ज।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: प्रवर्धन गरियो भने नेपालमा गजबको तपाईँको पर्यटन चाहिँ विकास हुन्छ। तर के को एउटै मात्रै खाँचो के हो भने त्यो अवधारणाको विकास र त्यसको के अरे वर्कआउट चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब अर्को र तपाईँको के छ भन्दाखेरि मैले अब शिक्षा र स्वास्थ्य सम्बन्ध पनि अलिकति जोडेँ। नेपालमा तपाईँको चाहिँ 124 चाहिँ भाषाभाषी र 140 बढी चाहिँ जातिहरू छन्। भाषाहरू केही लोपवान छन्, लोप भइरहेको छ, त्यहाँ मातृभाषाको चाहिँ आन्दोलन छ। तर मैले यसरी त्यहाँ विजय के अरे उमा हेर्दाखेरि तामाङकै कुरा मात्रै गर्ने हो भने कुल जनसङ्ख्या 6% जनसङ्ख्या त तामाङको मात्रै छ र तामाङहरू 90%ले आफ्नो भाषा बोल्छ। तर तामाङको मातृभाषामा शिक्षा भन्ने परेको छैन। त्यसरी नै लोपोन्मुख तपाईँको समुदायको भाषाको संरक्षणको कुरा परेको छैन। त्यस कारण यो चाहिँ शिक्षा मन्त्रीज्यूलाई अब तपाईँको स्वास्थ्यको
1: गरेको घटना समाधानको लागि सर्वपक्षीय छलफल भएको छ। स्थानीय तह, प्रशासन, सुस्तावासी र सङ्घीय सांसद बीच छलफल आयोजना गरिएको हो। सङ्घीय सांसद विक्रम खनाल पनि आजै सो क्षेत्रमा पुग्नु भएको छ। खनालले सुस्ताको पछिल्लो अवस्था र सीमा क्षेत्रको समस्याबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराई कूटनीतिक माध्यमबाट समाधान खोज्ने आश्वासन दिनुभएको छ। पछिल्लो समय बाक्लो रूपमा एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि चौतर्फी विरोध त भइरहेको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ती क्षेत्रलाई आफूहरूले पहिलेदेखि प्रयोग गर्दै आएको दावी गर्ने गरेका छन्। यस्ता गतिविधिका कारण सीमा क्षेत्रमा पटक पटक विवाद उत्पन्न हुने गरेको छ। स्थानीयहरूले भारतीय पक्षबाट पटक पटक हुने सीमा अतिक्रमण प्रयासप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्। उनीहरूले सुस्ताको सीमा विवादको दीर्घकालीन तथा स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। विपक्षी दल नेकपा एमाले पनि भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैन भन्ने भनाइबारे जवाफ मागेको छ। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्म अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाफ माग्नु भएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हट्यो कि हटेन भन्दै प्रश्न गर्नुभएको छ। एजेट 17 प्रधानमन्त्री बालेनले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीहरूले माग गर्दै आएका छन्। चीनको 4 औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच आज प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता हुँदैछ। बेजिङमा स्थानीय समयअनुसार आज बेलुकी 5:45 हुने द्विपक्षीय भेटवार्तामा उहाँहरूबीच नेपाल चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले आज चीनका उच्च अधिकारीसँग पनि बेग्ला भेटवार्ता गर्नुहुने तालिका छ। उहाँ चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा हिजो बिहान बेजिङ पुग्नु भएको हो। परराष्ट्र मन्त्री खनाल हिजो उहाँको सम्मानमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुनु भएको थियो। मन्त्री खनाल भ्रमण सम्पन्न गरी पर्सि असार 3 स्वदेश फर्कनुहुने कार्यक्रम छ। सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा टेम्पो भीरबाट खसालेको विषयमा छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक उपाध्य, उप यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर दोधराज जोशी र कानून अधिकृत विजयराज ओझा सदस्य रहनु भएको छ। समितिलाई सात दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ। डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले वनको अतिक्रमित संरचना हटाउने क्रममा गोदावरी नगरपालिका चारमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भइरहेको छ। आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले हिजो वन कार्यालयका 12 कर्मचारीलाई नियन्त्रण लिएर सोधपुछ सुरु गरेको छ। सेल्टरमा राखिएका सुकुम्बासीहरूले सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। आफूहरूको उचित व्यवस्थापन नभएको र भोकै बस्नु परेको भन्दै उनीहरूले एक साताभित्र आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने चेतावनी दिएका हुन्। थापाथली, गैरीगाउँ, शान्तिनगर र जडीबुटी लगायतका क्षेत्रबाट हटाइएका उनीहरूलाई हाल किर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको छ। तर होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको पीडितहरूको गुनासो छ। पीडितहरूले होल्डिङ सेन्टरमा आधारभूत सुविधा समेत नभएको गुनासो गरेका छन्। उनीहरू थाल ठटाउँदै आन्दोलनमा उत्रिएका छन्। सुकुम्बासीहरूले एक ज्ञापन पत्र मार्फत आफूहरूलाई थुनुवाको व्यवहार गरी राखिएको बताएका छन्। सेन्टरमा रहेका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घरोगीले उचित स्याहार नपाएको, गोपनीयताको अभावमा मानसिक तनावमा रहेको गुनासो गरेका छन्। किर्तिपुरस्थित राधास्वामी सत्सङ्गमा बस्दै आएका सुकुम्बासीलाई खाना खुवाउने टोली पनि हिजोदेखि त्यहाँबाट बाहिरिएको छ। आश्रित मानिसलाई बिहान बेलुकी चिया नास्ता खाना खुवाउन काठमाडौँ महानगरपालिकाले त्यही मेस चलाउँदै आएको थियो। र मानसरोवर कैलास जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढी नाकामा भिडभाड हुन थालेको छ। रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवाका प्रमुख यादव भण्डारीका अनुसार सन् 2026 जनवरीदेखि जुन 14 तारिकसम्म रसुवागढी नाकाबाट 17,241 यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुमा भारत, नेपाल, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य युके, मलेसिया तथा जर्मनीका नागरिक रहेका छन्। कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलास पुग्ने गरेको बताइएको छ। दिउँसो 1 थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु, नमस्कार।
2: र यसै क्षेत्रमा गर्ने खर्चलाई कटौती गर्न सकिन्छ, त्यसो भएको कारणले पनि मैले खर्च कटौतीको प्रस्ताव गरेको हुँ। कृषि, संस्कृत र आयुर्वेद र वैकल्पिक चिकित्सामा उच्च शिक्षा हासिल गर्ने विशिष्ट विश्वविद्यालय भएपछि अन्य विश्वविद्यालयहरूमा यसमा बजेट खर्च गर्नु उपयुक्त देखिँदैन। सभामुख महोदय, बजेटमा निजी शैक्षिक संस्थाहरूको शुल्कमा 3% समता शुल्क र विदेश जाने विद्यार्थीहरूमा 3% शिक्षा कर लगाउने घोषणा गरिएको छ। सरकारलाई लाग्ला यो धनीहरूसँग उठाएको कर हो, तर सभामुख महोदय, सरकारी विद्यालयहरूको दयनीय अवस्थाका कारण गाउँघरका गरिब, किसान, सीमान्तकृत नागरिकहरू समेत मरिमेटी पेट काटेर ऋण धन गरेर आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाइरहेका छन्। यो 3% करको प्रत्यक्ष भार अन्तत तिनै मरिमेट्ने विपन्न अभिभावकहरूको टाउकोमा थपिनेछ। अर्कोतर्फ बजेटको समावेशी शिक्षाका कुरा गरे पनि दृष्टिविहीन, बहिरा, शारीरिक, बौद्धिक अपङ्गता भएका, अटिजम भएका, सबै प्रकारका अपङ्गता भएका बालबालिकाहरूका लागि समान र समतामूलक गुणस्तरीय शिक्षामा पहुँचको निम्ति पर्याप्त बजेट उल्लेख भएको पाइएन। सभामुख महोदय, शिक्षा मन्त्रालयको बजेट पुस्तिकाको पेज नम्बर 92 हेर्दा मलाई अत्यन्त दुःख लागेको छ। सभामुख महोदय, त्यहाँ बाल विकास ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000 महिनाको, विद्यालय सहयोगको रु 10,000, लेखा सहायकको रु 15,000 उल्लेख गरिएको छ। यो बजेटले हाम्रो डिग्निटी र हाम्रो शिक्षक र सहयोगीहरूको ह्युमन राइट समेत उल्लङ्घन गरेको छ। र यो नेपाल सरकारले निर्धारित गरेको मिनिमम वेज, न्यूनतम ज्याला भन्दा पनि कमजोर बजेट मा प्रस्तुत गर्नु नेपालको संविधान मानव अधिकार र ह्युमन डिग्निटीको एगेन्स्टमा छ श्रीमान सभामुख महोदय। र यसो भन्दै अन्त्यमा म के भन्न चाहन्छु भने यो सङ्खुवासभा जिल्लामा स्थापना गर्न लागेको योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयलाई संसारको वैकल्पिक चिकित्सा र आयुर्वेदको आकर्षणको केन्द्र बनाउने विशिष्ट कृत विश्वविद्यालय बनाउनु पर्ने आवश्यकता छ र यसलाई संसारबाट विद्यार्थीहरू आएर पढ्ने पढाउने अध्ययन अनुसन्धान गर्ने क्षेत्रको रूपमा विकास गर्नको निम्ति विशेष बजेटको व्यवस्था गर्न आवश्यक छ
3: माननीय सदस्य नरेन्द्र कुमार केरुङ समय 5 मिनट त्यसपछि माननीय सदस्य रमेश कुमार मल्ल।

सम्मान्य सभामुख महोदय, विनियोजित बजेटको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत आफ्ना केही टिप्पणीहरू राख्नुभन्दा अगाडि म केही सान्दर्भिक विषयवस्तुहरूमा सम्माननीय सभामुखज्यू मार्फतबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, बजेट आउने बित्तिकै भुइँ मान्छेहरूले बजेटप्रति आशलाग्दो र टिटलाग्दो नजर लाएर बसेका हुन्छन्। तत्समयमा यसपटक मध्यम वर्गलाई बढी टार्गेट बनाएर बजेट प्राप्त भयो, तर जसका निम्ति यो बजेटबाट तलब वृद्धिको सन्दर्भमा चाहिँ जुन एउटा अपेक्षा र आशा लिएर सर्वसाधारण

0: निष्पक्ष
1: सुदेश एफएम

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-4-51-31-34 र 97-4-43-43-915
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिडा जाउ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन.
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन. फोन 056-5188-853, 5189-53.

0: स्वदेश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 5570 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 र 0855 5570 2640
0: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: बाल सुरक्षा गृह चाहिँ सरकारको व्यवस्थापन प्रत्येक जिल्लामा हुन पर्छ. त्यसो भयो भने मात्रै यो असहाय बाल बालिकाहरूको लागि संरक्षण हुन्छ. यो सबै पालिकामा समस्या छ. त्यो त्यसकारण यो यो विभेद हुन हुँदैन भन्ने खालको कुरा हो. र अर्को यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको हकमा पनि त्यही हो. सबै

0: हुने खालको योजना हुन पर्थ्यो, यो किन विभेद भयो भन्ने खालको कुरा हो। अर्को सामाजिक सुरक्षा भत्ता चाहिँ बढाइएको छैन, यो सरकारले वृद्ध भत्ता वृद्धहरूको सम्मान त के अनुहार हेर्न पनि चाहँदैन। हामीलाई त थाहा थियो खालको गर्न पाउँदैन, सबै आफन्त छन् तर माया पाउँदैन, यसरी कसले कसरी त्याग्ने भन्ने खालको कुराहरू हुन्छ। सरकारको मन्त्रीहरूको उमेरको वर्षको 1 करोड भन्दा बढी सम्पत्ति हुने मन्त्रीहरूले भत्ता त्याग्न सक्नुहुन्छ? अनि ती वृद्ध बाबा बुवा आमाहरूलाई इमोसनल ब्ल्याकमेल गर्न पाइन्छ? अहिले गाउँमा सुरु भएको छ, तिम्रा छोराछोरीहरू अमेरिका अस्ट्रेलियामा छन् जब वृद्ध भत्ताको लोभ गर्ने बुढाबुढी भनेर त्यो व्यङ्ग्य हुन थालेको छ। त्यसकारण वृद्ध भत्ता अब उपचार खर्च वृद्ध भत्ता र उपचार खर्चको सुरु गर्ने एमाले हो, उसले गरेको काम किन गर्नु भनेर वृद्ध भत्ता नबढाएको यो घाम जस्तै छर्लङ्ग छ। वृद्ध वृद्ध बाबाआमाहरूको श्राप लागोस् त भन्दिनँ म, तर तपाईँहरू कहिले बुढो हुन नपरोस् भन्न चाहन्छु। वृद्ध आश्रम व्यवस्थापन भनेर केही पालिकाहरूमा योजना ल्याइएको छ, अरू पालिकाहरूमा किन विभेद गरियो? बुढाबाउ बुवा आमाहरू एउटा दुईवटा पालिकाहरूमा मात्रै हुँदैन, ती वृद्धहरूको संरक्षण गर्नका लागि सबै ठाउँमा समान हुनपर्छ भन्ने खालको कुरा गर्न चाहन्छु। र यो चाहिँ यो
1: माननीय प्रेम बहादुर भएक समय 8 मिनट, त्यसपछि माननीय हर्क राज राई।

0: सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ छलफल अन्तर्गत बजेटमाथि छलफल गर्न गइराखेका छौँ। देश र दुनियाँ बुझ्ने मात्रै होइन, मुख्य कुरा बदल्ने हो। राजनीतिमा हामी सबैजनाले देखिराखेका छौँ, 104 वर्षसम्मको जहानिया राणा शासन, 30 वर्षको पञ्चायत, 238 वर्षको राजतन्त्रात्मक व्यवस्था, वंशको शासन हामीले हेऱ्यौँ। त्यति बेला जनताको जीवन अवस्था, हिमाल, पहाड, तराई र त्यहाँका गरिब विपन्न नागरिकहरूको अवस्था, तपाईँ हामी महिला, दलित, सीमान्तकृत वर्गको अवस्था के थियो त्यो तपाईँ हामी सबैलाई थाहा छ। हिजो केही भएन भन्नेहरू हामी आज यस्तो सुविधा सम्पन्न ठाउँमा आइपुग्यौँ, अझ पनि निराशै छौँ। हामीलाई जति धेरै भयो हामीलाई अपुग नै हुन्छ, यो स्वाभाविक कुरा हो। हामीले देख्यौँ थुप्रै आन्दोलन र क्रान्तिका बिचबाट, हामीले भर्खरै भाद्र 23 र 24 गते जेन्जी आन्दोलन बेहोर्यौँ, पुरानाहरूले केही गरेनन् भन्दै विपक्षी बेन्चमा बस्नेहरू आज सत्ता पक्षमा हुनुहुन्छ। दुई तिहाईको भारी बहुमतका साथ यहाँहरू हुँदै गर्दा सुशासन भएन, नैतिकता भएन, विधिको शासन भएन भन्ने कुरा गर्दै गर्दा आज सत्ता पक्षमा रहेका माननीय मन्त्रीज्यूहरू, सांसदज्यूहरू हामी देखिराखेका छौँ, अवस्था के छ? यो विडम्बना छ। राजनीति यस्तै खालको चियरको खेल भइराखेको छ र यो बजेटले जनताको जीवन अवस्था बदल्ने हो। हामीलाई भाषण होइन, राशन चाहिएको छ। जनताका दुःख, पीडा, कष्ट, अभाव हामी सबैलाई थाहा छ, तर उहाँहरूका निम्ति इमान्दार प्रयत्न गर्ने कुराको हामी सबैमा प्रश्न आफैले आफैलाई गरौँ। सबै सांसद हौँ, सबै माननीय हौँ, हामीले आफैले आफैलाई चेक गरौँ। यसो हुँदा सबै सांसदहरूले एक र अर्कालाई जवाब दिएर होइन, जिम्मेवार भएर प्रस्तुत बनाऊ, जनताको अपेक्षा यही छ। यस क्रममा हिमाल, पहाड र तराई जस्तो अवस्था छ र त्यहाँका नागरिकहरूले जे कष्ट बेहोरिराख्नु भएको छ, संविधानमा ती सबै नागरिकका निम्ति अधिकारहरू समाविष्ट भएका छन्। नेपालको संविधान केवल शासन प्रणालीको दस्तावेज मात्र होइन, यो त राजनीतिक परिवर्तनको मार्गचित्र पनि हो। महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन तथा लोकतान्त्रिक सङ्घर्षको परिणामस्वरूप भारी संविधानले, जारी संविधानले समाजवादमुख राज्य निर्माणको लक्ष्य निर्धारण गरेको छ। त्यसका निम्ति हजारौँको बलिदान गर्नु परेको यथार्थलाई स्वीकार हामी सबैले गर्नुपर्छ। व्यवस्था बदलियो, संविधान सभाको निर्वाचन भयो, संविधान जारी भयो, तीन तहका सरकार भएर त्यसले काम गरिराखेको छ। केही नभएको होइन, आज धेरै परिवर्तन भएको छ। जनचाहना अनुरूप हुन सकिराखेका छैन र विधिको शासन कायम बन्न सकिराखेका छैन। यो भारी दुई तिहाईको सुविधाजनक बहुमतले जनताको त्यो अपेक्षा पुरा गरोस्, शुभकामना दिन चाहन्छौँ। आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत भएको छ। व्यक्तिगत आयकरको सीमा दोब्बर, रु 10 लाख आयकरको अधिकतम दर 10%देखि 31 सरकारी निकाय खारेजी, 3 निकाय मर्जर, 6 निकाय हस्तान्तरण, 18 निकायको पुनर्सृजना गर्दा यसबाट सरकारले ठूलो खर्च रकम बचत गर्ने अनुमान सकारात्मक छ। कुल बजेटको, सम्माननीय सभामुखज्यू, कुल बजेटको 59% चालु खर्चमा पुँजीगत खर्च केवल 20.3% छ। अर्को 19.9% ऋणको व्यवस्थापन खर्च हुने भएको छ। यसको अर्थ के हो? प्रत्येक 100 रुपियाँमध्ये 80 रुपियाँ विकास बाहेकका काममा खर्च हुँदैछ। 20 रुपियाँ मात्रको विकासले त्यो खर्च गर्ने सञ्चालक सकारात्मक सुधार भएको छैन। पुँजीगत खर्च नहुँदा परिवर्तन देखिँदैन। बजेटमा देशलाई उत्पादनमुखी बनाउने कुरा गरिएको छ। अझ हाम्रा अर्थमन्त्रीज्यू बेला बखत गेम चेन्जर प्लानको बारेमा कुरा उठाउनुहुन्छ, तर उत्पादन बढाउने गेम चेन्जर प्लानका लागि बजेट कहाँ छ? म स्मरण गराउन चाहन्छु, यो सरकार पुराना अभ्यास बदल्न, नयाँ राजनीतिक संस्कृति स्थापित गर्न र जनताले परम्परागत दलप्रति व्यक्त गरेको असन्तुष्टिको जगमा बनेको सरकार हो। यदि आज पनि परिणाम पुरानै आयो भने खरबौँ को सम्पत्ति खरानी बनेको के अर्थ रह्यो र? सम्माननीय सभामुख महोदय, कृषि क्षेत्रको कुरा गरौँ, किसानले 40% अनुदान दिने घोषणा गरिएको छ, यो राम्रो कुरा हो। तर किसानलाई अनुदान भन्दा पनि पहिला मल, बिउ बिजन चाहिएको छ, सिँचाइ चाहिएको छ, बजार र उचित मूल्यको सुनिश्चितता चाहिएको छ। आज पनि किसानले उत्पादन गरेको तरकारी सडकमा फाल्नु परेको छ, दुध खेर जान्छ, फलफुल बगानमै कुहिन्छ। समस्या उत्पादनको मात्र होइन, बजारको पनि हो। यो बजेटले यो समस्याको ठोस समाधान दिन खोजेको देखिँदैन। 2 करोडमाथि लगानी गर्नेलाई मात्र अनुदान दिने सरकारको नीतिले साना विपन्न हिमाल, पहाड, गाउँका लगानी नभएका परिश्रम गर्ने किसानलाई बजेटले सम्बोधन गरेन, मात्र ठुला उद्यमीलाई पोस्ने नीति बजेटमा आयो। सम्माननीय सभामुख महोदय, शिक्षामा रु 2 खरब 22 करोड छुट्याएको छ, तर हरेक वर्ष हजारौँ होइन लाखौँ विद्यार्थी विदेश गइरहेका छन्। यदि हामीले शिक्षा प्रणालीको भविष्य दिन्थ्यो भने अभिभावकको घर घर जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउनु पर्ने अवस्था किन आउँथ्यो? हामी डिजिटल शिक्षा भनिरहेका छौँ तर अझै पनि धेरै विद्यालयहरूमा विज्ञान प्रयोगशाला छैन, विषय शिक्षक छैनन्, अझ दूरदराजमा त 10 पटक भ्याकेन्सी खोल्दा पनि शिक्षक नपाइने समस्या छ, 18 थरीका शिक्षक रहेका छन्, उनीहरूमा असमान विभेद कायम रहेको छ, सबै शिक्षक कर्मचारीहरूलाई सम्मानपूर्वक बाँच्न सक्ने समान न्यायसहितको बजेटले सम्बोधन छुन रहेको छ, यही शिक्षा कर्मचारीहरूलाई सम्मानपूर्वक व्यवस्था सबैलाई छुनुपर्ने इसिडी सङ्घीय अनुदान करारका शिक्षकहरू र विद्यालय कर्मचारीलाई न्याय गर्न कस्तो सरकार चाहिने हो? न्यून पारिश्रमिकमा श्रम गरिरहनु परेको छ, समस्या प्रविधिको अभाव मात्र होइन गुणस्तरको अभाव हो, शिक्षा क्षेत्रप्रति आकर्षणको अभाव पनि हो, शिक्षा ऐन ल्याउन नसक्नु दुःखद छ, स्वास्थ्य क्षेत्रमा ₹95 अरब 81 करोड छुट्याएको छ तर स्वास्थ्य सम्बन्धी सेवामाथि कर थपिएको छ, म सरकारलाई सुभ्न चाहन्छु, बिरामी मानिसलाई सजिलो सस्तो र सुलभ सेवा चाहिएको हो कि थप आर्थिक बोझ? स्वास्थ्य क्षेत्रमा कर लगाउनु भनेको रोगसँग लडिरहेका नागरिकको पीडामाथि थप भार थोपर्नु हो, अझ भनौँ कुनै सन्दर्भमा लासमाथि समेत कर लगाउनु हो, जनताको बाँच्ने रहरमाथि कर लगाउनु हो। सरकारले लामो समयदेखि नबढेको कर्मचारीको तलब 21% बढाएको छ, स्वागत छ, तर बजारमा पैसा इन्जेक्ट हुने बित्तिकै मुद्रास्फीति बढ्ने निश्चित छ, तर देशमा उत्पादन बढेको छैन, उद्योगहरू पूर्ण क्षमता चलेका छैनन्, त्यस्तो अवस्थामा बजार पैसा मात्र थप्दा मुद्रास्फीतिको जोखिम बढ्नेछ, पसिना बगाउने ज्यामी मजदुरहरूको ज्याला बढाउन बजेटमा बोलिएन तर महँगीले हुँदा खाने गाँस अझै काटिने निश्चित देखियो। सरकारले ₹14 खरब 5 अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ तर चालु वर्षको सङ्कलन करिब 9.3 खरबको हाराहारीमा छ, एकातिर कर छुट अर्कोतिर अत्याधिक राजस्व लक्ष्य, यो आर्थिक योजना हो कि आशावाद? अर्को कुरा, सरकारले 6 खरब 66 अर्ब ऋण उठाउने योजना बनाएको छ, ऋण लिनु अपराध होइन तर ऋणले उत्पादन बढाउनुपर्छ, रोजगारको सुनिश्चित गर्नुपर्छ, यदि ऋणले बजेट खर्च धान्ने हो भने त्यो भविष्यमा पुस्ताको काँधमा ऋणको भार सार्नु मात्र हुनेछ। सम्माननीय सभापति महोदयलाई प्रोत्साहन दिने नीति स्वागतयोग्य छ तर एउटा तथ्य बिर्सिन हुँदैन, आज पनि दैनिक 100 युवा रोजगारीका लागि श्रम स्वीकृति लिइरहेका छन्, स्वदेशमा रोजगारी सृजना गर्ने युवा लक्षित बजेट खोइ, वैदेशिक रोजगारीका रहेकाहरूको सुरक्षाको ग्यारेन्टीमा बजेट उदासीन देखियो, सुदूर अब दूर नहीं झिक्कै झिक्कै माया कर्णालीका सुइना भनेर प्रधानमन्त्रीज्यूले चुनावका बखत भन्नुभएको स्मरण गराउँदै म कर्णाली र सुदूरपश्चिमका गाउँहरूको उदाहरण दिन चाहन्छु। यस सबै ठाउँमा सडक पुगेको छ र पुल बनेका छन् र सबै यातायात पुगेको छ र ती गाउँमा युवा छैनन् किनभने रोजगारी छैन, व्यवस्थित बस्तीको अवधारणा खोइ, विकास भनेको सडकमा हिँड्ने मानिसको जीवनस्तर सुधार हुनु पनि हो, पर्यटनमा निश्चित चतुर्भुजका नारा दियो तर क्षेत्रलाई जोड्ने बाटो पूर्वाधार बजेटमा लगानी बिनाको स्रोत सुनिश्चित नगरिकन लक्ष्य प्राप्त अनिश्चय देखिन्छ, नारामा सीमितता हुने देखिन्छ, बालबालिका दलित महिला सशक्तिकरणको कुरा गरिएको छ, अपाङ्गता पुनस्थापना केन्द्रको मात्र कुरा राखिएको छ, अटिजम बाहेकका पनि प्यारालाइसिस अवस्थाका अपाङ्गता र अन्य 10 अपाङ्गता विभिन्न क्षेत्रका कष्टकर जीवनयापन गरिरहनु भएका अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेटले कतै पनि सम्बोधन गरेको देखिएन, निशुल्क रूपमा उपचार सहयोगी सामग्री कृत्रिम अङ्ग स्वास्थ्य सामग्री क्याथेटर डाइफर युरिन ब्याग कपास कुसन जस्ता अत्यावश्यक दैनिक प्रयोग गर्नुपर्ने मेडिसिन जस्ता नियमित प्रयोगका चाहिने औषधिजन्य साधन प्रबन्ध गर्न बजेटले छोएन, सडकमा बेसारा जीवन गरिरहेकाहरूका निम्ति बजेट मौन छ, सहुलियतपूर्ण कर्जा दिने भनिएको छ, स्पष्ट कार्ययोजना
1: माननीय हरकराज राय समय 6 मिनट त्यसपछि ताइर अली भाट।

0: सम्माननीय सभामुख महोदय, माननीय सांसदजीवहरू, आदरणीय खाली कुर्सीजीवहरू, विश्वास छ नेपाल सरकारका मन्त्रीजीहरू यहीँ हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु। रकमान्तर गरेर 1 खर्ब रुपियाँ चाहिँ हामीले सीमामा तारजाली लगाउनका लागि विनियोजन गरियोस् भन्न चाहन्छु। र सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनु हुने ती नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोसाकमा पनि हामीले बजेट छुट्याउनुपर्छ। यो बजेटको दुर्बल पक्षहरूको बारेमा मात्रै चित्रण गरिरहन त्यति मुनासिब हुन्न। यो बजेटको एउटा सबल पक्ष चाहिँ मलाई के लाग्यो भने विविध कोषहरू यहाँहरूले राखिदिनु भएको छ, त्यहाँबाट पर्याप्त मात्रामा हामीले चाहिँ नि पछि नयाँ योजनाहरू पनि थप्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा मैले सल्लाह दिनुपर्दाखेरि खेल मैदानहरू विकास गर्नका लागि अलि ध्यान दिनुपर्छ जस्तो लागेको छ। र अन्य शीर्षकहरू बरु कटाएर हुन्छ या जसरी हुन्छ, विद्यार्थीहरूलाई अहिले दैनिक 20 रुपियाँ खाजा खर्च हामीले छुट्याएको रहेछौँ। 20 रुपियाँदेखि 50 रुपियाँ लान सके राम्रो हुन्थ्यो, किनभने भोका पेट सहित विद्यार्थीहरूले पढ्न सक्छन् जस्तो मलाई लाग्दैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय को बजेटमा चाहिँ यो स्वच्छता भन्ने कार्यक्रम त्यति देखिएको छैन, र प्रिभेन्टिभ एक्सनमा अलि धेरै हामी केन्द्रित हुनुपर्ने जस्तो मलाई लाग्छ निरोधात्मकमा, तर प्रिभेन्टिभ मेजर्स हामीले अप्नाउनलाई त्यति गरेको छैन। बिपी अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिपी अस्पताल पनि भन्छौँ दरानमा, त्यसको एमसिएच बिल्डिङको लागि पैसा राख्दाखेरि राम्रो हुन्थ्यो भन्ने सल्लाह दिन चाहन्छु। अर्को यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले चाहिँ यो हवाई सेवा सुधारका लागि खास त्यस्तो पैसा राखेको जस्तो मलाई लागेको छैन। र प्रदेश नम्बर 1 भरि पुरातात्विक स्थल संरक्षण भन्ने शीर्षकमा चाहिँ 60 लाख मात्रै राख्नुभएको रहेछ, यो अपर्याप्त छ। र अर्को चाहिँ मैले के सल्लाह दिन चाहन्छु भने सम्बन्धित मन्त्रालय सम्बन्धित मन्त्रीज्यूलाई, एउटा समुदाय एउटा सम्प्रदायलाई चाहिँ 55 योजना पारिएको छ, तर यो साकेला स्थान होइन माङहिम मस्जिद गिर्जाघर भन्ने शब्दहरू चाहिँ सुन्न पाइएन बजेटमा। त्यसरी विभेद किन गरिएको यो पनि तपाईँको चाहिँ नि मन्त्रीज्यूले जवाफ पनि दिनुहुन्छ होला र सच्याउनु पनि हुन्छ होला भन्ने लाग्छ। नोखाले व्यवहार चाहिँ छिन होइन, हातामा छिन, यो चाहिँ मेरो साम्पाङ भाषा है, यसरी हुँदैन भन्न खोजेको। यो संस्कृति मन्त्रीज्यूले सच्याउनु हुन्छ होला भन्ने विश्वास मैले लिएको छु। कृषि वन तथा पर्यावरणमा चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सुनसरीलाई चाहिँ छुएको छैन, त्यो किन रहेछ मैले बुझ्न नसकेको। अर्को कुरा, मानव तथा वन्यजन्तु सहअस्तित्व कार्यक्रममा पैसा राखिएको छ, र सम्बन्धित मन्त्रीज्यूले यो बाँदरसँग चाहिँ कसरी हामीले अब चाहिँ के गर्ने होला, यहाँ बाँदरको बारेमा थुप्रै फर एन्ड अगेन्स्ट कुराहरू आइराखेको छ, सम्बन्धित मन्त्रीज्यूको यो बारेमा के छ बाँदर नियन्त्रणसँग सम्बन्धित सम्बन्धित मन्त्रीज्यूले भन्दाखेरि राम्रो हुन्छ होला। सूचना तथा सञ्चार मन्त्रालयको ब्रेक डाउन छैन, प्राप्त तपाईँको चाहिँ नि 5,93,60,00,000 भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ, जसमा 2,32,14,00,000 मात्रै ब्रेकडाउन छ, बाँकी तपाईँको चाहिँ नि 3,61,46,00,000 ब्रेकडाउन छैन। यसरी अहिले नै अपारदर्शी भयो भने भ्रष्टाचार हुने सम्भावना हुन्छ, यता यसतर्फ म ध्यान आकर्षण गराउन चाहन्छु, सजग गराउन चाहन्छु, त्यसको ब्रेकडाउन सहित लिएर पुनर्लेखन गर्दाखेरि राम्रो हुन्छ जस्तो मलाई लागेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले युवालाई उद्यमी बनाउने कार्यक्रम राखेको छैन, त्यसतर्फ मैले सल्लाह दिनुपर्छ। रोजगारीको उच्चारणसम्म पनि छैन त्यो ब्रेकडाउनमा हेर्दाखेरि, रोजगार भन्ने मन्त्रालय चाहिँ छ, मन्त्रालयको त्यो तपाईँको नाम मात्रै हामीले त्यहाँ राख्यौँ जस्तो लाग्यो, त्यो ब्रेकडाउनमा ध्यान दिनुपर्छ। तथापि त्यहाँ पनि अन्य कोष छ, त्यहाँबाट पनि हामीले सुधार्न सकिन्छ। यो बजेट यसपालिको सरकारले बनाएको बजेटको एउटा विशेषता चाहिँ विविध कोष छ, जे होस् त्यहाँबाट हामी वी क्यान मेक ब्रान्चेस लेटर। महिला बालबालिका लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको चाहिँ पैसा छुट्याइएको छ, तर नीति तथा कार्यक्रम अनुसार कार्यक्रमको उद्देश्य छैन, उद्देश्य बिनाको पैसा छुट्याइएको छ। भूमि व्यवस्था सहकारी मन्त्रालयमा चाहिँ कुनै पालिका तपाईँको चाहिँ यसलाई 3 अङ्क दिएको छ, कुनैलाई 10 दिएको छ। यो पोषण भन्ने कुरामा यसरी विभेद गर्न हुँदैन भन्ने मलाई लाग्छ। र त्यहाँ चाहिँ तपाईँको किताबभरि गरिबसँग विशेषवर भन्ने शब्द सुनिन्छ, तर त्यो भने चाहिँ के हो व्याख्या छैन। खाली गरिबसँग विशेषवर होइन, तपाईँको चाहिँ तलब भत्ता कार्यक्रम गर्ने, तपाईँको तलब भत्ता पचाउने मात्रै हो कि जस्तो लागेको छ, त्यसलाई व्याख्या विश्लेषण गर्नुपर्छ, यो म माग राख्न चाहन्छु। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले टोखा भन्ने ठाउँमा त्यो चाहिँ 10 वर्ष जति भयो होला, 10-15 वर्ष आगो बलिरहँदो रहेछ, त्यहाँ अध्ययन गरोस् होइन, त्यहाँ सायद केही ग्यास छ कि यहाँ टोखा भन्ने ठाउँ रहेछ उपत्यकाभित्रमा, त्यो म भन्न चाहन्छु, सुझाव दिन चाहन्छु। सूचना तथा तपाईँको चाहिँ के अरे सञ्चार मन्त्रालयलाई चाहिँ मैले अघि पनि भनिसकेँ, त्यसमा पूर्ण रूपमा ब्रेकडाउन यहाँले लिएर आउनुपर्छ भन्ने लाग्छ।
1: माननीय ताहिर अली भाट, समय 4 मिनट, त्यसपछि माननीय आकृति अवस्थी।

0: सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकमाथि हामी छलफलमा छौं। अहिले हामी शिक्षा को बजेट हेर्दाखेरि शिक्षा को बजेट अझ पनि बढाउनु पर्छ। बाल विकास, शिक्षक र विद्यालय को लेखापाल सहयोगी कार्यालय सहयोगी को जुन पारिश्रमिक तलबहरू हो एकदमै न्यून छ। अहिले यस्तो मागी को बेलामा उहाँहरूको तलब मलाई लाग्छ 10,000 देखि लिएर 12,000 15,000 को छ। यसको लागि केही बजेटमा हामी देखिएको छैन। त्यसकारण यस्ता अब दिनभरि चाहिँ सेवा गर्ने व्यक्तिहरूको तलब, कर्मचारीहरूको तलब, हामी अहिले कर्मचारी सरह नै तलब बढाउनु पर्छ। विद्यार्थी र शिक्षकको अनुपातमा शिक्षकहरूको व्यवस्था गर्नुपर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने तथा शैक्षिक सुशासन कार्यक्रम गर्नको लागि विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने र धेरै पालिकाहरूमा, स्थानीय पालिकाहरूमा मलाई लाग्छ डिग्री कलेज छैन। मेरै पालिका रोहिणी गाउँपालिका हो, त्यहाँ ओमसतिया गाउँपालिका छ, त्यहाँ डिग्री कलेजै छैन, क्याम्पस छैन। कतिचोटि प्रयास गरियो तर त्यो भएन। त्यसकारण यसको व्यवस्था तुरन्त गर्नुपर्छ। श्वास सम्बन्धी धेरै अस्पतालहरूमा स्नेक भ्याक्सिनहरू हुँदैन, रेबिज भ्याक्सिनहरू हुँदैन, यसको व्यवस्था गर्नु पर्यो। स्वास्थ्यमा कुनै अस्पतालमा जाँच गराउँदा, कुनै ब्लड या इत्यादि जाँच गराउँदा कहीँ 500 त्यसको फिस लिन्छ, कहीँ 2500 पनि लिन्छ। अब पनि सुधार भएन भने अब कहिले कुन बेला सुधार हुने? त्यसकारण गरिब मलाई लाग्छ जुन प्रकारको यो स्वास्थ्य सम्बन्धी ठाउँ ठाउँमा यसको पैसाहरू लिन्छ जनतासँग, अनेक ठाउँमा अनेक किसिमको फरक छ, एकरूपता हुनुपर्छ। त्यसकारण कृषिमा हामी भनिराखेका छौँ, नेपाली युवाहरू विदेश जानु पर्दैन। कृषि मन्त्रीज्यूलाई राखेर पनि हामी भनिराखेका छौँ कतिचोटि, हामीले कृषिमा लगानी गर्यो भने, हामी युवा बेरोजगारमा लगानी गर्यो भने, हामी फलफुलमा लगानी गर्यो भने, हामी खेतीपातीमा लगानी गर्यो भने, हामी भेडा बाख्रामा लगानी गर्यो भने, पशुमा लगानी गर्यो भने मलाई लाग्छ 30,000 रुपियाँको लागि देखि 50,000 रुपियाँको लागि कोही बेरोजगारी युवा जानु पर्दैन। त्यसकारण यो जुन बजेट एउटा धनी गरुको लागि तपाईँ छुट्याउनु भएछ कृषि मन्त्रीज्यू, यो साह्रै नै दुःखद कुरो हो। 2 करोड रुपियाँ अस्ति पनि उठाए थिएँ मैले, 2 करोड रुपियाँ धनीको लागि छुट्याउने, अनि यो गरिबहरूलाई 1 लाख 2 लाख 3 लाखको काम गर्नेलाई खोइ त? तपाईँ त तराईकै कृषि मन्त्रीज्यू हुनुहुन्छ, हामीलाई त एकदम खुसी भयो थियो। त्यसकारण यसमा ध्यान जाओस्। धन्यवाद।
1: माननीय आकृति अवस्थी, समय 5 मिनट, त्यसपछि खड्ग बहादुर बुढा।
2: सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमा छलफलको क्रममा म विशेष गरी कृषि वन तथा वातावरण मन्त्रालयमा निहित रहेर आफ्नो केही भनाइहरू राख्न चाहन्छु। कृषि वन तथा वातावरण मन्त्रालयद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत वार्षिक कार्यक्रम कृषि उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत संरक्षण तथा जलवायु उत्थानशील विकासलाई केन्द्रमा राखेर तयार गरिएकोमा म मन्त्रीज्यू तथा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। नेपाल जस्तो कृषि अनुसन्धान देशमा कृषि क्षेत्रलाई उत्पादनमुखी व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले विशेष कृषि उत्पादन कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम खाद्य तथा पोषण सुधार आयोजना बाली बिमा र पशु बिमा प्राङ्गारिक खेती प्रविधिलाई प्रवर्धन गर्ने कार्यक्रम कृषि यान्त्रिकरण तथा पूर्वाधार योजना आयोजना विकासका कार्यक्रम लगायत योजनाहरू यो बजेटमा समावेश हुनु सकारात्मक पक्ष हो। यसले कृषि उत्पादन वृद्धि रोजगारी सृजना तथा आयात प्रतिस्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा हामीले राख्न सक्छौँ। त्यसै गरी जलवायु परिवर्तन बढ्दा चुनौतीलाई मध्यनजर गर्दै चुरे संरक्षण वन तथा जैविक विविधता जलवायु जल तथा मौसम विज्ञान सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिनु सबल पक्ष हो। जलवायु परिवर्तनले प्रत्यक्ष असर भोगिरहेको नेपालका लागि यस्ता कार्यक्रम आवश्यकता मात्र नभई परिहार्य बनिसकेका छन्। सम्माननीय सभामुख महोदय, कृषि क्षेत्रमा उत्पादन वृद्धिसँगै बजार व्यवस्थापन भण्डारण प्रशोधन तथा मूल्य श्रृङ्खलालाई वृद्धि गर्न थप प्राथमिकता दिन आवश्यक देखिन्छ। किसानले उत्पादन त गरिरहेका छन् तर उचित मूल्य नपाउँदा कृषि पेसाप्रति आकर्षण घट्दै गइरहेको हामीले महसुस गर्न सक्छौँ। डिजिटल कृषि कृषि सूचना प्रणाली तथा डिजिटल मौसम पूर्व अनुमानलाई कृषि विकाससँग जोड्न अति आवश्यक देखिन्छ। जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको अनुकूलन क्षमता वृद्धि स्थानीय समुदायको जलवायु उत्थानशीलताका परम्परागत ज्ञान सिपको प्रवर्धन पूर्व सूचना प्रणालीको विस्तार तथा विपद जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक देखिन्छ। सम्माननीय सभामुख महोदय, यस अवसरमा म डडेलधुरा जिल्लाका केही विशेष आवश्यकतालाई सम्माननीय सभामुख मार्फत मन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। डडेलधुरा कृषि पशुपालन जडीबुटी तथा फलफुल उत्पादनको अत्यन्त ठूलो सम्भावना बोकेको जिल्ला हो। तर पर्याप्त सिँचाइ सुविधा कृषि पूर्वाधार शीत भण्डार प्रशोधन केन्द्र तथा बजारको पहुँचको अभावले किसानहरूले आफ्ना उत्पादनको उचित लाभ लिन सकिरहेका छैनन्। अझ जङ्गली जनावरको बढ्दो आतंकका कारण खेतीयोग्य जमिन बाँचो हुने र पहाडबाट बसाइ सर्ने क्रम बढिरहेको छ। त्यसैले डडेलधुरामा एकीकृत कृषि विकास कार्यक्रम कृषि उपसङ्कलन तथा प्रशोधन केन्द्र बेमौसमी तरकारी तथा फलफुल उत्पादनका विशेष प्याकेजहरू रैथाने बाली प्रवर्धन कार्यक्रमहरू साना तथा मझौला सिँचाइ आयोजना शीत भण्डार निर्माण तथा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ। साथै प्रभावित किसानलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन व्यवस्था पनि हुनुपर्छ। साथै बाँझो जमिनको प्रयोग र एग्रो इन्डस्ट्रीलाई पनि प्राथमिकता दिन सक्यौँ भने डडेलधुराले कृषि क्षेत्रको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास गरेका छौँ। डडेलधुरा वन तथा गैरकास्ट वन पैदावारका दृष्टिले अत्यन्त समृद्ध जिल्ला भएकाले जडीबुटी सङ्कलन प्रशोधन तथा मूल्य अभिवृद्धिका लागि स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गरिनुपर्छ। यसले स्थानीय रोजगारी सृजना गर्नुका साथै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने हामीले अपेक्षा गर्न सक्छौँ। त्यसै गरी सुन्तला किवी ओखर एभोकाडो लगायत उच्च मूल्यका फलफुल उत्पादनको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै डडेलधुरालाई हिल फ्रुट हबका रूपमा पनि विकास गर्ने कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ। जलवायु परिवर्तनका कारण डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पानीका मुहान सुक्ने भुचे बढ्ने तथा वन डडेलोका घटनाहरू वृद्धि भइरहेका छन्। त्यसैले जलाधार संरक्षण वन व्यवस्थापन सिँचाइ विस्तार तथा जलवायु अनुकूल कार्यक्रमहरू थप सुदृढ र परिणाममुखी बनाउन आवश्यक छ। कार्यान्वयनका क्रममा मन्त्रालयले डडेलधुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका सम्भावना र आवश्यकतालाई प्राथमिकता दिनेछ भन्ने क्रममा विश्वस्त छु। अन्त्यमा मन्त्रालयले प्रस्तुत गरेको वार्षिक विकास कार्यक्रम कृषि उत्पादन वृद्धि खाद्य सुरक्षा प्राकृतिक स्रोत संरक्षण तथा जलवायु उत्थानशीलताका कार्यक्रमहरू सकारात्मक रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन पारदर्शिता तथा नतिजामुखी व्यवस्थापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
1: खडक बहादुर बुढा समय 5 मिनट त्यसपछि माननीय क्षितिज थेप्पे।

0: सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को विभिन्न विषयगत शीर्षकमाथि छलफल गर्न उभिएको छु। नेपाली काङ्ग्रेसले 2015 सालमा यसरी दुई तिहाई बहुमतका साथ सरकारमा सहभागी भएको थियो। त्यो एउटा अवसर नेपाली काङ्ग्रेसले 2015 सालमा प्राप्त गरेको थियो र यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो अवसर प्राप्त गरेको छ। यो सामान्य यो बजेट यही कार्यक्रमले नेपालको रूपान्तरणकारी परिवर्तन ल्याउँछ भनेर सरकार र माननीय अर्थमन्त्रीज्यूले संसदमा बजेट नीति तथा कार्यक्रमका माध्यमबाट र बजेटका माध्यमबाट संसदमा प्रस्तुत गर्नुभएको थियो। त्यसका लागि म सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ चाहिँ म शिक्षा तथा खेलकुद मन्त्रालयतिर म जान चाहन्छु कि गत आर्थिक वर्षभन्दा झन्डै केही दशमलवमा चाहिँ केही कम रकम यो पटक विनियोजन भएको छ। नेपालको सार्वजनिक शिक्षाको गुणस्तर अत्यन्तै कमजोर छ। हाम्रा सामुदायिक विद्यालयहरूको चाहे पूर्वाधारका सन्दर्भमा चाहे शैक्षिक वातावरणका सन्दर्भमा हाम्रा विद्यालयहरू पछाडि छन्। यस सन्दर्भमा म सामुदायिक विद्यालयको नेपालको शिक्षाका सन्दर्भमा केही कुरा राख्ने अनुमति चाहन्छु। हामी करिब 2 खरब 18 करोड पैसा यो मन्त्रालयमा विनियोजित भएको छ भने हामी पुँजीगततर्फ 20% खर्च र चालुतर्फ 80% खर्च चाहिँ नै हामी यो मन्त्रालयमा गर्ने हामीले लक्ष्य लिएका छौँ। कि मलाई अत्यन्तै दुःख लाग्छ कि हाम्रो चालुतर्फको हामीले खुवाउने कर्मचारीलाई हाम्रा शिक्षक कर्मचारीलाई तलब पनि हामीले वैदेशिक ऋणबाट खुवाउने रहेछौँ। यो दुःखद कुरा हो। सँगसँगै नेपालका 26 लाख विद्यालय सामुदायिक विद्यालयमा अध्ययनरत छन् कि हामीले 3% कर शिक्षामा लगाइराखेका छौँ। त्यो कर सिधै हाम्रा अभिभावकहरू सिधै सरकारी स्कुलमा पढ्ने 26 लाख चाहिँ बच्चाहरूको अभिभावकहरूसँग त्यो कर ठोकिन्छ र त्यो करको चाहिँ नै हामीले अन्य चाहिँ क्षेत्रमा लगानी गर्ने भनेका छौँ कि निजी स्कुलहरूबाट चाहिँ त्यो कर लिएर सामुदायिक विद्यालयमा लगानी गर्ने भनिरहेका छौँ। सरकारले भनिरहेको छ तर आइआरडीले त्यो कर लिन्छ। त्यसको सामूहिक मतलब चाहिँ नेपालको कर प्रणालीमा जसरी अन्य चाहिँ क्षेत्रबाट जम्मा हुन्छ त्यसरी त्यो चाहिँ प्रत्याभूति मैले भन्न खोजेको त्यो पैसा चाहिँ सामुदायिक स्कुलमा हाम्रा गरिब बच्चाहरूलाई चाहिँ त्यो पैसा लगानी हुन्छ भन्ने ग्यारेन्टी छैन। त्यसकारण यहाँ आशंका छ। सँगसँगै शिक्षक व्यवस्थापन नेपालका लागि ठुलो चुनौती छ। त्यो व्यवस्थापनका सन्दर्भमा यो बजेटले बोलिरहेको छैन। त्यसै गरी शैक्षिक इको सिस्टम प्रणालीमा भौतिक पूर्वाधारको भार बढी र गुणस्तरको भार न्यून यो बजेटले देखाउँछ। सँगसँगै कर्णाली मधेस प्रदेशले शिक्षा क्षेत्रमा भोगिरहेका विभिन्न चुनौतीहरू छन्। सबभन्दा बढी लगानी गर्नुपर्ने प्रदेश कर्णाली प्रदेश र त्यस्तै पछाडि शिक्षामा पछाडि परेको मधेस प्रदेशका सन्दर्भमा यो बजेटमा ठोस योजना चाहिँ यहाँ ठोस चाहिँ कार्यनीति र बजेट त्यहाँ देखिँदैन र सँगसँगै शिक्षा निःशुल्कको प्रतिबद्धता चाहिँ कमजोर छ। यसमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा यसमा चाहिँ अलिकति यो मन्त्रालयमा म खास गरी समय छोटो छ यो मन्त्रालयले नेपालका सबै प्रदेशहरूमा खास गरी स्थानीय तहहरूमा समन्वयक चाहिँ वितरण गरेको छ। त्यसका लागि मन्त्रीज्यूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कि सँगसँगै पर्यटन मन्त्रालय यहाँ मन्त्रीज्यू हुनुहुन्थ्यो, संस्कृति नागरिक तथा उड्डयन मन्त्रालय मन्त्रीज्यू हुनुहुन्न, मेरो जिल्ला जाजरकोट पनि एउटा जिल्ला छ कि उहाँले अरबौँ मलाई लाग्छ 4 अरबभन्दा माथि त्यो बजेट त्यो मन्त्रालयबाट बजेट विनियोजन गर्नुभएको छ। मेरो जिल्लामा 9 लाख रुपियाँ मात्र एउटा कार्यक्रम विनियोजन गर्नुभएको छ। तपाईँहरूले चाहेको कि नेपालका आम नागरिकले चाहेको वितरण प्रणाली यही हो? 9 लाख माननीय मन्त्रीज्यूलाई सम्मान, त्यो रकम फिर्ता लिनका लागि पनि यही रोस्टमबाट म आग्रह गर्न चाहन्छु। र सँगसँगै कृषि मन्त्रीज्यू हुनुहुन्छ, अहिले मलको लागि पनि त्यो पैसा
1: माननीय क्षितिज थेब्बे समय 7 मिनट त्यसपछि माननीय भीम कुमारी बुढा मगर

0: सम्माननीय सभामुख महोदय, समग्रमा बजेटको आकार ठुलो छ, शब्द चयनहरू आकर्षक छन्, प्रस्तुति प्रभावशाली छ। ऐतिहासिक अवसर प्राप्ति यो सरकारप्रति असाध्य ठुलो आशा थियो। म एक युवा सांसद भएको नाताले म भित्र अत्यन्तै धेरै उत्साह थियो। जब बजेट वक्तव्य पढेँ सुने, त्यस पछाडि त्यो उत्साह रहन सकेन। विशेषतः म लामो समय युवा आन्दोलनलाई नेतृत्व गरेर आएको कारणले त्यसमै केन्द्रित रहे मन्त्रालयगत छलफलमा भाग लिन चाहन्छु। सम्माननीय सभामुख महोदय, निर्वाचनको दौडानमा मलाई एकजना युवाले प्रश्न गरेका थिए, तपाईँको पार्टीले कति रोजगारी युवालाई रोजगारी दिन्छ? अझ थप जोड दिए, बाचा पत्रमा 12 लाख युवालाई रोजगारी दिने उद्देश्य लिएको छ, करार गरेको छ। जब बजेट आयो, धेरै युवाहरूले आश गरेको थियो, देशभरिको युवाहरूले आश गरेको थियो रोजगारीको वर्षा हुन्छ, बेरोजगारीको पीडा अन्त्य हुन्छ, गरिबका दुःखका दिन गए। साँच्चै देशको अर्थतन्त्रले अचम्मको फड्को मार्छ। तर नेपालको सबैभन्दा ठुलो समस्याको रूपमा बेरोजगारी रहेको कुरो सर्वविदितै छ। तर युवा श्रम तथा रोजगार मन्त्रालय त्यो बजेटमा कुन ठाउँमा कहाँ कसरी रोजगारी सिर्जना हुन्छ, कुन क्षेत्रमा हुन्छ, कसरी हुन्छ, न त रोजगारी न त उद्यमी। नेपालको सबैभन्दा ठुलो शक्ति युवा मानव संसाधन हो र यसलाई उत्पादनशील बनाउन स्पष्ट मार्गचित्र मन्त्रालयको बजेटको कुनै पत्रमा पनि पानामा पनि भेटिन। म सरकारलाई भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु र मेरो सानो 3 माग राख्न चाहन्छु। ताप्लेजुङले नेपालको कुल उत्पादनको 44% अलैँची उत्पादन गर्छ, वर्षमा करिब 3,000 मेट्रिक टन अलैँची उत्पादन गर्छ। सरकारले अलैँचीको लागि 3 व्यवस्थापन गरिदियोस्, नम्बर 1 अन्तर्राष्ट्रिय बजार समन्वय, नम्बर 2 समर्थन मूल्य र नम्बर 3 कृषि बिमा। 2 महिना अगाडि निर्वाचन ताका अलैँचीको भाउ 1,00,000 भन्दा माथि थियो, आज 80,000 देखि 85,000 छ, कहिले यसको भाउ झरेर 15,000-20,000-25,000 पुग्छ। अन्तर्राष्ट्रिय बजार समन्वय गरिदियो भने सरकारले यो धेरै विषयमा सहज हुनेछ। समर्थन मूल्य कहिलेकाहीँ 15,000-20,000-25,000 पुग्छ, जनताहरूले घाटामा आफ्नो अलैँची बेच्न बाध्य छन्, त्यही कारणले समर्थन मूल्य 50,000-60,000 करिब पुर्याइदियोस्। कहिले प्राकृतिक विपत्ति हुन्छ, कहिले किरा लाग्छ, कहिले रोग लाग्छ, कृषकका अलैँचीहरू नष्ट हुन्छन्, त्यही कारणले प्रभावकारी कृषि बिमा गरिदियोस्। यति मात्रै गरिदिनु भने हामीले सरकारलाई वर्षमा 3 गोला अलैँची उत्पादन गर्छौँ र वर्षमा 10,000 युवालाई रोजगारी दिनेछौँ, यो ताप्लेजुङको घोषणा हो र यो सरकारलाई सहयोग गर्ने घोषणा गर्न चाहन्छु। सभामुख महोदय, श्रमिकले अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। श्रमिकको न्यूनतम पारिश्रमिक मिनिमम वेज भनेको जीवन निर्वाह योग्य लिभिङ वेज स्तरको हुनुपर्छ। तर सरकारले जसरी भए नि गुजारा चलाऊ, जे हुन्छ भोगिरहौ भनेको देखिन्छ। महँगी कता पुग्यो, डिजल पेट्रोलको भाउ कता पुग्यो, के थाहा यत्रो महँगीमा सयौँ सरकारी गाडी लवालस गरिने सरकारलाई। ती गरिबको पीडा, ती श्रमिकको पीडा यस श्रम मन्त्रालयको बजेटमा श्रमिकहरूलाई छुन सकेन। अझ सभामुख महोदय, नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले प्रदत्त मौलिक हकमा त्यो आर्थिक बोझ लगाइयो। शिक्षामा अतिरिक्त समग्रता शुल्कले बुद्धिमा बिर्को लाउने काम भएन र जस कारण ज्ञानको वन्ध्याकरण भएन र हाम्रो विद्वान अर्थमन्त्रीज्यू जस्तै विद्वानहरू उत्पादन गर्न नपाउने भएकै हो त, अभिभावकलाई त थप बोझ भएकै छ। स्वास्थ्य क्षेत्रमा समता शुल्क, यसले झन् गम्भीर प्रश्न खडा गरेको छ। यस्तो लाग्छ अब एउटा अबोध बालक जन्मिने बित्तिकै जन्म लिएको बापत अतिरिक्त स्वास्थ्य कर तिर्नुपर्ने र जीवनको अन्तिम यात्रामा समेत अन्त्येष्टि गर्न अघि मृत्युशय्यामा कर तिर्नुपर्ने अवस्था आएको छ। विडम्बना सभामुख महोदय, अझ राइड सेयरिङको कुरो, राइड सेयरिङ सेवामा 6% करले सर्वसाधारण जन विद्यार्थी युवा र युवा स्वरोजगार चालकहरूलाई सबैलाई प्रत्यक्ष असर गरेको छ। दैनिक जीवन सहज बनाउने सेवामा थप आर्थिक भार थोपर्दा जनताको डाँड सेकिने र युवाको खल्ती पुक्लक्क डल्ने अवस्था सिर्जना भएको छ, खेलाएको छ। आए पनि आफ्नै मेहनतले सिर्जित खेलाडीहरूको गुणस्तरीय जीवन, सामाजिक सुरक्षा र खेलपछिको भविष्य सुनिश्चित गर्ने ठोस कार्यक्रम कुनै पनि भेटिन सभामुख महोदय। खेलाडीहरूले पूर्ण समय खेलमा ध्यान दिन सकोस् ताकि भरे के खाने भोलि के खाने समस्या होइन। अझ खेलकुदमा नेपाल विश्वकै उत्कृष्ट हाई अल्टिच्युड स्पोर्ट्स डेस्टिनेसन बन्न सक्ने क्षमता भएको देश हो। विगतका सरकारले यो क्षेत्रमा केही योजनाहरू अगाडि बढाएको थियो तर यो अर्थ बजेटले यसले उपेक्षा गरेको देखिन्छ। ताप्लेजुङको कञ्चनजङ्घा, तोप्केगोला, ओलाङचुङ्गोला र गुन्सा क्षेत्रलाई समेटेर हाई अल्टिच्युड स्पोर्ट्स करिडोर विकास गर्न सकिन्छ। यति मात्र होइन, मनाङ, मुस्ताङ, डोल्पा, सोलुखुम्बु लगायत विभिन्न जिल्लाहरूमा असाधारण सम्भावना रहेको जानकारी गराउन चाहन्छु र यो हाई अल्टिच्युड स्पोर्ट्स डेस्टिनेसनले नेपाललाई पर्यटनमा, साहसिक पर्यटनमा, अनुसन्धानमा, रोजगार, स्थानीय अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने कुरा राख्न चाहन्छु। धन्यवाद।
1: माननीय भीम कुमारी बुढा मगर, समय 3 मिनट, त्यसपछि माननीय आर्यन राई।

सम्माननीय सभामुखज्यू, सम्पूर्ण माननीय ज्यूहरूमा जेडो जोरले

प्रादेखि मनाउँदै आएको नामको भूमि पर्व मगरहरूले प्रकृति जल जमिन जङ्गललाई पूजा गरेर अनि लोकोबाङ्गे नाच नाच्दछन्। यो भूमि पर्वलाई सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न लोकोबाङ्गे नाचको प्रवर्धन गर्न हरेक वर्ष असार एक गते राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न माग गर्दछु। सम्माननीय सभामुखज्यू, मेरो विषय प्रवेश गर्छु स्वास्थ्य तथा खाद्य स्वच्छतामा। नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ, तर सरकारले प्रस्तुत गरेको बजेट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको अनुभूति हुन सकेको छैन। स्वास्थ्य बिमा अस्त व्यस्त र सङ्कटमा छ। यो बिमाले बहुसङ्ख्यक विपन्न नागरिकको स्वास्थ्य अधिकारमा राहत दिएको थियो। कार्यक्रमले निम्न वर्गहरूमा ठूलो आशा जगाएको थियो। दूरदराजका नागरिकलाई स्वास्थ्य बिमाले आफ्नो राज्य भएको आभास दिएको थियो। यो कार्यक्रम

मिनट त्यसपछि सरस्वती लामा।

0: सम्माननीय सभामुख महोदय, आज विनियोजन बजेट विनियोजन छलफल गरिरहेका छौँ। सबैभन्दा पहिला यो छलफलको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला यो बजेट बनाउँदाखेरि चाहिँ प्रधानमन्त्री लगायत सम्बन्धित मन्त्रालयको मान्य मन्त्रीज्यूहरू एकचोटि देश घुम्नुपर्छ होला। काठमाडौँमा बस्ने यसो दूरबिन लगाएर हिजोकोले के गरेको थियो त्यसलाई फलोअप गरेर चाहिँ बजेट बनाउँदाखेरि चाहिँ यो न्यायोचित ढङ्गले चाहिँ देखिएन। त्यसै कारणले गर्दाखेरि त्यो गर्नको निम्ति म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। र अर्को कुरो, हिजो अस्ति अर्थमन्त्रीज्यूले कटाक्ष गर्नुभयो यो सानो विनियोजन विधेयक पनि अध्ययन गरेर आउनु भएन भनेर। म अर्थमन्त्रीज्यूले त्यति बेला मेरो प्रश्न के थियो भने, र उहाँले के थाहा, आदिवासी जनजाति प्रतिष्ठान फरक हो, आदिवासी जनजाति आयोगमा बजेट किन कटौती गरियो र आदिवासी जनजाति प्रतिष्ठानमा बजेट किन शून्य बनाएको अर्थमन्त्रीज्यू भनेर सोधेँ मैले। तर उहाँले चाहिँ अलिक शिक्षकको भूमिका खेलेर अलिक फरक ढङ्गले कटाक्ष गर्नुभयो। धेरै उम्लिनु हुँदैन, पोखिन्छ। त्यसै कारणले गर्दा यस्तो कामहरू नगर्दा राम्रो जस्तो लाग्छ मलाई। र अर्को कुरो, यो हामी विनियोजन बजेट विनियोजन छलफल गर्दै गर्दाखेरि प्रत्येक जिल्लाबाट चाहिँ पेस गरेका माननीय सांसदज्यूहरूले पेस गरेका योजनाहरू कुन कति महत्त्वपूर्ण छ भन्ने कुरो चाहिँ अहिले यसो हिजोको यता गर्दै गरेन, तर नयाँ गर्छु भन्नेले पनि तपाईँको त्यसमा खास ध्यान दिएको देखिएन। र कुन हामीले पेस गरेको बजेट कुन कति महत्त्व छ भन्ने कुरो कम्तीमा छलफल गर्नु पर्यो। हामीले थाहा छ विगतमा थुप्रै बजेटहरू तपाईँको चाहिँ बजेट फ्रिज हुन्छ, किन फ्रिज हुन्छ। आज हामीले बजेट ऋण कारणले चाहिँ बजेट विनियोजन गरेका छौँ, अन्त बजेट खर्च गरेका छौँ, बजेट तयारी गरेका छौँ, अनि त्यो ऋण कारणले बजेट हाल्छौँ त्यो पनि खर्च हुँदैन। यो हुनुको पछाडि कारण भने चाहिँ के भन्दाखेरि त्यो कति महत्त्वपूर्ण छ भन्ने हिसाबले हामीले अध्ययन अनुसन्धान छलफल नगरी बजेट विनियोजन गरेको हुँदाखेरि आज ऋण कार्य लगाएको बजेट सही ठाउँ पुगेको भएको छैन। र दोस्रो कुरो, यो बजेट जसरी बनाइयो यो बजेट संहिताको मर्ममा विपरीत छ। कम्तीमा सङ्घीय सरकारले लाउने बजेटको यहाँ म एउटा चाहिँ धेरै अब समय छैन बोल्नु पाइन्न, एउटा तपाईँको चाहिँ यो पर्यटन सांस्कृतिक मन्त्रालयको चाहिँ 3 लाख रुपियाँसम्म हालेको छ। 3 लाख बजेटले मेरो चाहिँ जिल्लाको मेरो जिल्लामा 2-4 ठाउँमा 3 लाख 1.5 लाख 2 लाख बजेट हालिएको छ। अब मेरो जिल्लाको त्यो स्थानीय वडा अध्यक्ष पनि वास्तवमा हाँस्दै होला यो बजेट देखेर। त्यसै कारणले गर्दाखेरि यो बजेट हाल्दाखेरि कम्तीमा सङ्घीय सङ्घ प्रदेश स्थानीयको सिद्धान्त तपाईँको मूल मन्त्र अनुसार तपाईँको चाहिँ बजेट विनियोजन गर्नुपर्छ लाग्छ मलाई चाहिँ। त्यसमा कम्तीमा चाहिँ राज्यले ध्यान दिनुपर्छ होला भन्ने लाग्छ मलाई। र अर्को कुरो, हाम्रो पुरानो दलको मान्यजीहरू चाहिँ खुसी मान्नुपर्छ र अहिले नयाँ सरकार धन्यवाद दिनुपर्छ। किन भन्दाखेरि तपाईँहरूले हिजो तयार पारेको खात्रा खुत्रेमा ट्याकटुक हालेर काम भएको छ, नयाँ त्यस्तो केही पनि भएको छैन। त्यसै कारणले गर्दाखेरि तपाईँलाई चाहिँ धन्यवाद दिँदाखेरि खेरो जान्छ जस्तो मलाई चाहिँ लाग्दैन। र फेरि म भन्न चाहन्छु, आउने दिनहरूमा बजेट बनाउँदाखेरि, र अर्को कुरा, विभेदपूर्ण ढङ्गले बजेट बनाइयो यसपालिको। कम्तीमा अब व्यवस्था गरौँ, एउटा सांसदले आफ्नो जिल्लामा एक अरब
1: भोलि भौतिक पूर्वाधार बोल्नु पाइन्न, समय छैन, यसो हेरेर केही पनि छैन बजेट। त्यसै कारणले गर्दाखेरि यो पाउच हुनेको चाहिँ सबै हुनुपर्ने, नहुनेको चाहिँ तपाईँको चाहिँ व्यवस्था गरिनुपर्ने खालको यो बजेट विनियोजन छ। त्यसै कारणले आउने दिनमा यस्तो नहोस्, यसपालि कहाँ कहाँ सुधार गर्न सकिन्छ यो सम्मानित सदनबाट म भन्न चाहन्छु। मान्य मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु, सुधार गर्नुपर्ने ठाउँहरू सुधार गर्नको निम्ति म अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।
2: माननीय सरस्वती लामा, समय 4 मिनट, त्यसपछि माननीय रमेश परसाई।
3: सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को विभिन्न मन्त्रालयमा विनियोजित बजेट शीर्षक सम्बन्धी म निम्नलिखित धारणा राख्न चाहन्छु। नेपालका युवाहरू उच्च शिक्षा, सिप विकास र रोजगारीको अवसरको खोजीमा प्रत्येक दिन ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्। यो अवस्था केवल व्यक्तिगत चाहना नभई देशभित्र रोजगारी, सिप अनुकूल अवसर र भविष्यप्रतिको भरोसा कमजोर भएको चिन्ताजनक सङ्केत हो। युवा शक्ति राष्ट्र असर पर्न सक्छ। यस समस्याको समाधानको लागि सरकारले उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, उद्यमशीलता तथा सिपमूलक क्षेत्रमा लगानी बढाई युवालाई आफ्नै देशमा रोजगारीको अवसर प्रदान गर्न आवश्यक छ। युवालाई विदेश जान बाध्य हुने अवस्था होइन, नेपालमा अवसर सिर्जना हुने अवस्था निर्माण गर्नु आजको आवश्यकता हो। नेपालको उद्योग क्षेत्र आज गम्भीर चुनौतीको अवस्थामा रहेको छ। विगतमा स्थापना भएका उद्योगहरू जस्तै गणेश हिमाल सिसा जस्ता पात खानी मेटल कम्पनी, गोरखकाली रबर उद्योग, भ्रिकुटी कागज कारखाना जस्तै उद्योगहरू जो देशको विकास र आर्थिक समुन्नतिको मेरुदण्ड थिए सबै बन्द अवस्थामा छन्। स्वदेशी उत्पादन कमजोर हुँदा देशले निर्यातभन्दा कैयौँ गुणा बढी वस्तु आयात गर्नु परिरहेको छ, जसको कारण व्यापार घाटा बढिरहेको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले बन्द तथा रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने र निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाउनुको साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न स्पष्ट नीति लिन आवश्यक छ। त्यसै गरी दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको आवश्यक वस्तु पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासको सहज आपूर्ति हुन सकेको छैन। मूल्य वृद्धिले आम नागरिकको जीवन कष्टकर बनेको छ। खाना पकाउने ग्यास हाफ सिलिन्डर मात्र बिक्री वितरण हुनु र तोकिएको परिणाम तथा गुणस्तर अनुसार उपभोक्ताले पाइरहेका छन् कि छैनन् भन्ने विषयमा सरकारको प्रभावकारी अनुगमनको आवश्यकता छ। आपूर्ति प्रणालीमा देखिएको कमजोरी, बजार अनुगमनको अभाव र मूल्य नियन्त्रणको प्रभावहीनताले नागरिकको दैनिक जीवन अस्तव्यस्त बनेको छ। त्यसैले सरकारको प्राथमिकता केवल आयात व्यवस्थामा सीमित नभई स्वदेशी उत्पादन वृद्धि, उद्योग पुनर्जीवन, सहज आपूर्ति र उपभोक्ता हित संरक्षणमा केन्द्रित हुनुपर्दछ। राष्ट्रिय उत्पादन बलियो भए मात्र अर्थतन्त्र आत्मनिर्भर र नागरिकको जीवन सुरक्षित बन्न सक्दछ। नेपालको अर्थतन्त्र खास सुरक्षा र जनजीवनसँग जोडिएको कृषि क्षेत्र अझै पनि पर्याप्त लगानी प्रविधि, बजार व्यवस्थापन र नीतिगत संरक्षणको अभावमा अपेक्षित रूपमा विकास हुन सकेको छैन। कृषकले उत्पादन गरेका वस्तुहरूको बिचौलियाका कारण उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ताले त्यही वस्तु महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ। यस समस्याका समाधानको लागि सरकारी स्वामित्वका कृषि सहकारी तथा प्रभावकारी बजार संयन्त्र मार्फत कृषि उपजको समर्थन मूल्य तोकी

0: खरिद नागरिक सुरक्षा र अधिकारको संरक्षणको लागि मध्यवर्ती क्षेत्र हटाउनुपर्छ, जीव जन्तुको संरक्षणको लागि अरू विकल्प खोजी गर्नु आवश्यक छ। वातावरण संरक्षण आजको राष्ट्रिय आवश्यकता हो। जलवायु परिवर्तन, प्राकृतिक विपद र वातावरणीय क्षति चुनौतीलाई सम्मान गर्दै विकास निर्माण र वातावरण संरक्षण बीच उचित सन्तुलन कायम गर्नुपर्दछ। किसानको सम्मान, प्रकृति स्रोतको संरक्षण र नागरिकको अधिकारको सुनिश्चितबाट मात्र दिगो र आत्मनिर्भर देशको निर्माण हुन सक्दछ। नेपालको पर्यटनलाई केवल हिमाल र रमणीय प्राकृतिक स्थलको रूपमा मात्र सीमित गरेर हेर्नु हुँदैन। नेपालको वास्तविक पहिचान यहाँका
1: माननीय रमेश परसाई, समय 9 मिनट, त्यसपछि गीता गुरुङ।
2: सम्माननीय सभामुख महोदय, बजेट बाहेक पनि बोल्ने विषयहरू प्रशस्तै छन्, तर म आफ्नो समय त्यता खपत गर्न चाहन्न। सडकमा मोटरसाइकल

0: गम्भीर प्रश्न जन्मिन्छ। यो सरकार देखेन कि प्रतिपक्ष र निजी क्षेत्रका लागि नेपालको सफल उद्यमी माननीय विदुषी राणाको शब्दमा गेम चेन्जर बजेट आएको छ। त्यसकारण मैले यो बजेटलाई आत्मादेखि मनन गरेर र तृप्त भएर नै मरी मरी ताली बजाएको। हामीले 3% कर लगाएकै हो सभामुख महोदय, तर संविधान प्रदत्त शिक्षा र स्वास्थ्यको मौलिक अधिकारमा कर लगाएको होइन, मौलिक अधिकार शिक्षा र स्वास्थ्यको व्यापारमा कर लगाएको हो सभामुख महोदय। मलाई आश्चर्य लाग्छ यो 3% समता कर शिक्षा र स्वास्थ्यको निजीकरणमा लगाउँदा कमरेड माननीयहरूको चित्त दुखेको छ, अचम्म लाग्छ। सायद सबभन्दा बढी निजी स्कुल र अस्पतालमा आफ्नै साथीभाइको लगानी भएर होला। अनि त्यो संविधानको समाजवाद उन्मुख भन्ने शब्द मात्रै कण्ठ गरेर हुन्छ? सर्वसुलभ स्वास्थ्य शिक्षा समाजवादको स्तम्भ हो कि लोक कल्याणकारी राज्यको पहिलो विशेषता सर्वसुलभ स्वास्थ्य शिक्षा हो कि होइन? अनि स्वास्थ्य शिक्षामा भएको यस्तै चरम निजीकरणले सम्भव छ सर्वसुलभ स्वास्थ्य शिक्षा? के सर्वसुलभ स्वास्थ्य र शिक्षाका लागि सार्वजनिक विद्यालय र अस्पतालहरूमा सुधार गर्नु पर्दैन कि मैले अर्कै समाजवाद पढेँ सभामुख महोदय? अनि करको भार कति परेको छ? अस्ति एकजना धर्मलाई अफिम मान्ने माननीयले तुलसीदासको रामायण सम्झाउनु भयो। हो सत्य हो, रामायणले भन्छ कि कर त्यसरी लगाइनुपर्छ जसरी सूर्यले पानी सोसेर बादल बनाएर फेरि धरतीलाई नै फिर्ता गर्छ र जनतालाई भार पर्दैन। 3% समता कर लगाइएको छ सभामुख महोदय। 3% भनेको 5,000 रुपियाँ मासिक निजी विद्यालयमा मेरी छोरीका लागि नर्सरीमा मैले तिर्दा मलाई पर्ने कर भनेको जम्मा 150 रुपियाँ मासिक हो। अनि मेरी छोरीका लागि म 5,000 रुपियाँ महिनाको तिर्न सक्ने, झाँझरकोटको बच्चाको पोषणका लागि, जुम्ला र कालीकोट बझाङका विद्यालयका लागि, ताप्लेजुङका छानो नभएका विद्यालयहरूका लागि, चेपाङ समुदाय लगायतका पिछडिएको वर्गका लागि निर्माण भइरहेका आवासीय विद्यालयहरूका लागि, त्यसका लागि मासिक 150 रुपियाँ तिर्दा मलाई साँच्चै अन्याय भएको हो त।
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556-5563-98550-77061 र 98550-77053।
3: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440-493-580 र 98550-26440।
4: It's 3 o'clock, अहिले 3 बजेको छ।
5: 4 उज्यालो रेडियो नेटवर्क,
6: अहिले दिउँसोको 3 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढायो। पूर्ण सदस्यताको बाटो अझै

0: चुनौतीपूर्ण र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा नौवटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रुपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रुपियाँ वा 100 रुपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा अझै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय वंशारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय टी प्रड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ। अलैँची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैँचीका बोट बिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगान तथा कमजोर अलैँची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1,560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाँटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी विनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक बासस्थानमा असुरक्षित रहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5-सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हिमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुली क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सृजना गर्नुभएको थियो, तर अप्रिलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थितिमा पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रुसको आक्रमण पछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पूर्ण अधिकार सहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार 8 विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु. खर्च कटौतीका 12 प्रस्ताव पेश. बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न. निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द. सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा. यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो. बितेको 45 वर्षमा 2300 भन्दा बढी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम. नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या. युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढायो. पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण. र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा.
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै.
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट.
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181. वेबसाइट झुले.com.np.
9: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiai.org. फोन नम्बर 01-5224-352-5224-353.
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ. काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज बीच स्वास्थ्य उपचार सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ. सम्झौता अनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा 50% छुट पाउनेछन् भने सिन्हामंगल शाखामा उपचार गराउँदा 25% छुट पाउनेछन्. यो सुविधा प्रति व्यक्ति वार्षिक 1,03,000 रुपियाँसम्मको उपचार खर्चमा लागू हुनेछ. विशेष गरी मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई नगरपालिका थप 3,09,000 रुपियाँ उपलब्ध गराउनेछ. मेयर दीपक कुमार रिसालले नगरपालिकालाई निशुल्क स्वास्थ्य उपचार गराउने नगरपालिकाको लक्ष्य रहेको बताउनु भयो. अहिले आसपासका 11 अस्पताल का लागि सम्झौता भइसकेको र 30 करोडको लागतमा नगर अस्पताल पनि निर्माणाधीन रहेको उहाँले जानकारी दिनुभयो. ललितपुर महानगरपालिकाले डिजिटल जडिवाना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ. आफ्नो सेवा प्रभावलाई थप प्रविधि मैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यका साथ यी चलान कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ. प्रणालीको औपचारिक उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिनीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत स्मार्ट स्ट्रिट लाइट र इन्टेलिजेन्ट ट्राफिक लाइट पछि यो एक महत्वपूर्ण कदम भएको बताउनुभयो. यो प्रणाली लागू भएसँगै अब ट्राफिक नियम उल्लङ्घन गर्ने वा जथाभावी पार्किङ गर्नेहरूले जरिवाना तिर्न महानगरको कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको छ. अब उल्लङ्घनकर्ताले घटनास्थलमै क्युआर कोड स्क्यान गरी डिजिटल माध्यमबाट तत्काल जरिवाना भुक्तानी गर्न सक्नेछन्. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जिम्मेवार चालक बनाऊ जरिवानाबाट बचौं भन्ने नाराका साथ आजदेखि विशेष सड़क सचेतना अभियान शुरू गरेको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। अभियान अन्तर्गत सड़क सुरक्षा, ट्राफिक नियमको पालन तथा चालक र यात्रुमा सचेतना वृद्धि लगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन हुनेछन्। काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि 11 क्षेत्रका 101 बुँदामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि नगरसभाको 19 अधिवेशन बैठकमा छलफल शुरू गरेको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलले हिजो आर्थिक वर्ष 2083-84 को लागि नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। उहाँले महानगरको दीर्घकालीन सोच, उद्देश्य र बहुवर्षीय कार्यक्रमलाई निरन्तरता दिँदै अन्तर सरकार समन्वय र साझेदारीताबाट मात्र लक्ष्य हासिल हुने बताउनुभयो। नीति तथा कार्यक्रममा सुशासन, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण, राजस्व परिचालन, शहरी पूर्वाधार, सम्पदा, संचार प्रविधि र उपभोक्ता हित लगायतका विधा समेटिएका छन्। र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना तथा मार्ग निर्देशन प्रदान गर्नुभएको छ। मेयर प्रजापतिले खेलाडीहरूलाई अनुशासन, आत्मविश्वास र खेल भावना सहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भक्तपुरको गौरव उच्च राख्न आग्रह गर्नुभएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। गोकर्णेश्वरवासीले उपचारमा छुट पाउने अस्पतालको संख्या 11 पुग्यो, केएमसीमा 50% छुट पाउने। र ललितपुर महानगरपालिकामा डिजिटल जरिवाना प्रणालीको शुभारम्भ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईँ सरकारको दूरदर्शिताको प्रमाण हो। त्यसै गरी औद्योगिक तथा लजिस्टिक गुरु योजनाको कार्यान्वयन, निर्यातजन्य उत्पादनको लागि सिप विकास तालिम र हरित ऊर्जा तथा एनटिसी कार्यक्रमहरूको अध्ययन, यी सबैले दिगो औद्योगिक विकासको आधार बनाउँछ। विशेष गरी महिला उद्यमशीलताको सन्दर्भमा काभ्रेको पाँच खालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम, भीमसेन थापा गाउँपालिकामा सीमाकृत महिलाहरूको लागि आय आर्जन कार्यक्रम र हस्तकला निर्यातको लागि सिप विकास तालिम, यी कार्यक्रमहरूले महिला सशक्तिकरणको मूर्त उदाहरण बन्नेछ। यी सकारात्मक पहलहरूलाई थप प्रभावकारी अझै पनि पर्याप्त रूपमा पहिचान र सम्बोधन हुन सकेको छैन। उद्योगको वास्तविक लागत संरचना र मूल्य अभिवृद्धिको आधारमा यस्ता सामग्रीहरूको पुनः समीक्षा गर्न आवश्यक देखिन्छ। नेपालको औद्योगिक आधार अझै सानो र विकासशील अवस्थामा रहेकोले स्वदेशी उद्योगहरूलाई उचित संरक्षण, प्रोत्साहन र प्रतिस्पर्धी वातावरण प्रदान गर्न गर्नु भनेको राज्यको प्राथमिक दायित्व हुनुपर्दछ। तेस्रो, हाल जिडिपीको 0.2% मात्र रहेको प्रत्यक्ष वैदेशिक लगानी बढाउन ठोस एफडिआई आकर्षक कार्यक्रमहरू ल्याउनु जरुरी छ। चौथो, डोल्पा लगायत कर्णाली प्रदेशमा बहुमूल्य जडीबुटी यार्सा गुम्बा, जटामसी प्रशोधन बिना कौडीको भाउमा बाहिरिँदैछन्। यी जडीबुटीहरूको सङ्कलन, प्रशोधन र ब्रान्डिङको लागि आधुनिक प्रशोधन केन्द्र र भण्डारकरण गृह तत्काल स्थापना गरियोस्। पाँचौँ, उद्योग विभागको वान स्टप सर्भिसलाई प्रभावकारी बनाई उद्योगको सम्पूर्ण सेवाहरू एकै स्थानबाट पाउने सुनिश्चित गरियोस्। सभामुख महोदय, उद्योग बच्यो भने रोजगारी बढ्छ, रोजगारी बच्यो भने युवा बच्छन् र युवा बच्यो भने मात्र यो देश बन्छ। के हामी हाम्रो युवाहरूलाई सधैँ खाडीमा सस्तो श्रम बेच्न पठाउने हो कि आफ्नै माटोमा उद्योग खोलेर रोजगारी सृजना गरेर स्वाभिमानको साथ बाँच्ने अवसर दिने? डोल्पाको जडीबुटीदेखि सहरको स्टार्टअपसम्मको आज राज्यको इमान्दार साथ खोजिरहेका छन्। नेपाललाई सम्भावना र आश्वासनको देश मात्र होइन, परिणाम र समृद्धिको देश बनाउने यो बजेटको अक्षरक्ष कार्यान्वयन होस्। धन्यवाद।
1: माननीय चन्द्रमोहन यादव, समय 8 मिनट। त्यसपछि माननीय यज्ञमणि न्युपानी।

सम्मान्य सभामुख महोदय, म यहाँ खास गरेर हेल्थको बारेमा आफ्नो राय राख्न उभिएको छु। मेरो ब्याकग्राउन्ड हेल्थसँगै सम्बन्धित भएकोले एउटा स्मल पिस अफ एडभाइस टु अल अफ माई अनरेबल मेम्बर्स, यो माइक राखेकै हो, थोरै बोल्नु हो भने यो माइकले एम्प्लिफाई गर्छ। यहाँ कुनै कुनै साथीलाई त मैले अनुभव गरेको, पुरै जोर लगाएर बोल्नु हुँदो रहेछ, त्यसले स्ट्रेस बढाउँछ, त्यसले हेल्थ ह्याजार्ड्स ल्याउँछ। सो भेरी स्मल पिस अफ एडभाइस, प्लिज डोन्ट टेक इट पर्सनली, यो जनरल एडभाइस हो। रूपान्तरण भनेको आइडियाजमा केही चेन्ज हुनुपर्छ, प्लानमा केही चेन्ज हुनुपर्छ, दूरदृष्टिमा केही नयाँ कुरा हुनुपर्छ। सरकार

जहिले पनि हेल्थमा 4-5% बजेट हुँदो रहेछ एक्सेप्ट ड्युरिङ कोभिड इयर. कोभिडको बेलामा इट वाज रफली 7.5% म्याक्सिमम्. फलोइङ इयरमा इट वाज 6.5 समथिङ. लास्ट 20 इयर्सको हेर्नु भने जहिले पनि इट इज 4-5% लेस देन 5%. अहिले पनि हेल्थको बजेट लेस देन 5% नै हो. म यो कुरा किन भन्न खोजिरहेको छु, हेल्थमा र खास गरेर हाम्रो जस्तो अविकसित देशमा हेल्थ नै सबभन्दा इम्पोर्टेन्ट, हेल्थ सेक्टरमै सबभन्दा बढी इन्भेस्टमेन्ट हुनुपर्छ भन्ने मेरो मान्यता छ. यहाँहरूलाई थाहै छ होला एउटा भनाइ छ, स्वास्थ्य नै सम्पत्ति हो, चरित्र नै आधार हो, पैसा त प्रयोगको जस्तो एउटा साधन हो. अर्को शब्दमा भन्दाखेरि हेल्थ कम्स फर्स्ट एभ्रिथिङ फलोज. पहिला शरीरलाई हेरौँ अरू सब देखा जाला. तर अहिले पनि त्यही पुरानो सोच चलि आइरहेको छ, त्यो बजेटले देखाइरहेछ. दिनका दिन स्पेसलाइज्ड डक्टर्सहरूका ब्रेन ड्रेन भइरहेको छ. त्यसलाई कहीँ पनि सिरियस वेमा बजेटमा एड्रेस गरिएको छैन. एउटा सुपर स्पेसलाइज डक्टरको निर्माण हुनलाई करिब करिब 32-33 वर्ष लाग्छ. करोडौँको इन्भेस्टमेन्ट छ त्यसमा. सोच्नुहोस् त्यो हेल्थ प्रोफेसनल यदि देश छोडेर गइहाल्छ भने त्यो एउटा बसाइ सराई मात्रै होइन, एउटा स्पेसलाइज्ड हेल्थ प्रोफेसनल देश छोड्नुको मतलब हो राष्ट्रले एउटा सपना गुमाएको छ, राष्ट्रले सिप गुमाएको छ, राष्ट्रले धेरै ठुला ठुला सम्भावना गुमाएको छ. तर दुःख लाग्छ यो ब्रेन ड्रेनलाई कहीँ पनि सिरियसली एड्रेस गरिएको छैन. अर्को कुरा यहाँहरूलाई भनौँ, ड्रग एब्युजका कुरा. म पहिले पनि भनेको थिएँ रफली 130,000 व्यक्ति ड्रग एब्युजमा इन्भल्भ छ. अहिले लेस देन 30 इयर्सका व्यक्तिहरू बढी छ त्यसमा 77%. लेस देन 20 इयर्सका व्यक्तिहरू मधेस प्रदेशमा ड्रग एब्युजमा इन्भल्भ देखिएको छ. ड्रग एब्युजलाई अहिलेसम्म सरकारले कानुन र सामाजिक समस्याका रूपमा लिएको छ? नो, इट्स अ ह्युज हेल्थ प्रब्लम. यसलाई हामी समयमै एड्रेस गर्न सकेनौँ भने त्यसको मतलब हो हेल्थ एब्युजमा इन्भल्भ नागरिकको उपचार, उनका रिहेबिलिटेसन, पुनर्स्थापन, त्यति मात्रै होइन रिसोसियलाइजेसन, समाजमा उसलाई कसरी फेरि स्थापित गर्ने, त्यसको कुनै किसिमले मैले बजेटमा नयाँ किसिमले मेन्सन गरेको पाएन. हेल्थ इन्सुरेन्सका कुरा आउँछ, विच इज अ भेरी इम्पोर्टेन्ट पार्ट अफ हेल्थ म्यानेजमेन्ट. 16 अरब जहाँ बकियौता छ, पैसा तिर्नु छ हस्पिटल्सहरूलाई, त्यहाँ बजेटमा 15 अरबको व्यवस्था गरिएको छ. यो पुरै पुरै आयरोनिकल देखिन्छ. जबसम्म पहिलाका बकियौता पैसा नै हामी तिर्न सक्दैनौँ भने मान्छेले हेल्थ इन्सुरेन्सको सुविधा कहाँबाट पाउँछ? जबकि सरकारले क्लेम गरिरहेछ हामी यसलाई पुनर्संरचना गर्छौँ. अब फेरि यो नभन्नु होला बजेटैले पुरा भएकै छैन, पैसा कहाँबाट तिर्ने. नो, दिस इज एन इमर्जेन्सी सिचुएसन. दिनका दिन त्यसबाट सफर गरिरहेछ नागरिक. त्यति मात्रै होइन, म यहाँहरूलाई आफ्नो अनुभव भनौँ. पेरिफेरीमा सानो एउटा हेड ट्रमा हुन्छ, हेड इन्जुरी, एउटा सानो थोप्ला ब्रेनमा देखिन्छ, तुरुन्तै भन्छ त्यहाँका डाक्टरहरू गइहाल्नुहोस् काठमाडौँ गइहाल्नुहोस्.

0: काठमाडौँ वीर हस्पिटल टिचिङ हस्पिटलमा स्पेसलाइज्ड कार्डियाक सर्भिसेस र न्युरो सर्जिकल सर्भिसेसहरू छ। यहाँहरूका जानकारीमा जाओस्, कतिजना त बाटैमा मरिहाल्छ पुग्नुभन्दा पहिले नै। तपाईँहरू सबैजनालाई थाहा होस्, हार्ट एट्याकका केसेसहरूमा यदि 2 घन्टाभित्रै पेसेन्ट स्पेसलाइज सेन्टरमा पुग्न सक्यो भने बहुत सजिलैसँग उसको ज्यान बचाउन सकिन्छ। तर फेरिमा अहिलेसम्म वीर हस्पिटल या गङ्गालाल हस्पिटल जस्तो हस्पिटलहरूको कन्सेप्टै आइरहेको छैन बजेटमा पनि। मैले भन्न खोजेको फेरि यहाँहरूलाई, रूपान्तरणका जिम्मेवारी बोक्नेहरूले राम्रो आइडिया ल्याउन सक्नुपर्छ, नारामा मात्र सीमित हुँदैन। तर फेरि भनौँ, प्रश्न जो कुर्सीमा हुन्छ त्यसैलाई गर्ने हो।
1: मान्य यज्ञ मणि न्यु पानी समय 6 मिनट, त्यसपछि मान्य कृष्ण हरि बुरा थोकी।
2: सम्माननीय सभामुख महोदय, विनियोजित विधेयक 2083 को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति परम्परा र सभ्यताको संरक्षणको सन्दर्भमा राज्यले बजेट लगानी गरी संरक्षित गर्नुपर्दछ भन्ने सन्दर्भमा यस सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, हामी बारम्बार इतिहासको कुरा गर्छौँ, हामी सभ्यताको कुरा गर्छौँ, विविधताको कुरा गर्छौँ, सहिष्णुताको कुरा गर्छौँ, तर व्यवहारमा के हामीले हाम्रै देशको सबैभन्दा पुरानो सभ्यतामध्ये एक मानिने किराँत सभ्यतालाई उचित स्थान दिन सकेका छौँ, उचित सम्मान गर्न सकेका छौँ? के यो सभ्यतालाई संरक्षण गर्दै यसमा निहित रहेका परम्परागत ज्ञानलाई राष्ट्रको अमूल्य पुँजीको रूपमा सम्वर्धन गर्न सकेका छौँ त? यतातर्फ सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। किराँत केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किराँत इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। हामीले श्रमलाई प्रविधिसँग र संस्कृतिलाई सभ्यतासँग जोड्नु पर्दछ। आजको आवश्यकता यो हो। संस्कृति को सन्दर्भमा हेर्ने हो भने, यो किराँत दर्शनलाई हेर्ने हो भने, संस्कृत साहित्यदेखि वेदमा, रामायणमा, महाभारतमा किराँतहरूको उल्लेख गरेको छ। बौद्ध साहित्यमा भनौँ, जैन साहित्यमा भनौँ, इसाई या इस्लाम धर्ममा यसको विश्लेषण भएको देखिन्छ। किराँत सभ्यताको चर्चा सबैतिर हुँदा राज्यले यतातर्फ संरक्षित गर्ने त ध्यान दिएको देखिँदैन। सभामुख महोदय, संसारले चर्चा गरेको सभ्यता हामीले आफ्नै देशभित्र किन बिर्सदैछौँ? किन हालसम्मका सरकारहरूले यसको संरक्षणमा उचित बजेट विनियोजन गरेका छैनन्? सभामुख महोदय, गोपाल वंशदेखि अनेक इतिहासकारहरूले काठमाडौँ उपत्यकामा किराँत राजाहरूले लामो समय शासन गरेको उल्लेख गरिएको छ। इतिहासको त्यो अध्याय किताबमा मात्र सीमित छैन, यो नेपाली माटो र स्मृतिमा आज पनि जीवन्त छ। इतिहासको अर्को महत्त्वपूर्ण दस्तावेज विक्रम सम्वत 1831 को पृथ्वीनारायण शाहद्वारा लिम्बू सम्प्रदायलाई प्रदान गरिएको लालमोहर, त्यो केवल कागजको टुक्रा थिएन, त्यो राज्य र समुदाय बिचको विश्वासको दस्तावेज थियो। त्यसको संरक्षण कहाँ पुग्यो? यतातर्फ सरकारले ध्यान दिएको खोइ? सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँछु। त्यो बेला किराँत राजा र गोर्खाबीच सत्ता साझेदारी र समझदारीको सन्धि भएको थियो भनिएको थियो। त्यो सअस्तित्वको दस्तावेज थियो, त्यो अधिकारको सम्मान थियो, त्यो विविधतामाथिको विश्वास थियो। तर प्रश्न उठ्छ, आज हामीले त्यो ऐतिहासिक सम्झौताको भावनालाई कति जोगाएर राखेका छौँ? सभामुख महोदय, किराँत सभ्यताको मुटु भनेको मुन्दुम हो। मुन्दुम केवल धार्मिक ग्रन्थ मात्र होइन, त्यो दर्शन हो, त्यो ज्ञान हो, त्यो प्रकृतिसँग मानवको सम्बन्धको गहिरो व्याख्या हो। यसलाई हामीले संरक्षण गरेका छौँ? आज संसार वातावरणको सङ्कटको कुरा गरिरहेको छ, जलवायु परिवर्तनको कुरा गरिरहेको छ, प्रकृति जोगाउन सम्मेलनहरू गरिरहेको छ, ग्लोबलाइजेसनको कुरा गरिरहेको छ। तर मेरो सभ्यता हजारौं वर्ष अगाडि हाम्रो सभ्यता किराँत सभ्यताले यही सिकाएको थियो। पहाडलाई सम्मान गर, नदीको सम्मान गर, वनलाई सम्मान गर, हावाको सम्मान गर, सूर्यलाई सम्मान गर, चन्द्रमाको सम्मान गर, पूजा गर। यी सम्मान नै मानव जीवनको संरक्षण सम्भव छ। यस्तो विज्ञान भएको शास्त्र हामीसँगै छ। कति वैज्ञानिक र दुरागामी रहेछ त्यो हाम्रो मुन्दुम शास्त्र। आज संसारले विकास गरेको भनिएको उच्चतम विज्ञान प्रविधि समेत त्यहीँ पुगेको छ। अनि हामी हाम्रो आफ्नै विज्ञानको स्रोतको रूपमा रहेको यो शास्त्रलाई किन संसारमा सामु हामीले सामूहिक रूपमा विश्वव्यापीकरण गर्न सकिरहेका छैनौँ? केले रोकेको छ कि हामी दृष्टि यतातर्फ पुर्याइरहेका छैनौँ कि केले रोकेको छ? यतातर्फ म सरकारको ध्यान आकर्षण गराउँछु। जुन सभ्यताले प्रकृतिलाई देवता मानेर संरक्षण गर्यो, जुन सभ्यताले हामीलाई आज यहाँ पुर्यायो, आज त्यही सभ्यताका मूल्यहरू ओझेलमा पारिरहेका छौँ सभामुख महोदय। केही व्यक्तिहरूले किराँत संरक्षणको संस्कृतिको जगमा समाजलाई ध्रुवीकरण गरिरहेका छन्। किराँत संस्कृति कसैको निजी पेवा होइन, सबै व्यक्तिहरूको र सबै समुदायको यो संस्कृति हो। यसलाई कसैले पनि अराजकताको विषय बनाउनु हुँदैन। यसले त हामीलाई संयमित र एकता बनाउने हाम्रो शास्त्र हो। त्यसैले सभामुख महोदय, लिपि आज हराउँदैछ, लोककथा आज हराउँदैछन्। त्यसैले म भन्छु, जब भाषा हराउँछ शब्द मात्र हराउँदैन, इतिहास हराउँछ, संस्कृति हराउँछ। त्यसैले भाषा मरे आवाज मर्छ, पहिचान मरे समाज मर्छ, इतिहास मेटिए देश उराट बन्छ, जरा काटिए रुख सुक्दै जान्छ। यतातर्फ चाहिँ राज्यको ध्यान आकर्षण होस् भन्न चाहन्छु सभामुख महोदय। त्यसैले किराँत सभ्यतासँग सम्बन्धित ऐतिहासिक दस्तावेजहरूको खोज अध्ययन र अभिलेखीकरण गरियोस्। मुन्दुमलाई राष्ट्रिय स्तरको अनुसन्धान र अध्ययनको विषय बनाइयोस्। मुन्दुम विज्ञान अध्ययन केन्द्रको स्थापना गरियोस्। लोपोन्मुख किराँत भाषा, लिपि, संस्कृति, मौलिक इतिहासलाई लिपिबद्ध गरी संरक्षणका लागि विशेष कार्यक्रम ल्याइयोस्। किपट प्रणालीको ऐतिहासिक पक्षको अध्ययन गरियोस्। लालमोहर र ऐतिहासिक सन्धिहरूको संरक्षण गरियोस्। देशभित्र रहेका यस्ता थुप्रै सांस्कृतिक सम्पदाहरू जुन राज्यको नजरमा परेका छैनन् तर इतिहासले आत्मसात गर्छ, तिनको पहिचान र संरक्षण गरियोस्। अन्त्यमा यति मात्रै भन्छु, ढुङ्गा बचाएर दरबार बन्छ, इतिहास बचाए राष्ट्र बन्छ, माटो जोगाउँ। धन्यवाद।
1: माननीय कृष्ण हरि बुढा थोक्की, समय 6 मिनट, त्यसपछि माननीय परमिला कुमारी गच्छदार।
3: सम्माननीय सभामुख महोदय, आज हामी विनियोजन विधेयकमाथिको छलफलको क्रममा विभिन्न 9 वटा मन्त्रालयगत कार्यक्रममा केन्द्रित भएर छलफल गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हामी डिजिटल नेपालको कुरा गरिरहेका छौँ, डिजिटल अर्थतन्त्रको कुरा गरिरहेका छौँ, सूचना तथा सञ्चार मन्त्रालयको बजेट 0.28% अर्थात् 593 करोड मात्रैमा सीमित हुनु अलिकत डिजिटल युगसँग मेल खाँदैन कि जस्तो लागिरहेको अवस्था छ। एआई, साइबर सुरक्षा, डेटा अर्थतन्त्र र डिजिटल पूर्वाधार आज आर्थिक प्रतिस्पर्धाका मेरुदण्ड हुन्। यस मन्त्रालयलाई वास्तवमै हामीले डिजिटल इकोनोमी इनेबलर मिनिस्ट्रीको रूपमा चाहिँ पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ। बजेट कम्तीमा दुब्बर हुनुपर्छ जस्तो लागेको छ, यो सुझाव दिन चाहेँ मैले। यसै गरी युवा श्रम तथा रोजगार मन्त्रालयको बजेट पनि एकदमै कम छ। यो बजेट नेपालको सबैभन्दा ठुलो जनसाङ्ख्यिक अवसरसँग अलि असन्तुलित हो कि जस्तो लागिरहेको छ। यसमा पनि सरकारको ध्यान आकर्षण गर्न चाहे। युवा शक्ति नै हाम्रो आर्थिक इन्जिन हो, शक्ति हो, तर लगानी न्यून देखिएको छ। युथ टु इन्टरप्राइजमा अलिकति अभियानहरूमा ध्यान दिनुपर्ने आवश्यकता छ। स्टार्टअप फन्ड, स्किल हब र उद्योगसँग जोडिएको तालिम प्रणाली विस्तार गरिनुपर्दछ, ती कार्यक्रममा आओस् भन्ने ध्यान आकर्षण गर्न चाहन्छु। यसै गरी कार्यक्रममा युवा उद्यमशीलता काउन्सिलिङ कार्यक्रम, युवा काउन्सिलिङ कार्यक्रम, देशभक्ति भावना अभिवृद्धिका कार्यक्रम, सदाचार अभिवृद्धि कार्यक्रम होइन, यसै गरी युवा आशा विश्वास अभिवृद्धि कार्यक्रमहरू अलिकत लक्षित कार्यक्रम युवासँग सम्बन्धित कार्यक्रमहरू हाम्रा बजेट तथा कार्यक्रममा चाहिँ आओस्। सम्माननीय सभामुख महोदय, यसै गरी कृषि वन तथा वातावरण मन्त्रालयसँग बजेट अब 3 खर्ब वरिपरि 61 अर्ब वरिपरि छ। यो बजेट यति धेरै विनियोजन हुनु पनि सकारात्मक पक्ष छ। यसमा कम्तीमा 8% मात्रै पुँजीगत खर्च हुनु भनेको अलिकता यसले कृषि रूपान्तरणमा केही बाधा व्यवधान पार्छ कि भन्ने जस्तो लागेको छ। थोरै हामीले यो पुँजीगत खर्चलाई पनि बढाउनु पर्ने देखिन्छ। कृषि अझै निर्वाहमुखी अवस्थामा छ, यसकारण फार्म टु इन्डस्ट्री मोडल लागू गर्दै सिँचाइ भण्डारण प्रशोधन र कृषि निर्यातलाई एउटै मूल्य श्रृङ्खलामा जोड्न आवश्यक देखिन्छ। यो बजेट कार्यक्रमले कृषिको औद्योगिकरणको मूल मान्यतालाई बोकेको देखिन्छ। निर्वाहमुखी कृषिबाट साँच्चिकै हामी व्यावसायिक कृषिमा रूपान्तरण गर्ने गरी कार्यक्रम लक्षित भएको यो बजेट तथा कार्यक्रममा अभिव्यक्त भएको छ। कृषि बजारीकरणको लागि सरकारले थप कार्यक्रमहरू पनि तय गर्न आवश्यक देखिन्छ। साना उद्यमीलाई पनि थप प्रोत्साहन गर्नुपर्ने, किसान कार्ड सहुलियत, किसान सुविधा, सामाजिक किसानलाई सामाजिक सुरक्षाका व्यवस्थामा पनि सरकारले ध्यान दियोस् भन्न चाहन्छु। बसे पनि सहर गाउँकै उत्पादन उपभोग गरौँ, आफू स्वस्थ बनौँ, गाउँलाई उद्यमी बनाऊ भन्ने अभियानहरू सञ्चालन गर्दाखेरि गाउँका उत्पादनहरूले प्रशय पाउनेछ, प्रोत्साहन पाउनेछ। यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा 64% भन्दा बढी चाहिँ रकम पुँजीगत खर्च गर्ने अनुमान गरिएको छ। यो अत्यन्त सकारात्मक कुरा हो। नेपाललाई पर्यटन मार्फत लो कस्ट हाई भ्यालु इकोनोमी बनाउन सकिन्छ भन्ने मान्यता यो बजेटमा देखिन्छ। साँच्चिकै हवाई कनेक्टिभिटी, पर्यटन पूर्वाधार, डिजिटल मार्केटिङ र निजी क्षेत्र सहायतालाई एकीकृत गर्दै नेपाललाई समृद्ध बनाउन यसले भूमिका खेल्न सक्ने देखिन्छ। यसै गरी महिला बालबालिका सामाजिक सुरक्षा मन्त्रालयमा धेरै बजेट छ। हामीले अब डिपेन्डेन्सी मोडेलबाट इम्पावरमेन्ट मोडेलतर्फ हाम्रो इकोनोमीलाई लानुपर्छ, यसतर्फ हाम्रा कार्यक्रमहरू चाहिँ केन्द्रित होस् भन्ने मैले शुभकामना पनि दिन चाहन्छु। यसको लागि अब भत्ता मात्र होइन, अलिकति सशक्तिकरण, सिप, रोजगारी र उद्यमशीलतालाई जोड्न सक्ने खालका चाहिँ कार्यक्रमहरू यो मन्त्रालयमा आओस् भन्ने सम्बन्धित माननीय मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। वास्तवमा अबको आवश्यकता भनेकै यो खर्च गर्ने बजेटबाट देशलाई रूपान्तरण गर्ने बजेट बनाउनु नै हो। त्यही ढङ्गले बजेट निर्देशित भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा धेरै नै बजेट विनियोजन भएको छ, तथापि मन्त्रालयगत रूपमा हेर्दाखेरि यो बजेट पुँजीगत खर्चमा 2.97% मात्र छुट्याइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयकामा लगानी हुनु सकारात्मक भए पनि यसको 90%भन्दा बढी चाहिँ अलिकति चालु खर्चमा चाहिँ देखिन्छ। शिक्षाले रोजगारी र उत्पादनलाई प्रत्यक्ष सम्बन्ध बढाउन, पुँजीगत खर्च पनि बढाउन अलिकति आवश्यक छ। शिक्षा क्षेत्रको बजेटलाई सिप र नवप्रवर्तन उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्छ। कम्तीमा बिहेदै 30% पुँजीगत खर्च सुनिश्चित गर्दै यसमा डिजिटल कक्षा, प्रयोगशाला निर्माण, जिल्लाका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन्, अब बस सेवा सहित आवासीय विद्यालयमा परिणत गर्न सिप, संस्कार, उद्यमशीलता, उद्यमशील शिक्षाको विकास गर्न पनि आवश्यक छ। यसै गरी लामो समयदेखि थातिरहेको शिक्षा ऐनलाई समयानुकूल संशोधन गरी शिक्षकहरूको आत्मसम्मान मनोबल
4: मान्य सदस्य परमिला कुमारी गच्छतार, समय 4 मिनट, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।

0: सम्मानीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत को बजेटमा म केन्द्रित हुन चाहन्छु। सरकारले शिक्षा र खेलकुदका लागि ₹2.18 अर्ब विनियोजन गरेको छ, जुन कुल बजेटको 10.28% मात्र हो। तर यो तथ्याङ्कभित्र लुकेको एउटा भयावह सत्यलाई म यस सदनको ध्यान खिच्न चाहन्छु। सभामुख महोदय, शिक्षामा विनियोजित कुल बजेटमध्ये 93.88% चालु खर्चमा जान्छ र यसको अर्थ शिक्षाको बजेट केवल तलब र भत्ता खुवाउनमै सकिँदैछ। विद्यालय भवन निर्माण प्रयोगशाला र प्रविधिका लागि केवल 6.12% मात्र बाँकी रहन्छ। केवल 6% बजेटले कसरी सामुदायिक विद्यालयको कायापलट हुन्छ? यो बजेट रूपान्तरणकारीमुखी होइन, केवल स्थितिको निरन्तरता मात्र हो। सरकारले सामुदायिक विद्यालयको पूर्वाधार म्यापिङ गर्न ₹1 अर्ब विनियोजन गरेको छ। नक्साङ्कन गर्नु नराम्रो होइन, तर हामी नक्साङ्कन मात्र गरिरहने कि शिक्षाको गुणस्तर सुधार पनि गर्ने? निर्माण र सुधारका लागि ठोस पुँजीगत लगानीको अभाव छ। यो बजेटले शिक्षकको क्षमता विकास र विद्यालयको भौतिक पूर्वाधारमा जुन गुणात्मक फर्को मार्नु पर्थ्यो त्यसमा पूर्णत चुकेको छ। 16 योजनाले शिक्षालाई आधारित अर्थतन्त्रको आधार मानेको छ, तर जब पुँजीगत खर्च नै न्यून छ तब के विद्यार्थीका लागि स्मार्ट कक्षा कोठा र एआई ल्याउन सक्छ? सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुको सट्टा 3% शिक्षामा कर लगाइएको छ। ती करबाट उठेका रकम शिक्षामै खर्च हुन्छ भने के आधार छ? संहिताको अपमान गरेको छ। बजेट विनियोजनमा हेरौँ, स्थानीय तहलाई 69.07% र सङ्घलाई 28.81% बजेट दिँदा प्रदेशलाई केवल 2.12% खुम्चाएको छ। यो विनियोजनले प्रदेशलाई शक्तिहीन बनाउने सरकारी नियति स्पष्ट पार्दछ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शिक्षामा कुल बजेटको 20% लगानी गर्ने प्रतिबद्धता जनाएको वर्ष भयो, तर वर्षको 10.28% लगानीले हामी आफ्नै प्रतिबद्धताबाट पछाडि हटिरहेका छौँ भन्ने प्रमाणित गर्दछ। बजेटमा 10,000 विद्यालयमा एआईको कुरा त गरिएको छ, तर अनुसन्धानमा कुल बजेटको 2% लगाउने 16 योजनाको लक्ष्यलाई यो बजेटले कतै पनि सम्बोधन गरेको देखिँदैन। योजना एकातिर छ, विनियोजन अर्कोतिर। म सरकारसँग प्रश्न गर्न चाहन्छु कि 6% लगानीले हाम्रा सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्दछ? सदनले यसको जवाब खोज्नै पर्छ। बजेट परिमार्जन गरी प्राविधिक शिक्षामा 50% सुनिश्चितता गरिनुपर्दछ। बजेटमा एआई र उच्च गतिको इन्टरनेट जस्ता केही नयाँ प्रविधि मैत्री नाराहरू थपिए पनि समग्र बजेटको संरचना र कार्यान्वयनको ढाँचा हेर्दा विगतकै कार्यक्रमको परिष्कृत रूप मात्र देखिन्छ। राज्यकै अङ्गका रूपमा रहेका विद्यालय कर्मचारीलाई श्रम ऐन बमोजीको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा नगरिनु दुःखद छ। धन्यवाद। जय नेपाल।
1: माननीय सदस्य विश्वराज पोखरेल, समय 6 मिनट। त्यसपछि माननीय सदस्य विष्णु बहादुर खड्का। माननीय सदस्य विश्वराज पोखरेल एकैछिन पख्नुहोस्। माननीय सदस्य के हो, राख्नुहोस्।
2: सम्माननीय सभामुख महोदय, आज बिहान खेतमा मकै खान आएका बाँदर लखेट्ने क्रममा भिरबाट लडेर घाइते हुनुभएका रामेछाप जिल्ला मन्थली नगरपालिका 8 चिसापानी सानीबेसीका श्री ठेड बहादुर ढुङ्गेल खत्री जीवलाई थप उपचारको लागि धुलिखेल अस्पताल लगेको जानकारी प्राप्त भएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। बाँदरको समस्या आज रामेछापमा मात्र नभई देशव्यापी रूपमा किसानहरूको प्रमुख समस्याको रूपमा देखा परेको छ। खेत बाली जोगाउने क्रममा किसानहरूले ज्यान नै जोखिममा राख्न पर्ने अवस्था दुःखद छ। यस विषयलाई म लगायत अधिकांश माननीयहरूले पटक पटक संसदमा उठाउँदै आएका छौँ। किसानको सुरक्षा, कृषि उत्पादनको संरक्षण तथा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बाँदर व्यवस्थापन सम्बन्धी प्रभावकारी नीति कार्यक्रम र आवश्यक कानुनी व्यवस्था यथाशीघ्र लागू गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु। किसानले आफ्नो बाली जोगाउन खोज्दा ज्यान गुमाउनु पर्ने वा घाइते हुनुपर्ने अवस्था अन्त्य गर्न सरकार समक्ष माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य विश्वराज पोखरेल, अगाडि बढ्नुहोस्।
3: सामान्य सभामुख महोदय, अत्यन्तै प्रगतिशील र नागरिकहरूको विकास समृद्ध सुशासनको सपना पुरा गर्न सक्ने सामर्थ्य र शक्ति बोकेको यस आर्थिक वर्षको बजेटको पूर्ण समर्थन गर्दै म यस गरिमामय सदन मार्फत मेरो निर्वाचन क्षेत्र ओखलढुङ्गातर्फ स्वास्थ्य, पर्यटन र पूर्वाधार मन्त्रालयको ध्यान आकर्षित गराउन चाहन्छु। ओखलढुङ्गामा प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र अथाह सम्भावना हुँदाहुँदै पनि विकासका आधारभूत सूचकहरूमा आज पनि पछाडि परेको एक विकट जिल्ला हो, जहाँका नागरिकले अत्यन्त विश्वास, भरोसा र आशाका साथ मलाई विजयी गराउनुभयो। कोशी प्रदेशका 10 पहाडी हिमाली जिल्लामा ओखलढुङ्गा मात्र एक त्यस्तो जिल्ला हो जहाँका नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी गराएर पूर्वी पहाडी जिल्लाबाट एउटा इतिहास कोर्न सफल भयो। हो, यही ऐतिहासिक जिल्लामा हामीले प्रस्ताव गरेका तर छुट्न गएका धेरै योजनाहरूमध्ये केही छुटेका महत्त्वपूर्ण योजनाहरूको सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, ओखलढुङ्गाका सडकहरू वर्षौँसम्म निर्माणका नाममा अधुरा छन्। स्वास्थ्य सेवा अझै पनि नागरिकको पहुँचभन्दा टाढा छ। स्वास्थ्य संस्थाहरू जनशक्ति र औषधिको अभावले थलिएका छन्। धेरै बस्तीहरूमा आज पनि खाने पानीको अभाव छ। विद्यार्थीहरू आधुनिक शिक्षण सामग्री, प्रविधि र दक्ष शिक्षकको पहुँचबाट वञ्चित छन्। कृषि अझै निर्वाहमुखी छ, रोजगारीको अवसर छैनन्। गाउँहरू रित्दै गएका छन्। युवाहरू बाध्य भएर विदेशिनु परेको छ। हो, यही तितो यथार्थभित्र नागरिकहरूको विकासप्रतिको निराशा र आक्रोश कति गहिरो छ भन्ने उदाहरण गत फागुन 21 गते सम्पन्न निर्वाचनमा देखियो। ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका स्थित टोक्सेल मतदान केन्द्रमा स्थानीय नागरिकहरूले मतदान बहिष्कार गरे। कारण स्पष्ट थियो, विगत 6 वर्षदेखि निर्माण हुने भनिएको प्रादेशिक अस्पतालको काम अघि नबढ्नु। ओखलढुङ्गा, सुलुखुमु, खोटाङ र उदयपुरका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुने यो अस्पताल कोशी प्रदेश सरकारले आर्थिक वर्ष 75-76 बजेटमा समावेश गरेको थियो। स्थानीय 35 घर धुरीले विकास र जनस्वास्थ्य उद्देश्यको लागि आफ्नो 166 रोपनी जग्गा निशुल्क उपलब्ध गराएका पनि छन्। 92 करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा करिब 20 लाख रुपियाँ खर्च भइसकेको छ, तर आजसम्म अस्पतालको निर्माण अघि बढ्न सकेको छैन। यस सम्बन्धमा सम्बन्धित स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अर्थ मन्त्रीज्यूलाई पनि बजेटको लागि अनुरोध गऱ्यौँ, तर आज बजेट छुटिएको देखेन। यसले हामीप्रतिको विश्वासमा ठुलो क्षति पुर्याएको छ। यसतर्फ सरकारको ध्यान जाओस् र कुनै न कुनै रूपमा यस अस्पताल निर्माणको प्रारम्भ गर्ने वातावरण बनोस् भन्ने अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, ओखलढुङ्गाको अर्को महत्त्वपूर्ण आयोजना खिजिरेमा गाउँपालिका स्थित खिजी चण्डेश्वरी विमानस्थल पनि आज अल्पत्र अवस्थामा छ। 2063 सालमा तत्कालीन जिल्ला विकास समितिको पहलमा सुरु भएको यो आयोजना आर्थिक वर्ष 73-74 बजेटमा समावेश भएपछि थप गति लिएको थियो। स्थानीय बासिन्दाले विकासको भरोसामा 237 रोपनी जग्गा निशुल्क उपलब्ध गराए। धावन मार्ग निर्माण सम्पन्न भई 76 सालमा परीक्षण उडान समेत सफलतापूर्वक सम्पन्न भयो, तर त्यसपछि आयोजना ठप्प अवस्थामा पुगेको छ। हाल करिब 7 करोड रुपियाँ भन्दा बढी राज्यको लगानी भइसकेको छ, तर आवश्यक टर्मिनल भवन, सुरक्षा सम्बन्धी संरचना र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा विमानस्थल सञ्चालनमा आउन सकेको छैन। राज्यको लगानी उपयोग विहीन बनेको छ। यो विमानस्थल सञ्चालनमा आएमा ओखलढुङ्गाको पश्चिम उत्तरी क्षेत्र, सोलुखुमुको लिखु पिके, रामेछापको उमाकुण्ड तथा लिखु तामाकोशी क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। सगरमाथा क्षेत्र जाने महत्त्वपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा यसले पर्यटन विकासमा ऐतिहासिक योगदान पुर्याउनेछ। त्यसैले यस आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरी एयरपोर्ट सञ्चालन गर्न र अझ विस्तार गरी ठुलो जहाज सञ्चालन गर्न सकिने भए सो समेत गर्नको लागि पर्यटन मन्त्रालयसँग अनुरोध गर्दै उच्च प्राथमिकताको योजनाको रूपमा माग दर्ज गर्यौँ, तर अहिले बजेट छुट्याएको देखेन। त्यसै गरी पश्चिमी ओखलढुङ्गाको जीवन परिवर्तन गर्न सक्ने अत्यन्त रणनीतिक महत्त्वको लिखु एकवार सडक योजनामा पनि बजेट छुटिएको देखेन। यसले जिल्लावासीहरूलाई अत्यन्तै निराश तुल्याएको हुँदा खिजी चण्डेश्वरी विमानस्थलको बाँकी पूर्वाधार निर्माणको लागि र लिखु एकवार सडक योजनाको लागि कुनै न कुनै रूपमा सम्बोधन गरियोस् तथा अन्य सम्बोधन भएका हाम्रा मागको आयोजनाहरू समयमै सम्पन्न गराउन सरकारको विशेष ध्यान जाओस् भनी सभामुख महोदय मार्फत सरकारसँग हार्दिक अनुरोध गर्छु। सभामुख महोदय, हिजो हामीले चुनावमा घर घरमा पुगेर नागरिकहरूसँग एउटा ठूलो प्रतिबद्धता व्यक्त गरेको थियौँ। उनीहरूका अपेक्षाहरू पुरा गर्ने, उनीहरूका बेरोजगारका समस्या हल गर्ने, विकास निर्माणका अधुरा योजनाहरू पुरा गर्ने धेरै प्रतिबद्धता व्यक्त गरेका थियौँ। तर अहिले सरकारले बजेट बनाएर विनियोजन भइरहँदाको अवस्थामा हामीले सोचे अनुरूप ओखलढुङ्गा जिल्लामा विनियोजित हुन सकेनौँ। जहिले पनि विकास विकसित क्षेत्रमा मात्रै बढी बजेट जाने र दुर्गम पहाडी जिल्ला जहाँ धेरै कुराका समस्या छन्, स्वास्थ्यका समस्या छन्, शिक्षाका समस्या छन्, रोजगारीका समस्या छन्, त्यो क्षेत्रमा बजेट कम जाने गरिरहेको छ। गाउँ उजाडिसक्यो, बस्ती पूर्ण रूपमा खाली भइसक्यो, र पनि त्यो बस्ती फर्काउनको लागि र गाउँलाई हराभरा बनाउनको लागि बजेट र विकास लैजाने कुरामा अझै पनि हामी चुकिरहेका छौँ। यसतर्फ सरकारको ध्यान जाओस् र आगामी वर्षमा यो कुरालाई प्राथमिकताका साथ सरकारले ध्यान दियोस् भन्ने अनुरोध गर्दै आउँछु। धन्यवाद। जय घन्टी।
1: मान्य सदस्य विष्णु बहादुर खड्का, समय 6 मिनट। त्यसपछि मान्य सदस्य आशिष गजुरेल।

0: सम्मानीय सभामुख महोदय, विनियोजन विधेयक 2083 को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल अन्तर्गत स्वास्थ्य, शिक्षा, भूमि सुधार, व्यवस्था, सूचना, संचार, वन तथा यातायात मन्त्रालय सम्बन्धी अन्तर्गत म धारणा राख्न चाहन्छु। सभामुख महोदय, यस संसदमा विभिन्न समयमा मैले आफ्नो धारणा राख्ने क्रममा मेरो सुर्खेतको निर्वाचन क्षेत्र नम्बर 1 सयौँ डिटेज बोर्डिङहरू खनेर टारलेको अवस्थामा छ। त्यसबाट खानेपानी र सिँचाइको व्यवस्थापन होस् भन्न मैले संसदमा कुरो राखेको थिएँ, तर अहिलेको बजेटमा कुनै पनि ठाउँमा तिनी टालिएका बोरिङहरू, टालिएका टालोहरूलाई निकालेर जनता किसानका बारीहरूमा पानी पुर्याउनका लागि कुनै पनि बजेट व्यवस्थापन भएको छैन। सभामुख महोदय, सँगसँगै मैले अरू पनि कुरा उठाएको थिएँ कि मेरो क्षेत्र लगभग 50% भूभाग लगभग जङ्गल पर्छ। त्यो जङ्गलबाट बँदेलहरू, बाँदरहरू र कहीँ त बाघहरू पनि आएर त्यहाँ नष्ट गर्ने, मान्छे मार्ने, बस्तीमा लगाएको बालीहरू नष्ट गर्ने खालको अवस्था छ। त्यसैले त्यसको लागि उचित व्यवस्थापन होस्, घेराबार होस् भनेर मैले सम्बन्धित मन्त्रालयमा पनि कुरा उठाएको थिएँ, निवेदन दिएको थिएँ, संसद कुरा उठाएको थिएँ, तर अहिलेको बजेटमा कुनै पनि त्यस्तो खालको बजेट व्यवस्थापन भएको मैले देखेन। सभामुख महोदय, 2083 सालको बजेटमा कर्णालीलाई अन्याय भएको मैले महसुस गरेको छु। कर्णालीको राहरा ताल, सेफ फोक्सुन्डो ताल, मानस सर्वसम्म यातायातको उचित स्तर उन्नति हुन सक्यो भने आन्तरिक बाहिर पर्यटकहरूको उल्लेखनीय रूपमा आवत जावत भयो भने धेरै रोजगार सृजना हुने, व्यापार व्यवसाय समय उल्लेख्य वृद्धि हुने थियो। तर कर्णालीलाई विगत वर्षहरू जस्तै यो वर्षको बजेटमा पनि अन्याय भएको छ। त्यसैले म यो संसदमा आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, अझै प्लेटहरू हेरफेर हुने क्रममा छन् जस्तो लाग्छ। किन त भन्दा विगतको सरकारहरूले जुन दिन बजेट पेस हुन्थ्यो त्यही दिन नै साँझमा अथवा भोलिपल्ट बजेटको रातो किताब प्राप्त हुन्थ्यो संसदहरूलाई। हुन त यो संसदमा मेरो पहिलो अनुभव हो, हिजोको मितिसम्म प्राप्त भएको छैन, अहिले ड्रोमा राखेको छ, हामी चाहिँ जाँदाखेरि लिएर जानेछौँ भन्ने म कुरा राख्न चाहन्छु। त्यसैले म यो सभामुख मार्फत के आग्रह चाहन्छु भने वास्तवमा कर्णाली प्रदेश अहिले धेरै सांसदजीहरूले 275 सांसदजीहरूले यहाँ कुरा उठाउने बेलामा कर्णाली पिछडियो, सुदूरपश्चिम पिछडियो, तराई पिछडियो भन्ने खालको कुराहरू आउँछन्। तर कर्णाली कति पिछड छ भन्ने कुरा 275 सांसदजीहरू र अर्थमन्त्रीज्यू समेत भएर त्यो गाडीमा चढेर, बसमा चढेर कर्णालीका विभिन्न भूभागहरूमा हेर्न जानलाई म आग्रह गर्न चाहन्छु कि कर्णालीको पीडा कस्तो छ, त्यहाँको बाटो कस्तो छ, त्यहाँको अवस्था कस्तो छ। त्यसैले म सबै सांसदजीहरूलाई आग्रह गर्न चाहन्छु, कमसेकम यो चाहिँ 2-4 पछिको संसद स्थगनपछि 1 टुर बनाऊ, त्यो पनि कर्णाली पनि नेपालकै भूभाग हो, त्यसैले त्यो भूभागमा हेरेर फर्केर आएपछि कर्णालीलाई फेरि केही बजेटहरू फेरि स्रोत सुनिता गर्ने पनि अवस्था बन्न सक्छ। त्यो रूपमा पनि मैले यहाँहरूलाई मैले चाहिँ कुरा राखेँ। सँगसँगै एउटा कुरा के छ भने कर्णाली राजमार्ग वास्तव भन्यो भने 2066 साल चैत्रको 5 कालीगढभन्दा अगाडि एउटा बित्ते मोड भन्ने ठाउँ छ, त्यहाँ गाडी दुर्घटना भइसकेपछि अहिले 17 भयो बाटो स्तर उन्नत भइसक्यो, रात्रि सेवा सञ्चालन गर्नलाई भनेर तत्कालीन सरकारले बन्द गरेको रात्रिकालीन बाटो अहिलेसम्म 17 त्यहाँ चाहिँ सञ्चालन, रात्रि सेवा सञ्चालन हुन पाइरहेको छैन। र त्यहाँ कस्तो छ भने बाटो पिच बन्यो, बाटो स्तरमा उन्नति भयो, गाडीको रात्रि सेवाको पर्मिट पनि जारी छ, स्थायी पर्मिट छ, तर 17 त्यो भेगमा कर्णालीका जनताहरू त्यहाँका व्यवसायी र रात्रि सेवा सञ्चालन गर्न पाएका छैनन्। त्यसैले म आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, बजेटमा पनि पछि पार्दै गर्ने, कर्णालीका जनतालाई रात्रि सेवा पनि सञ्चालनमा जहाँ अवरोध गर्दै जाने हो भने यो कहिलेसम्म कर्णालीका जनताले, कर्णालीका व्यवसायहरूले अन्याय भोग्नुपर्ने हो। त्यसको लागि पनि सभामुख मार्फत सरकारलाई म ध्यान आकर्षण गर्न चाहन्छु, तत्काल बाटो स्तर उन्नति गरेर त्यहाँ के कारणले कुनै दुर्घटना हुन्छ भन्ने नेपाल अधिराज्य पनि धेरै ठाउँमा दुर्घटना भएका छन्। कर्णालीमा दुर्घटना गर्न नाममा जुन परिस्थितिमा त्यहाँ चाहिँ के अरे रात्रि सम्बन्ध त्यो तत्काल चाहिँ खुला गरियोस् भन्ने म माग राख्न चाहन्छु। सँगसँगै अहिले के भएको छ भने गएको वैशाखको 23 गते कर्णाली प्रदेशमा अन्य प्रदेशमा जाने यातायात साधनहरूको परमिट इस्यु भइरहेको छैन। परमिट इस्यु गर्नलाई कर्णाली प्रदेशको राजधानीबाट गाडीहरू लिएर बुटोलमा धनगढ जाने पनि अवस्था छ। त्यसैले त्यहाँ कस्तो खालको अवस्था छ भने एउटा सङ्घीय सरकारले परमिट इस्यु गर्नको लागि एउटा स्रोत साधन सम्पन्न सङ्घीय कार्यालय राख्नुपर्ने अवस्था रहेछ। त्यो कार्यालय सुरक्षित नभएको कारणले तत्काल त्यो कार्यालय त्यहाँ स्थापना गरेर कर्णाली जनतालाई कर्णालीको व्यवसायहरूलाई न्याय दिनको लागि सबैभन्दा म चाहिँ माग गर्न चाहन्छु। त्यो कार्यालय अझै पनि 3 प्रदेशमा
1: मान्य सदस्य आशिष गजुरेल, त्यसपछि मान्य सदस्य पुष्पा कुमारी चौधरी। मान्य सदस्य आशिष गजुरेल, समय 5 मिनट।
2: सम्माननीय सभामुख महोदय, आज म यो विनियोजन विधेयक 2083 छलफल गर्नको लागि यहाँ उपस्थित भएको छु। म सुरु गर्छु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट, र म आफै पनि उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गतको निकायमा 5 वर्ष म आफै पनि काम गरेको हुँदा मेरो अनुभव र अहिले जुन बजेट आएको छ ती कुराहरूलाई चाहिँ रिलेट गरेर म यहाँ केही कुराहरू राख्न चाहेँ। जस्तै यसपालि बजेट तथा कार्यक्रममा जुन आएको छ, मलाई राम्रो लागेको चिज चाहिँ यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो एक्सरे मेसिन जडान गर्ने भनिएको छ। अब यो अहिले हामीलाई एउटा चाहिँ राजस्व सङ्कलनको लागि प्रेसर पनि छ, त्यो राजस्व चुहावट रोक्नको लागि हामीले यस्ता खालका एक्सरे मेसिन र स्क्यानर मेसिनहरू चाहिँ एकदमै जरुरत छ। जस्तो अहिले हाम्रो बोर्डरमा हेर्नुहुन्छ भनेदेखि र काठमाडौँ चोबारमा पनि हेर्नुहुन्छ भने 8 सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी चाहिँ सञ्चालनमा छन्। त्यहाँ पनि धेरै लामो समयदेखि यो ट्रक स्क्यानर हाल्ने भनेर चाहिँ धेरै कार्यक्रमहरू आए तर त्यो सफल हुन सकेको छैन। त्यही भएर यसपालि त्यो पनि यो बजेट तथा कार्यक्रममा छुटेको जस्तो लाग्यो। त्यही भएर यो सुक्खा बन्दरगाहहरूमा चाहिँ यो सवारी साधन स्क्यानरको लागि चाहिँ जडानको लागि चाहिँ हामीले अगाडि बढाउनुपर्छ। त्यो भयो भनेदेखि हाम्रो राजस्व चाहिँ यो चोरी हुने अथवा राजस्वमा चाहिँ यो कम आउने अथवा चाहिँ झुक्याउने त्यो चाहिँ प्रथा चाहिँ त्यो चाहिँ एउटा सिस्टम हट्छ र एउटा राम्रो सिस्टम बिल्डअप हुन्छ। र अर्को कुरा मैले देखेको चाहिँ अब यो राजस्व चुहावटको एउटा विषयवस्तु भयो, र अर्को जुन उद्योग सञ्चालनको लागि अहिले हामीले हाम्रो वाचापत्रमा पनि 5 वर्षमा चाहिँ 12 लाख रोजगारी सिर्जना गर्ने भन्यौँ, र रोजगारी सिर्जना हुने भनेको त अधिकतम उद्योगबाटै हो। त्यही भएर हरेक वर्ष उद्योगमा

0: भाचे जस्तो छ ल होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98 4 57 31 034 र 97 4 43 43 915।

देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरेछन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरू

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: Radio Network. अहिले बेलुकीको 6 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
0: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदुर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठुलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
1: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कारवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा।
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने।
1: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभ भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार

0: आउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333, 4395555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा नौवटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रुपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा सञ्चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रुपियाँ वा 100 रुपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकार प्रतिको असन्तोष र जवाबदेता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढाउन माग गरेका छन्।
4: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पुँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब रुपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पुँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात् असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रुपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ।
3: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड 86 लाख रुपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14.66 करोड 32 लाख 29 हजार र पुँजीगत तर्फ 26.47 करोड 53 लाख 71 हजार रुपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1.50 अर्ब रुपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड 98 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेट मध्ये चालुतर्फ 13.97 करोड 63 लाख रुपियाँ र पुँजीगत तर्फ 20.75 करोड 99 लाख रुपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड रुपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32.99 करोड 99 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढी रकम छुट्याएको छ। कुल बजेट मध्ये पुँजीगत तर्फ 20.02 करोड 61 लाख 22 हजार रुपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली काँग्रेस र नेकपा एमाले बीच भागभण्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
4: सुरिनामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सिटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
3: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। कृतिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यान आकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खान नपाएकाले बाल बालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापन समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
4: कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकतामा गठित छानबिन समितिलाई एक साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरुङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
3: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसे मलेखु सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाइको विरोध गरेका छन्। इकान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली काँग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
4: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अङ्कले घटेर 2711.76 बिन्दुमा पुग्यो, झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 छोटा कम्पनीका 1.07 करोड किता शेयर 4.41 अर्ब रुपियाँमा किनबेच भएको छ।
3: आज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रुख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रुपियाँ बिगो माग दाबी गरेको छ।
4: लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोक सेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याइ छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
3: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेड्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री नील बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 मगर समुदायको नचारु स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका नेवार समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका नेवार समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
4: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्ज सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
3: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्रन भने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसुन भित्रन अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जुन 13 तारिकमा मनसुन भित्रिने गरेकोमा 2 दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेका विभागले दलाएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रङ्गशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
8: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य तीन महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खोल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध सुरु हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यस यता राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन सन् 2014 समूह चरणबाट बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 अघि बढ्न सकेको थिएन। स्पेन फिफा वरियतामा दोस्रो स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको सिएटल रङ्गशालामा सुरु हुनेछ। यस्तै बिहान 4:45 अमेरिकाको मियामी रङ्गशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान 7:45 अमेरिकाको लस एन्जेलस रङ्गशालामा समूह जीका इरान र न्युजिल्यान्ड खेल्दैछन्।
4: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्ससमा नेदरल्यान्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छ।
3: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। चारपटकको विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 सहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्युयोर्कको मेट लाइफ रङ्गशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रङ्गशालामा हुँदैछन् त सुनौ थप जानकारी।
4: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि सुरु भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रङ्गशालामा फाइनल हुनेछ। चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रङ्गशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रङ्गशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एजटेका रङ्गशालामा भएको हो। अमेरिकाका मुख्य रङ्गशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रङ्गशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात् एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रङ्गशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रङ्गशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रङ्गशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी, नेदरल्यान्ड्स र पोर्चुगलले यो रङ्गशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रङ्गशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रङ्गशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 डिग्री धेरै रहने अनुमान छ। सोफी अर्थात् लस एन्जलस, हार्ड रक अर्थात् मियामी, लिवाइस अर्थात् सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात् सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात् फिलाडेल्फिया, जिलेट अर्थात् बोस्टन र एरोहेड अर्थात् केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रङ्गशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीवीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात् टोरन्टो र बीसी प्लेस अर्थात् भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रङ्गशाला मध्येको एक हो। विश्वकप 2026 बढी टोली, बढी खेल र 3 दशकको संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल सुरु, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
3: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदुर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठुलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
4: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसाले घटना बारे छानबिन गर्न समिति गठन, ठेकेदारलाई भौतिक कारवाही गर्न मन्त्री लम्साले दिएको निर्देशन विवादमा,
3: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्ध अहिलेको अवस्थामा फर्कन समय लाग्ने,
4: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास चापागाई र भोजन र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: स्वदेश एफएम 93.2 मेगाहर्ज स्वदेश एफएम 93.2 मेगाहर्ज
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
4: सम्पर्क 98-457-31-034 र 97-443-43-915
5: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
6: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
5: माडी नगरपालिका बसन्तपुर चितवन
7: सिप हुन्छ साथमा रोजगारी हातमा
3: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
10: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-550-41-122 र 98-550-41-123
11: हेलो
12: हेलो बुढी के छ खबर?
11: ठिकै छ चलेकै छ।
12: ल भिडियो अन गर त तलाई हेरम।
11: भिडियो अनै छ त देख्नु भएन र?
12: खै देखिन त मैले त नेट स्लो भयो क्या हो?
11: माडीको नेट यस्तै त हो नि।
12: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
13: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई।
1: टेक माइनलाई न पक्ष न विपक्ष सधैँ निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

0: माडी नगरपालिकालाई पूरक खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरी गोही प्रजनन केन्द्रद्वारा पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडिए। गण्डकी प्रदेशले ल्यायो 33 अर्बको बजेटको विगत शीर्षकमा 60% कोशीमा खानेपानी सिंचाई तथा ऊर्जामा 6 अर्ब 28 करोड बजेट विनियोजन। बागमतीको कानून मन्त्रालयले पायो 72 करोड बजेट। कडालीमा कृषि मन्त्रालयको बजेट घट्यो 2 अर्ब 52 करोड विनियोजन। र सुदूरपश्चिम प्रदेशमा बजेटमा भागभण्डा नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित। त्रिवीको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै साउन एक गतेदेखि भौतिक आवेदन नलिने। नमस्कार, माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापाको खबर विस्तारमा। चितवनको माडी नगरपालिकालाई पूरक खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग र स्वामित्व सहभागिता पूरक खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ जिल्ला खोप समिति चितवनले सो घोषणा गरेको हो। जिल्ला समन्वय समिति माडीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक नारायण प्रसाद अधिकारीले पूरक खोप सुनिश्चितता घोषणा गर्नुभयो। खोप कृत्रिम प्रोटिनबाट प्रयोगशालामा निर्माण हुने र यसले शरीरको सेतो रक्तकोष निर्माण गर्ने जानकारी दिँदै उहाँले खोपमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई बधाई र धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख ताराकुमारी काजी महतोले 2072 साल चैत्र 16 गतेदेखि माडी नगरपालिका निरन्तर पूर्णखोप पालिका रहेको जानकारी दिनुभयो। पूर्णखोप अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न लागिएको सुखद खबर समेत उहाँले सार्वजनिक गर्नुभयो। कार्यक्रममा सहभागी रहँदै जिससस प्रमुख अधिकारी र नगर प्रमुख महतोसहित माडीका जनप्रतिनिधि स्वास्थ्यकर्मी र कर्मचारीहरूले पूर्णखोप सुनिश्चिततालाई निरन्तरता दिने सामूहिक हस्ताक्षर समेत गरेका थिए। यसबाहेक पूर्णखोप ओडाको सहित माडीका 9 वटा ओडाहरूलाई प्रशंसा पत्र सहित सम्मान पत्र प्रदान गरिएको थियो। पत्रकार तथा नागरिक समाजका अगुवा ऋषि धमलाले बालिन शाह नेतृत्वको सरकारले 100 दिनको कार्य सम्पादनबारे बालिनको 100 दिन शीर्षकमा खुला समीक्षा गर्ने घोषणा गर्नुभएको छ। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा बोल्दै धमलाले बालिन सरकारले 100 दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको कामहरूको खुला छलफल गर्ने बताउनु भएको हो। बालिन सरकारले गरेका कामहरूको खुला आलोचना गर्दै प्रस्तुत हुनुभएका पत्रकार धमलाले बालिन सरकारले सुशासन भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको जिकिर गर्नुभयो। माडी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि आवश्यक कागजसहित असार 10 गतेभित्रै फाइल पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चालु आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू तथा सरकारवालाहरूलाई तोकिएको समय सीमाभित्र आवश्यक कागजातसहित फाइल पेश गर्न अनुरोध गरिएको हो। राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडिएको छ। केन्द्रका अनुसार सन् 1981 यता 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कडालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32 अर्ब 99 करोड 99 लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगततर्फ 60%भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो। पुँजीगततर्फ 20 अर्ब 2 करोड 61 लाख 22 हजार रुपियाँ बजेट विनियोजन गरिएको छ भने चालुतर्फ 12 अर्ब 72 करोड 36 लाख 78 हजार अर्थात् 38.56% बजेट विनियोजन भएको हो। कोशी प्रदेश सरकारले खानेपानी सिंचाई तथा ऊर्जा क्षेत्रको विकासका लागि 6 अर्ब 28 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो। बहुवर्षीय खानेपानीका लागि 24 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने 200 खानेपानी आयोजनाका लागि 27 करोड, प्रदेशका 56 निर्वाचन क्षेत्रमध्ये 38 क्षेत्रमा प्रति क्षेत्र 1 करोडको खानेपानी आयोजना र 18 निर्वाचन क्षेत्रमा जलोत्पादन र खानेपानीसँग सम्बन्धित 1 करोडको आयोजना गरेर 56 करोड बजेट विनियोजन गरिएको हो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर्क्रिया आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका लागि 72 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका उक्त बजेटबाट प्रदेशमा शान्ति सुरक्षाका लागि सीसीटीभी जडान गर्ने लगायतका कार्यक्रमहरू अगाडि बढाउने बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली काँग्रेस र नेकपा एमाले बीच बजेटमा भागबण्डा नमिल्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट सोमबार साँझ 5 बजे प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो, तर मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरूबीच भागबण्डा अनुसार बजेट बाँडफाँड नहुँदा प्रदेशसभाको बैठक अनिश्चित भएको छ भने कर्मचारीहरू अझै बजेट लेखनमै छन्। आइतबार राति 12 बजेभित्र नै सबै योजना वार्षिक कार्यक्रम समावेश गरेर बजेट प्रणाली बन्द गर्नुपर्ने भए पनि सुदूरपश्चिममा भने अझै लेखन कार्य जारी रहेको छ। कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ। चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि 2,57 करोड रुपियाँ बराबर बजेट थियो, तर आगामी आर्थिक वर्ष 2083-84 लागि 2,52,87,68,00,000 विनियोजन गरिएको अर्थमन्त्री राज विक्रम शाहले बताउनुभयो। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालुतर्फ 14,66,32,29,000 र पुँजीगततर्फ 36,47,53,71,00,000 रुपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम बन लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सड़क अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनेर दिनुभएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई भिडियो सन्देश मार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिनुभएको हो। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्रै आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। चिया उद्योगीहरूको संस्था टी एलायन्स अफ नेपालमा आबद्ध 16 उद्योगले असार 4 गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्ने भएका छन्। भारतीय बजारमा हाल लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेको उद्योगीहरूले विज्ञप्ति मार्फत जानकारी गराएका छन्। उद्योगहरूमा उत्पादित चिया थन्किने क्रम बढेको, दोहोरो परीक्षणको लागत उच्च बढेको, भण्डारणको समस्याले उद्योगी र किसानलाई असर पुगेको संस्थाका उपाध्यक्ष जीवन नेउपानेले बताउनुभयो। 1.5 किलो कोकिन सहित ठमेलबाट 3 विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्नेगलका नागरिक 43 वर्षीय अमदौ सार, भारतीय नागरिक 36 वर्षीय रुबी र 31 वर्षीय सोनी रहेका छन्। उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरोको टेसरको टोलीले पक्राउ गरेको हो। ब्युरोका एसपी तथा प्रवक्ता दुर्गराज रेग्मीका अनुसार 26 जेठमा कतार एयरवेजको उडान QR646 इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका नागरिकले उक्त कोकिन ल्याएका हुन्। र फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एसको यो खेल राति 10:15 बजे अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यस यता राम्रो प्रदर्शन गर्न सकेको छैन। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ्न सकेको थिएन। स्पेन फिफा वरियताको दोस्रो स्थानमा रहेको छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 67 स्थानमा छ। यस्तै आज राति समूह जीका बेल्जियम र इजिप्ट पनि खेल्दैछन्। यो खेल राति 10:45 बजे अमेरिकाको सिएटल रङ्गशालामा सुरु हुनेछ। फिफा वरियतामा बेल्जियम 10 र इजिप्ट 30 स्थानमा रहेका छन्। यस्तै बिहान 4:45 बजे अमेरिकाको मियामी रङ्गशालामा समूह एसका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। फिफा वरियतामा साउदी अरेबिया 60 र उरुग्वे 17 स्थानमा रहेका छन्। यसै गरी बिहान 7:45 बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा समूह जीका इरान र न्युजिल्यान्ड पनि खेल्दैछन्। फिफा वरियतामा इरान 20 र न्युजिल्यान्ड 50 स्थानमा रहेका छन्। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडी नगरपालिकालाई पूरक खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। घडियाल गोही प्रजनन केन्द्रद्वारा पछिल्लो 25 वर्षमा 2,315 गोहीलाई नदीमा छाडिए। गण्डकीले ल्यायो त्यति सर्वको बजेट। पुँजीगत शीर्षकमा 60%। कोसीमा खानेपानी सिंचाई तथा ऊर्जामा 6,28 करोड बजेट विनियोजन। बागमतीको कानून मन्त्रालयले पायो 72 करोड बजेट। कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो 2,57 करोड विनियोजन। र सुदूरपश्चिम प्रदेशमा बजेटमा भागबन्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित। त्रिवीको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै साउन 1 गतेदेखि भौतिक आवेदन नदिने। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्ते। समय सन्दर्भमा स्वागत छ, म देवनारायण शाह। आज समय सन्दर्भमा हामीसँग कुराकानीका निम्ति पछिल्लो समय राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएका चर्चित पत्रकार ऋषि धमला हुनुहुन्छ। ऋषि भाइ, स्वागत छ यहाँलाई।
1: थ्याङ्क यू सो मच देवनारायण शाहजी। तपाईँको रेडियो प्रदेश राम्रो चलाइरहेछ माडीमा, धेरै मान्छेले रुचाएको मैले देखेँ कन्टेन्टहरू, विषयवस्तुहरू
0: रमाइलै छ, राम्रै छ भाइ। अनि रेडियो क्षेत्र, टेलिभिजन क्षेत्र हुँदै अब त पोलिटिक्स र त्यसबाट पनि अहिले आएर झन् समाज सेवा र नागरिक अभियानमा आइपुग्नु भयो, के छ अहिले यो पुरै देश दौडाएको मिसन चाहिँ के होला?
1: देश दौडाएको मिसन चारवटा छ देवनारायण शाहजी। तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत म घोषणा गर्न चाहन्छु, समाज बदल्नुपर्छ, देशमा विकास हुनुपर्छ। अब जनताका चाहना के छन्? विकास होस्, स्थानीय सरकारलाई सबल बनाउने, सक्षम बनाउने, जनमुखी र उत्तरदायित्व र जिम्मेवारी वहन गर्नको लागि दबाब दिने, पहिलो स्थानीय सरकार मेरो एजेन्डा भनेको। र स्थानीय सरकार बलियो भयो भने, स्थानीय सरकार सबल भयो भने विकास हुन्छ तीव्र गतिमा। गाउँ गाउँमा विकास भयो भने देशमा विकास हुन्छ। गाउँमा विकास गर्नको लागि स्थानीय सरकार प्रमुख सक्षम चाहियो, इमान्दार चाहियो र जनताको लागि काम गर्ने चाहियो, पार्टीको इन्ट्रेस्टमा काम गर्ने होइन।
0: गैर दलीय
1: किनभने बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर बनेर प्रधानमन्त्री बन्नुभयो, उहाँ पनि गैर दलीय उम्मेदवार हुनुहुन्थ्यो नि त। राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा गैर दलीय उम्मेदवार होला, तर पनि मेरो एजेन्डा हो आजको दिनमा स्वतन्त्र नागरिक अभियानको एजेन्डा हो, ऋषि धमलाको एजेन्डा हो यो। अब यो ऋषि धमलाले घोषणा गरिसकेको छ, देशभरि 753 सरकारमा आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार योग्य सक्षम मान्छे ल्याउने, दोस्रो मेरो एजेन्डा फर्स्ट रूपमा।
0: हजुर, तेस्रो चाहिँ?
1: तेस्रो, देशलाई सुशासन दिने, सुशासन डेलिभरी दिने, जनताहरूले चाहिँ अब स्थानीय सरकारबाट तुरन्त डेलिभरी पाओस्, कुनै समस्यामा नपरोस्।
0: चौथो
1: कृषि क्रान्ति, यो देशलाई आत्मनिर्भरता लानुपर्छ, अब यो देश बनाउनुपर्छ, किनभने कृषि क्रान्तिको जग बलियो बनाउनुपर्छ। किसानहरूलाई समय मल दिने, बिउ दिने र किसानहरूलाई सक्षम बनाउने र किसानहरूले अब बाँझो खेतहरू जोत्नको लागि उनीहरूलाई प्रोत्साहन गर्ने, सहुलियतमा ऋण दिने र उत्पादनमा जोड दिने र नेपाललाई अब 2 वर्षभित्र आत्मनिर्भरताका साथ लिएर जाने उत्पादनमा। अब नेपालले छ नि अरू देशले उत्पादन गरेको चामल खान नपरोस्, अन्त हामीले छ नि आयात गर्न नपरोस्, हामीले निर्यात गर्न नपरोस्। अब त्यो अभियानमा म छु
0: अहिले, त्यो अभियान चलाउँदै गर्दाखेरि अब बालेन सरकारको 100 दिन पुग्दैछ र यो 100 दिनको विषयमा यहाँले बालेनको 100 दिन भन्दै समीक्षा कार्यक्रम गर्ने घोषणा गर्दै हुनुहुन्छ, के हो यो बालेनसँग 100 दिनको कुरा?
1: होइन, बालेन सरकारको 100 दिन, बालेनले प्रधानमन्त्री बन्दाखेरि 100 वटा एजेन्डा अगाडि सार्नु भएको छ, 100 दिनमा म यो काम गर्छु भनेर। ती सबै कामको समीक्षा हुन्छ 100 दिनमा, बालेनको, बालेन शाहको नेतृत्व सरकारको 100 दिनको समीक्षा हुन्छ। राम्रो कामको हामी खुलेर प्रशंसा गर्छौँ र यदि सरकार कहाँ कहाँ चुक्यो, किन चुक्यो, किन काम गर्न सकेन, कुन चाहिँ मन्त्रालय चुक्यो, अथवा बालेन शाहले बोलेअनुसारको काम किन गर्न सक्नु भएन, हामी निष्पक्ष रूपमा नागरिकले जसरी खबरदारी गर्छ नि सडकबाट, हामी एकदम तटस्थता, निष्पक्षता र यो सरकारलाई सफल बनाउनको लागि बालेन शाहको नेतृत्व सरकारले यहाँ गल्ती गर्यो है, गल्ती गर्ने छुट छैन, किन गल्ती गर्यो 100 दिनमा, किन सुशासनको एजेन्डा ओझेलमा पर्यो, किन भ्रष्टाचारलाई कारवाही हुन सकेन, किन विकास निर्माण तीव्र गतिमा हुन सकेन, देवनारायण शाहजी प्रश्न। र देशमा छ नि पर्यटन क्षेत्रको विकास र विस्तारमा खोइ गुरु योजना, नेपाललाई छ नि साँच्चीकै हामीले विकास गर्ने हो भने पर्यटन क्षेत्रको छ नि विकास र विस्तारमा जोड दिनुपर्छ, पूर्वाधार चाहियो,
0: पूर्वाधार खोइ दलहरूले 35 वर्षसम्म गरेनन्, अब यसलाई चाहिँ 100 दिनमै खोज्ने भन्ने तर्क छ नि त फेरि।
1: होइन, 100 दिनमा त बिहानीले दिनको सङ्केत गर्छ, 100 दिनमा त हनुमान डेजमा त समीक्षा हुन्छ।
0: 100 दिनमा चाहिँ
1: मैले आज यो सरकारको आलोचना गरिराखेको छैन, अहिले म आलोचना गर्ने पक्षमा छैन, 100 दिनमा सरकारले गर्ने कामहरू के थियो, कति गर्यो, कति गर्नु पर्थ्यो, कति गर्न सकेन, अब कसरी सरकार अगाडि बढ्नुपर्छ भनेर दबाब दिने, खबरदारी गर्ने,
0: देश बनाउने
1: स्वतन्त्र नागरिक अभियानको एउटा सङ्कल्प छ। नागरिक समाज कमजोर भएको छ, पछिल्लो समय हाम्रो देशमा हरेक परिवर्तनमा 40 साल पछिको हरेक परिवर्तन 62-63 सालमा त पहिला नागरिकहरू सडकमा आएको, नागरिक समाजले दलहरूलाई दबाब दिएको, दलहरू सच्यो सुध्रियो, दलहरूले गल्ती गर्यो भने नागरिक समाज सडकमा आएको, नागरिक समाजकै कारणले गर्दा आन्दोलन भएको, नागरिक समाज कमजोर भएको कारणले गर्दाखेरि देशमा छ नि पछिल्लो समय सङ्कटहरू आयो। त्यसैले अब अहिलेको दुईटै मतको सरकारलाई सफल बनाउन पनि खबरदारी गर्न पनि नागरिक समाजलाई सशक्त बनाउनुपर्छ। स्वतन्त्र नागरिक अभियानले देशमा छ नि अहिलेको अवस्थामा जनतालाई खुसी कसरी राख्ने, जनतालाई कसरी सम्पन्न बनाउने, जनतालाई कसरी यो देशको विकास र समृद्धिमा सकारको बाटोमा अगाडि बढाउने, हरेक तरतर्फका मान्छेहरू पीडितहरूलाई कसरी न्याय दिने, समाजमा छ नि धेरै पीडित छन्, धेरै क्षेत्रमा सुकुम्बाई समस्या समाधान गर्नु छ, उनीहरूलाई व्यवस्थित बसोबासमा लिएर जानु छ, देशभरि किसानहरूलाई मल दिनु छ, समस्या छ नि त्यहाँनिर।
0: एजेन्डाको हिसाबले नि अहिले सबभन्दा पहिला म 5-6 कुराहरू प्रश्न गर्छु यहाँलाई। पहिलो, सुकुम्बासीहरूमाथि बालेन सरकारको प्रहार स्वरूप हो, अहिले व्यवस्थापन भइसकेका छैन, उनीहरू होल्डिङ सेन्टरमा छन्, देशभर सुकुम्बासीहरू त्राही त्राही छन्, के गर्नुपर्थ्यो, के भयो?
1: होइन, सुकुम्बासी समस्या समाधान गर्न बालेन शाहको नेतृत्वको सरकारले पहिला कति सुकुम्बासी छ भनेर पहिचान गर्नुपर्थ्यो, देशभरि पहिचान गर्नुपर्थ्यो, पहिचान गरेर उनीहरूलाई व्यवस्थित बसोबासको लागि सरकारले छ नि योजनाहरू कार्यक्रमहरू ल्याउनु पर्थ्यो। त्यसमा सरकार चुक्यो, मेरो पश्चरमा यसमा सरकार चुकेको, बालेन शाहको नेतृत्व सरकारलाई मैले सुरुदेखि समर्थन गरेर मान्छु, तर सुकुम्बासीलाई छ नि आजको दिनमा यो सरकारले अन्याय गर्न पाउँदैन, अत्याचार गर्न पाउँदैन, म दिन्न। सुकुम्बासीलाई व्यवस्थित बसोबासमा राख्नै पर्छ, उनीहरूलाई लाल पूर्जा दिनै पर्छ, लाल पूर्जा नभएकाहरूलाई उनीहरूलाई घर बनाइदिनुपर्छ, घाँसबास कपासको जिम्मेवारी सरकारले लिनुपर्छ। त्यसमा ऋषि धमला प्रतिबद्ध छ, ऊ एक्लै भए पनि सडकमा सुकुम्बासीको पक्षमा उभिनेछ, सुकुम्बासीको पक्षमा, र मलाई विश्वास छ बालेन शाहको नेतृत्व सरकारले सुकुम्बासी समस्या समाधान गर्छ, गर्नुपर्छ, यसको विकल्प छैन। पहिलो कुरा पश्चिममा, तर सरकारले जसरी हुकुमवासीको बस्तीहरूमा डोजर लगाए, हाम्रो देशमा सरकारी जग्गा अतिक्रमण गरेर बस्नेहरू पनि छन्, हुकुमवासीको बस्तीमा हुकुमवासीका छ नि घरहरूमा डोजर लगाउनु पर्छ भन्ने पक्षमा म पनि उभिएको मान्छु। किन भन्दाखेरि सरकारी जग्गा अतिक्रम गरेर हाम्रा देशका छ नि ठुल्ठुला नेताहरू र उनीहरूको नाममा बर्मलुट गर्नेलाई एक्सन गर्नुपर्छ, कारवाही गर्नुपर्छ, त्यसमा मेरो सहमत छ।
0: दोस्रो कुरा, अहिले सरकार गठन भएको भोलिपल्टबाट हाई प्रोफाइलका हेभीवेटहरूको पक्राउ जुन सुरु भयो नि, त्यसलाई कसरी लिनुहुन्छ, त्यो ठिक थियो, भ्या ठिक थियो अथवा असामयिक थियो?
1: म लोकतन्त्र, विधिको शासन र कानुन राज्य अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने मान्छु,

0: संविधान बालनसाले पनि मान्नुपर्छ, रामचन्द्र बोलेले मान्नुपर्छ र मान्नु पनि भएको छ। त्यसैले मेरो प्रश्न कहाँनिर भन्दाखेरि, अहिलेको अवस्थामा भ्रष्ट नेताहरूलाई कारवाही गर्नैपर्छ र जेएनयू आन्दोलन दमन गर्नेलाई पनि कारवाही गर्नैपर्छ। त्यसको पक्षमा ऋषि तपाईँलाई उभिएको मान्छु, तर विधि प्रक्रिया पुर्याएर कानुन राज्यको प्रत्याभूति दिएर।
1: विधि प्रक्रिया पुग्यो,
0: कतिपयले पुगेन भने, अदालतै पुगेन भने त्यसमा सरकार जिम्मेवार हुनुपर्छ। सरकारले जथाभावी मान्छेलाई थुन्न पाउँदैन, जस्तो उद्योगपति व्यापारलाई थुनेको मेरो विमति छ। देशको अर्थतन्त्र सबल बनाउनुपर्छ, आर्थिक क्रान्तिको हामी कुरा गरिराखेका छौँ, लगानीकर्ताहरू स्वदेशमा आउनुपर्छ। हाम्रो देशमा छ नि विदेशी लगानीकर्ताहरू भित्रिनुपर्छ भनेर बहस गर्ने मान्छे म हुँ। यो देशमा रक्सोलदेखि काठमाडौँसम्म रेल आउनुपर्छ भने 4 वर्षदेखि कराउने मान्छे म हुँ। आज राष्ट्रिय जनता पार्टीको सभापति रविजीले भारत जाँदाखेरि भन्नुभयो, रेलको कुरा गर्नु, मैले त 4 वर्ष अघिदेखि अब काठमाडौँको गल्ली गल्लीमा रेल कुद्नुपर्छ, रक्सोलदेखि काठमाडौँसम्म र काठमाडौँदेखि चिनसम्म छ नि केरुङसम्म अब रेलको कुरा गरेको मान्छे म। नेपाललाई रेल मार्ग छ, कनेक्टिभिटीसँग जोड्नुपर्छ। सुन्नुहोस् देवनारायणजी, मेरो प्रश्न भिजन छ, आज 2 एयरपोर्ट चलेको छैन, गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट। त्यो एयरपोर्ट सुचारू हुनुपर्छ, त्यो एयरपोर्टलाई चाहिँ अब भारतलाई कन्भिन्स गरेर उडानहरू हुनुपर्छ भन्ने मान्छे म हुँ। नेपालमा अब आर्थिक कूटनीति, सीमा विवाद समाधान गर्न कूटनीति माध्यमबाट मात्र गर्न सकिन्छ, अर्को विकल्प छैन भन्ने मान्छे म हुँ। देवनारायणजी,
1: तेस्रो विषय नि भाइ, के अरे, अहिले संसदमा बजेट प्रस्ताव भएको अवस्था छ र त्यो एकदमै विवादित भयो, अर्थमन्त्रीले बजेटमा हेरफेर गर्नुभयो भन्ने कुराहरू पनि जोरदार उठ्यो, धेरै इस्युहरू छ। त्यो विषयमा चाहिँ नागरिक समाजको पाटोबाट नागरिकहरूले के हेर्ने, कस्तो छ प्रतिक्रिया यहाँको?
0: मैले सोचेको थिएँ विद्वान अर्थमन्त्री डाक्टर सरुण बाग्लेले यसपटक दुईटै मतको सरकारको बजेट ल्याउँदाखेरि धेरै कुरा सोचेर धेरै सेक्टरका मान्छेहरूको मनोभावना बुझेर न्यून वर्गीय गरिब किसान असहाय पीडित जनताहरूलाई न्याय दिएर उनीहरूको जीवन स्तर उकास्नको लागि गरिबीको रेखा मुनि रहेका जनताहरूलाई छ नि आर्थिक रूपमा सबल सक्षम कसरी बनाउन सकिन्छ, स्वास्थ्य र शिक्षालाई कसरी निःशुल्क गर्न सकिन्छ। आज हाम्रो देशमा अझै पनि मान्छे पढ्न नपाएर, म रौतहरूको तपाईँलाई वृत्तान्त दिन चाहन्छु, त्यहाँका छ नि गरिब निम्का दलितका छोराछोरी पढ्न नपाएर अझै पनि 38% जनताहरू साक्षरता नै छैन त्यहाँ, त्यस्तो अवस्था छ, त्यस्तो डरलाग्दो काली लाग्दो अवस्था छ, साक्षरता छैन त्यहाँ, पढ्न पाएको छैनन्, जनताहरू ठुलो पीडामा छन्। म र उत्तरको कुरा गरिराखेको छु, देशभरिकै अवस्था छ, कर्णालीको अवस्था त्यस्तै छ, कर्णालीलाई विशेषसँग बजेट छुट्याउनु पर्थेन, कर्णालीको विकासको लागि मार्गचित्र ल्याउनु पर्थेन, 5 वर्षमा 10 वर्षमा कर्णालीलाई छ नि यसरी अगाडि बढाउनु पर्छ अर्थमन्त्रीले भन्नु पर्थेन, हाम्रो देशको छ नि माटो बुझेर अर्थमन्त्रीले बजेट बनाउनु पर्थेन, अरूको इसारामा अरूको छ नि चानामा बजेट बनाउने होइन, अर्थमन्त्रीले त देशको माटो बुझ्ने हो, किसानहरूको मनमा बस्ने हो अर्थमन्त्री भनेको, त अर्थमन्त्रीले त देशको वास्तविकतालाई छ नि सत्य तथ्य बाहिर ल्याएर देशको अवस्था यो छ, मैले यति बजेट छुट्याएँ, यति बजेट चाहिँ समायोजन गर्न सकेँ, विनियोजन गर्न सकेँ, यति बजेट निकासा गर्न सकेँ भन्ने एउटा मार्गचित्र योजना ल्याउनु पर्छ अर्थमन्त्रीले। सुन्नुहोस्, उहाँले ल्याएको बजेटमा मेरो विमति केमा छ भन्दाखेरि, हाम्रो देशमा बिजुलीमा भ्याट लगाउने 5%, बिजुली गरिब निम्का असहाय जनतालाई निःशुल्क बाल्न दिनुपर्छ, बत्ती निःशुल्क बाल्न दिनुपर्छ, त्यो योजना सरकारले ल्याउनु पर्थ्यो, कुनै जिल्लाबाट सुरु गर्नु पर्थ्यो, कुनै जिल्लाबाट, तपाईँलाई थाहा छ कर्णालीको एउटा जिल्लाबाट त्यहाँको गरिब निम्का जनताको लागि
2: ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले महिला अधिकार, समता, समानता र पहुँच विकास तथा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकतर्फ विनियोजन मार्फत ठोस योजना आउनुपर्ने बताउनुभयो। सांसदहरूले युवा रोजगार मन्त्रालय अन्तर्गत कार्यक्रम योजना नबनाइएको तथा बन्द उद्योग पुनर्सञ्चालन र रोजगारी सिर्जनाका लागि ठोस कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो। सांसदहरूले कृषि क्षेत्रमा विनियोजित रकमले कृषि उत्पादन बढाउने तथा मलको समस्या समाधानमा ध्यान पुग्न नसकेको बताउनुभयो। छलफलको सुरुमा 12 सांसदहरूले विनियोजन विधेयकमा विभिन्न मन्त्रालयगत शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित भएपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको सुरुमा प्रतिपक्षी दलका

0: रामचौधरीले नेपालको भूमि सुस्ता र सीमा क्षेत्रमा भारतीय पक्षबाट दुःख दिइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र फाइल खोल्ने भनेर धम्की दिएको भन्दै यसमा जवाफ माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर बिना अनुमति दार्चुला अवतरण गरेको र सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार भएको भन्ने विषयमा प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो। सांसदहरूले वर्षा याममा सड़क विस्तार गर्ने भन्दै नागरिकका घर भत्काउने काम गरिरहेको भन्दै यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले धान रोपाई र वर्षाको समयमा रासायनिक मलको अभाव हुन नदिन सिंचाईको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले व्यवस्थित सुरक्षित र मर्यादित श्रम बजार निर्माण गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटको मूल उद्देश्य आर्थिक तथा राजनीतिक सुशासन, कृषिको आधुनिकीकरण, रोजगारी विस्तार, डिजिटल अर्थतन्त्रको विकास र आर्थिक सशक्तिकरण रहेको बताउनुभयो। आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सहायता लिने मानसिकता हटाई गरिबी न्यूनीकरणको आधार स्थायी आमदानी र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बजेट आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई उत्पादनशील लगानी गर्न प्रोत्साहन तथा सड़क, डिजिटल क्षेत्र र हवाई क्षेत्रमा कनेक्टिभिटीको विकास गरी अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाइएको औल्याउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सुदूरपश्चिम कर्णाली र मध्य प्रदेशलाई विशेष प्राथमिकतामा राखी बजेटमा हरेक प्रदेशमा स्वास्थ्य र पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई अग्रता दिइएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार अपराह्न 1:15 बस्नेछ। प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सभामा आज बजेट प्रस्तुत गरेका छन्। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 लागि 40,44,18,00,000 रुपियाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु भएको छ। बजेट प्रस्तुत गर्दै उहाँले कोशी प्रदेश सरकारले कृषि उत्पादन, पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32,99,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी वर्ष पुँजीगत खर्च 20,02,61,00,000, चालू खर्च 12,72,37,00,000, वित्तीय व्यवस्था 25,00,00,000 रहने अनुमान छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,33,33,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,38,45,00,000 रुपियाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रस्तुत बजेट मध्ये पुँजीगत तर्फ 22,71,65,40,000 रुपियाँ, चालू तर्फ 11,11,27,10,000 रुपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्था तर्फको रकम समेत समावेश गरी कुल बजेट 37,38,45,00,000 रुपियाँ पुगेको हो। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। प्रस्तावित बजेट मध्ये चालू तर्फ 14,66,32,29,000 रुपियाँ तथा पुँजीगत तर्फ 26,47,53,71,000 रुपियाँ विनियोजन गरिएको छ। कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठक भने स्थगित गरिएको छ। आज बेलुकी 5 बजे बस्ने कार्यतालिका रहेको प्रदेश सभा बैठक राति 9 बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ। विशेष कारणवश प्रदेश सभा बैठक स्थगित गरिएको भनिए पनि सत्ता गठबन्धनका दलबीच बजेटमा सहमति जुट्न नसक्दा बैठक सारिएको बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताउनु भएको छ। लोकसेवा आयोगको 76 वार्षिकोत्सवका अवसरमा आज आयोगले आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाह मार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपतिको बाइट
1: संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह मुलुकको तीव्र विकास शान्ति र प्रगति नै हो। जनताको यो अभिष्ट पूरा गर्न आधुनिक समयमा हाम्रो राज्य संयन्त्रलाई समयानुकूल अझ धनमुखी सेवामुखी प्रविधि मैत्री र परिणाममुखी बनाउन जरुरी छ। सो उत्प्रेरित अनुशासित आचरणशील नैतिकवान जिम्मेवार तथा राष्ट्रप्रति समर्पित कर्मचारीले यो भूमिकालाई परिणाममुखी बनाउन सक्छन्। प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत कर्मचारी तन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ।
0: समारोहमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लाखौं युवाहरूको आकर्षणको केन्द्रका रूपमा रहेको लोकसेवा आयोगले समावेशी सहभागिताको दृष्टिबाट सार्वजनिक सेवामा कर्मचारी छनौट गरेर समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेको बताउनुभयो। त्यसै गरी आयोगका अध्यक्ष माधव रेग्मीले लोकसेवा आयोगप्रति जनताको विश्वास बढेको भन्दै राष्ट्र सेवक कर्मचारी छनौटमा कायम गर्दै आएको निष्पक्षतालाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाउनुभयो। यस अवसरमा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीलाई सम्मान गरिनुका साथै आयोगमा कार्यरत तीनजना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। वातावरण संरक्षण, स्थानीय रोजगारी सिर्जना र सामुदायिक वनमा आश्रित परिवारको आर्थिक सशक्तिकरणलाई एकैसाथ जोड्ने उद्देश्यले बाँकेको कोहलपुरमा सञ्चालित डुना टपरी उद्योग स्थापित हुँदै गएको छ। सामुदायिक वनबाट सालका पात संकलन गरी उत्पादन गरिने डुना टपरीले स्थानीयलाई आमदानीको अवसर दिएको छ भने प्लास्टिक जन्य सामग्रीको विकल्पका रूपमा वातावरण मैत्री अभ्यासलाई समेत प्रोत्साहन गरेको छ। बाँकेबाट संवाददाता सरला सुबेदीको रिपोर्ट।
2: कोहलपुर नगरपालिका वडा नम्बर 2 रहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कोहलपुरमा पहिलो पटक सालको पातबाट बनाइने दुना टपरी उद्योग सञ्चालन गरी सामुदायिक वनका उपभोक्ताहरूलाई आमदानीको स्रोत बनाउन थालेको छ। पहिले जंगलमा खेर जाने सालका पात अहिले स्थानीयका लागि आय आर्जनको बलियो स्रोत बनेको छ। विशेष गरेर सामुदायिक वनमा आश्रित एकल महिला दलित विपन्न परिवारले पात संकलन गर्ने सुकाउने र दुना परी बनाउने कामबाट राम्रो आमदानी गर्न थालेका छन्। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष पुण्य प्रभा मल्ल
3: एकल महिलालाई प्राथमिकता दिएका छौँ, किनभने घरमै भित्र बसी बसी तौर तरिकाले गरिरहनु भएको छ। दुना टपरी टिप्ने, पात टिप्ने, दुना टपरी फुट्ने, सिङ्का पनि बनाउने उहाँहरूलाई नै दिइरहेका छौँ। उहाँहरूको आय आर्जन अनि घर खर्च चल्ने थोरै भइरहेछ।
2: प्लास्टिक जन्य सामग्रीले वातावरणमा नकारात्मक असर परिरहेका बेला सालको पातबाट बनेका दुना टपरी वातावरण मैत्री विकल्पका रूपमा प्रयोग हुन थालेको छ। दुना टपरीले समूहका सदस्यहरूको वैकल्पिक आमदानीको स्रोत समेत बढ्न थालेको छ। जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बलबहादुर बुढा
4: प्रशस्त मात्रामा हामी सामुदायिक वनमा सालको पातहरू किरा जाने भएको कारणले गर्दा किरा भएको प्राकृतिक स्रोतलाई प्रयोग गरेर पैसामा बदलौं भन्ने हामीले एउटा उद्देश्यका साथ लिएका छौँ। जो चाहिँ बाहिर गएर कमाउन नसक्ने महिलाहरूलाई हामीले यसबाट जागिर दिने, यसमा चाहिँ काम लगाउने र थोरै भए पनि हामीले उहाँहरूको चुलो चाहिँ बाल्ने
2: होटल भोज तथा अन्य विभिन्न कार्यक्रममा प्लास्टिकका प्लेट र कपको सट्टा दुना टपरीको प्रयोग बढ्दै गइरहेको जनएकता मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिकी सदस्य जया थापाको भनाइरहेको छ।
5: पहिला भन्दा धेरै फर्स्ट आएको छ, मान्छेहरू धेरै खोजी आउनुहुन्छ, सानो ठुलो साइजमा बेचिरहेको छौँ, बजारीकरण पनि गर्दैछौँ।
2: दुना टपरी उद्योगको विस्तार सँगै कोहलपुरमा हरित उद्यमशीलताको नयाँ सम्भावना देखिएको छ भने सामुदायिक वनसँग जोडिएका परिवारका लागि यो दिगो आय आर्जनको भरपर्दो आधार बन्दै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायु सेवा सञ्चालक संघ नेपाल र एरोन्टिकल सोसाइटी अफ नेपाल बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन्। वायुसेवा संचालक संघ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो। यस्तै एरोन्टिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ। सहमति अनुसार उड्डयन क्षेत्रको मानव स्रोत विकास, नेतृत्व प्रवर्धन, सञ्चालन, इन्जिनियरिङ, मरमत सम्हार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिनेछ। साथै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेसा कर्मीको क्षमता विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्धनमा सहकार्य हुने समझदारी पत्र सम्बन्धी आज जारी विज्ञप्तिमा उल्लेख छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर 1151 तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गर्नुभयो। पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठले जनगुनासोको सुनवाई र शीघ्र समस्या समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आउनु भएको छ। काभ्रे पलाञ्चोकका विभिन्न नदी तटीय क्षेत्रमा वर्षाका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ। सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रका ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार जिल्ला स्थित 3 बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागि यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफल समेत गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरी गंगा नगरपालिका स्थित साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष समेत 3 विरुद्ध सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष 2078-79 रुख कटान गरी बेचबिखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ। साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौडेल र कोषाध्यक्ष दलबहादुर बुढाको मिलेमतोमा अनियमितता भएको जनाउँदै अध्यक्ष महतारा, सचिव पौडेल र कोषाध्यक्ष बुढा विरुद्ध समान 7,15,919 बराबरको बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको छ। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मी राम उदित यादवका अनुसार अहिले अस्पतालमा दैनिक रूपमा 5 सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्। जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विष रहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारीमा काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ। उपचारका लागि अस्पतालमा पुग्ने मध्ये बढी बिरामी विष रहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यसँगै हर्मुज जल घाँटी पुनः खोल्ने विषयमा सहमति भएको छ। दुई देश बीचको युद्ध अन्त्यका लागि आगामी शुक्रबार स्विजरल्याण्डमा सहमति पत्रमा हस्ताक्षर हुने युद्धको मध्यस्थता गरिरहेको पाकिस्तानले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब चाँडै नै हर्मुज जल डमरू क्षेत्र खुल्ला हुने र अमेरिकाले इरानको जल क्षेत्रमा लगाएको निषेध अन्त्य गरिने बताउनुभयो। सम्झौतामा लेबनानमा इजरायलले जारी राखेको सैनिक कार्यवाही पनि रोकिएको उल्लेख छ। यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा संकटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ। यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन। इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ। रूसले युक्रेनमा जारी राखेको आक्रमणमा परि आज कम्तीमा 11 जनाको मृत्यु भएको छ। आक्रमणका कारण राजधानी कियवमा रहेको भव्य धार्मिक धरोहर क्याथड्रेलमा समेत आगो लागेको युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले बताउनुभयो। राष्ट्रपति जेलेन्स्कीले 11 शताब्दीमा निर्मित इसाई समूहहरूको धार्मिक आस्थाको क्याथड्रेलमा भएको आगलागीलाई इसाई समुदायकै आस्थामा प्रहार भएको बताउनुभयो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालु आर्थिक वर्षको 11 महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च 1,32,66 करोड रुपियाँ मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालु आर्थिक वर्षको 11 महिनामा कुल लक्ष्यको 32.53% पुँजीगत खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षमा 4,07,88,80,00,000 रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा चालु खर्चतर्फ 11,80,98,00,000 खर्च गर्ने लक्ष्य राखेकोमा 11 महिनामा 76.91% खर्च भएको छ। वित्तीय व्यवस्थापन तर्फ वर्षभरिमा 3,75,24,00,000 20,00,000 खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 3,05,71,81,00,000 मात्र खर्च भएको छ। मध्य प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न र बचतकर्ताको रकम सुरक्षित गर्न आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत कडा नीति अघि सारेको छ। सहकारी संघ संस्थामा बढ्दो आर्थिक विचलन र ठगीलाई रोक्न मध्य प्रदेश सरकारले शून्य शीलताको नीति लिने घोषणा गरेको छ। बजेटमा नागरिकको पसिनाको कमाई अपचलन गर्ने सहकारीका संचालक तथा पदाधिकारीहरूलाई कुनै पनि छुट नदिइने उल्लेख गरेको छ। उनीहरूको सम्पत्ति तत्काल रोक्का गर्ने र जफत गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन कानूनी र संरचनागत व्यवस्थालाई निर्मम रूपमा कार्यान्वयन गरिने मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बताउनु भयो। त्यसै गरी सहकारीहरूको आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न अब मध्य प्रदेशका सबै सहकारी अनिवार्य रूपमा एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणालीमा आबद्ध हुनुपर्नेछ। बजेटले मध्य प्रदेशका सहकारीहरूले शेयर बजार र घर जग्गा कारोबारमा लगानी गर्न नपाउने भएका छन्। त्यस्ता क्षेत्रमा लगानी गर्न पूर्णत निरुत्साहित गर्दै सहकारीको पुँजीलाई अनिवार्य रूपमा कृषि उद्यमशीलता उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था बजेटले प्रस्ताव गरेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको 11 महिना जेठ मसान्तसम्ममा 2,21,52,00,000 राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई वैशाख मसान्तसम्मको 11 महिनाका लागि 2,49,19,00,000 राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। आइसिपी वीरगंजले 11 महिनाको अवधिमा तोकिएको लक्ष्यको 88.89% मात्र राजस्व असुली गरेको छ। सोमबार नेपाली शेयर बजारको कारोबार मापक नेप्सेई परिसूचक 12.26 अङ्कले घटेको छ। यस्तै नेप्सेई परिसूचक 2,711.76 अङ्कमा सीमित भएको छ। कारोबार भएका मध्ये कुल 73 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 188 कम्पनीहरूको शेयर मूल्य घटेर कारोबार भएको छ। सोमबार कुल 350 कम्पनीहरूका 1,07,39,928 किता शेयरहरू 4,41,20,00,000 रुपियाँमा किनबेच भएका छन्। अलैँची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङको 18 त्रिवेणी गाउँपालिकामा असारको 12 र 13 गते प्रदेश स्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ। ताप्लेजुङमा पहिलो पटक अलैँची महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङले जानकारी दिनुभयो। महोत्सवमा अलैँचीका बोट बिरुवा तथा फल प्रदर्शनी, अलैँचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैँची बगैंचाको प्रदर्शनी र अवलोकनका गतिविधिहरू आयोजना गरिने भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: विश्वकप फुटबलमा आज राति केप भर्डे र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार राति 9:45 बजे एटलान्टा स्टेडियममा खेल हुँदैछ। फुटबलमा चिर परिचित स्पेनसँग नवप्रवेशी केप भर्डेले पहिलो पटक खेल प्रदर्शन गर्दैछ। आजै भएको विश्वकपमा यासिन आयारीले 2 गोल गरेपछि स्वीडेनले विश्वकप 2026 को आफ्नो पहिलो खेलमा ट्युनिसियालाई 5-1 पराजित गर्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। मोन्टेरेमा सम्पन्न खेलमा स्वीडेनका आयारी अलेक्जेन्डर इसाक र भिक्टर ग्याकेरेसले गोल गरे। टोलीले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। ट्युनिसियाका गोलकिपर अब्देल मौहिब जमाक आफ्नो स्थानबाट अगाडि बढेको अवस्थामा आयरीको प्रहारले सिधै जाली चुमेको थियो। यस्तै आइभरी कोस्टले विश्वकप 2026 अन्तर्गत समूह चरणको खेलमा इक्वेडरलाई 1-0 पराजित गरेको छ। माद डियालोले खेलको 90 मिनटमा निर्णायक गोल गरेपछि टोलीलाई जित दिलाएका थिए। अन्डर 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। वीरेन्द्रनगरको कालुन्चोक क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेसले उपाधि चुमेको हो। सुपर ओभरमा सुदूरपश्चिमले मधेश प्रदेशलाई 16 रनको लक्ष्य दिएको थियो। सुपर ओभरमा जयन्ती भण्डारीले 4 बलमा 10 र करुणा विष्टले 1 बलमा 2 रन बनाइन्। मधेसका लागि साना प्रवीणले 5 बलमा 3 चौकाको मद्दतमा 15 रन बनाइन् भने प्रतिमा शाहले 1 रन थपिन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। छ प्रदेशहरूमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेश सभाको बैठक आज राति 9 बजे बस्दै प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 माथिको मन्त्रालयगत छलफल शुरू। आर्थिक तथा राजनीतिक सुशासन र रोजगारी सिर्जनामा आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। अमेरिका र इरान बीच शान्ति सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने। विश्व समुदायद्वारा सफल कार्यान्वयनमा जोड। र विश्वकप फुटबलमा आज राति केप भर्डे र स्पेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त नमस्कार।

0: कुम्भ करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-493-74-95-510-61-356
0: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टी का साथ सफल उपचार हरेक मंगलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
2: नारायणी सामुदायिक अस्पताल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915 सिप हुन्छ साथमा रोजगारी हातमा
2: वाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
1: सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98-550-39-122 र 98-550-39-123
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
7: मोबाइल 98-550-64-040 र 98-550-65-260
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनाऊ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढी जोड। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अरियालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड जरिवानाको चेतावनी।
2: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
3: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम समयमा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाई बीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
2: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो, होइन? तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन। तर सामान्यतया हेर्दा, अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानुनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
5: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यसक्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाइएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्राचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया सुरु गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सिआइएनसँग जानकारी दिनुभयो।
6: फिल्ड सर्वे टिम भन्ने छ नाभि विभागको र उता इन्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नाभि सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डिएम सहितको टोली र यतातिर चाहिँ सिडिओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सिआइएनलाई जानकारी दिनुभयो।
3: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयु पनि छ। 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईँको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट त्यही डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिमसम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
5: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेर्दी नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 सुरु हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्युजिल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्त्वपूर्ण मानिएका छन्।
0: सन्तोषी रावल एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
7: मलको लागि हामी बिहानदेखि यहाँ आएको थियौँ, अब दुई बोराको लागि पनि लाइन लागेका छौँ, एक बोरालाई पनि लाइन लागेका छौँ, अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
0: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माइ डिश होम एप।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग। सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार, विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
8: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रुपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
9: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये रु 25,00,000 सम्ममा सम्पन्न हुने करिब 200 योजनाको लागि रु 27 करोड बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि रु 24,15,00,000 बजेट विनियोजन गरिएको छ।
8: भौतिक पूर्वाधारमा सबैभन्दा बढी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रुपियाँ बजेट विनियोजन गरेको छ। जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात् 35.54% र पुँजीगत तर्फ 26,47,53,00,000 अर्थात् 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोत तर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँट बाफत 12,83,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कानुनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
10: राष्ट्रिय अर्थतन्त्रमा देखिएका विविध उतार चढावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
8: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,33,00,000 रुपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रुपियाँ अर्थात् 34.31% र पुँजीगत तर्फ 43,97,14,00,000 रुपियाँ अर्थात् 65.69% विनियोजन गरिएको बताउनुभयो।
10: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढी
11: अर्थात् 2644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
8: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ 60% भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
8: कृषि क्षेत्रमा रैथाने बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषि जन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,000,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रुपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22,71,65,40,000 रुपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रुपियाँ विनियोजन गरेको बताउनुभयो।
12: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
8: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालुतर्फ 7,97,51,01,000 अर्थात् 23.64% बढी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढाएको कर्णालीले ऊर्जामा भने 4,81,00,000,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
13: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालु आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
8: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भने हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकेकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ्दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
14: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठुलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
8: बजेटमा ठुला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालु आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्य दक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
0: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
15: कोराही उपमहानगरपालिका एक काँडा खुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
7: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौँ, अब 2 बोराको लागि पनि लाइन लागेछ, 1 बोरालाई पनि लाइन लागेछ।
15: काँडा खुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढेको उहाँ बताउनुहुन्छ।
16: 4 बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 6 बोरा मल आछ।
15: कोराही उपमहानगरपालिका 2 रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
17: राज्यबाट हामीले मल खरिद गरेर दिइसकेपछि यहाँका किसान सदस्यहरूले वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
15: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
18: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
15: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू 1/2 बोरा 1 बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै।
0: सहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानवाधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा र सामाजिक सम्मान बढाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
19: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौँ।
0: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाखुम्चाएर हिँड्ने
19: बानी छ। बट देयर आर लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ। सो आई फिल प्राउड एक्चुली।
0: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
19: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको थियो कि.
0: अब अहिले हामी समस्याको कारणले गर्दाखेरि हामी सफा सहरमा
19: समस्या समस्या भनेर हामी भनिरहेछौँ. उहाँहरू एभ्री डे बिहान गर्दै हुनुहुन्छ. तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामी त सुरक्षित हुन घरभित्र बस्छौँ. बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ. त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा, होइन, यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स सर्न र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारको स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर, पहिला तपाईँको 5-6 वर्ष अगाडिको, 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भन्यो भने गलत हुन्छ कि जस्तो हुन्थ्यो. न उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई, किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त. हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँहरू एभ्री डे हेर्नुहुन्छ कि
0: अनुभव
19: दे नो बेटर. त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ.
0: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ.
19: सरकारले पनि गर्दै हुनुहुन्छ. अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन, किनभने त्यो भाइबल बनाइ दिने वातावरण, किनभने पोलिसी नि यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो. जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ.
0: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन, मास्क हुँदैन, फोहोर लुगा हुन्छ नि, लुगा पुरै त्यो खालकै लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन.
19: सो द्याट्स द स्याड रियालिटी. अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ, तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूले कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ.
0: त्यसको लागि पनि यहाँले केही पहल गर्नुभएको छ.
19: हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा. भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ केही होला, तर आजको दिनमा त दे आर द वान्स नि त होइन. त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ. यति कहिले काहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो बच्चासँग
0: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा, काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
19: फिल्स ब्याड. अब जस्तै कतिको अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउन लाउँदैन, उनीहरूलाई नलाउने इच्छा होइन कि. तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेशै कस्तो गर्मी छ नि त, अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि. इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर, दे वान्ट टु वेयर, बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन. अनि कहिले काहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन. बाहिरतिर कति धेरै सिस्टम हुन्छ, हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ. तर उहाँहरू ट्रस्ट मी, उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ. दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ. तर पहिला भन्दा चाहिँ अहिले धेरै
0: फोहोरको सिटी बजाउँछ होइन. सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने त फोहोर आयो भने जस्तै हरेकको दिमागमै त्यही हुन्छ, फोहोर आयो.
19: त्यही छ.
2: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ. कृषि भन्दा पूर्वाधारमा बढी जोड दिइएको छ. तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन्. रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ. अतिक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ. निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ. काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड जरिवानाको चेतावनी समेत दिइएको छ. सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढाउन नेपाल भारत सहमत भएको छ. साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ. रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ. र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दैछन्. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 2 गते बिहान 6 बजेको साझा

0: ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित भवन फोन 0956493440 493580 र 98550246440
1: It's 8 o'clock अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न बहानामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
0: छवटा प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेशको बैठक राति 9 बजे बस्दै।
1: निर्माण व्यवसायीहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
0: रुसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 जनाको मृत्यु। 140,000 भन्दा बढी नागरिक अन्धकारमै बस्न बाध्य।
1: र एनपिएलको तेस्रो सिजनका लागि 6 खेलाडी रिटेन गर्ने काठमाडौँ गोर्खाजको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। गत जेठ 29 गते पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषय सेलाउन नपाउँदै दार्चुलामा भारतीय हेलिकप्टरले अनुमति बिना नेपालको आकाश प्रयोग गरेको घटना सार्वजनिक भएको छ। यसबारे विपक्षी दलले सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बल को स्थायी सीमा सुरक्षा कामको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सीमा मिचिदा बालुवाटारमा महँगो एसीमा बसेका प्रधानमन्त्री बालेन्द्र शाहलाई थाहा छ कि छैन उहाँले सोध्नु भएको छ।
3: भर्खरै मात्र सार्वजनिक चर्चामा आएको करोडौँको विलासी एसी जस्ता भौतिक साधनहरू बालुवाटारमा भित्राएर त्यहाँको शीतल र आनन्दमय कोठामा बस्नुभएका प्रधानमन्त्रीज्यूलाई सुस्ताको त्यो रातैलो घामको ताप र सीमा क्षेत्रको यथार्थ महसुस हुन नसकेको छैन होला।
0: त्यति मात्र होइन, उहाँले सीमामा नेपाली सुरक्षाकर्मी खटाउन र दार्चुलामा भारतीय हेलिकप्टर आएको बारे जवाब दिन सरकारसँग माग गर्नुभयो।
3: जेठ 29 गते घटेको सीमा घुसपैठको गम्भीर घटनालाई मध्यनजर गर्दै

0: टाको 24 किलोमिटर खुला सीमा क्षेत्रमा 24 घण्टा सघन गस्ती सुनिश्चित गर्नका लागि सशस्त्र प्रहरी बलको स्थायी र साधन स्रोत सम्पन्न बीओपी तत्काल सुदृढीकरण गर्ने ठोस कदम चालियोस्। र अर्को विषय चाहिँ मैले दार्चुलामा बिना अनुमति हाम्रो आकाशमा अर्को मुलुकको विमान उडाएको रहस्य के हो यो सरकारसँग जवाफ माग्न चाहन्छु। र सरकारको कुटनीति र सुरक्षागत लाचारी तत्काल अन्त्य होस् र सुस्ताको माटोको एक एक इन्चको सुरक्षा सुनिश्चित गरियोस्।
1: प्रतिनिधि सभाका सांसद गुरु प्रसाद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण सुरु भएको बताउनु भएको छ। राज्यको उपस्थिति नहुँदा पनि त्यहाँका नागरिकले आफ्नो भूमिको रक्षा गरिरहेको उहाँको दावी छ।
2: आज प्रधानमन्त्रीले सिमाना नेपालले मिचेको कुराको अभिव्यक्ति गर्नासाथ सुस्तामा भारतीय अतिक्रमण सुरु भएको छ र नेपाली जनताले त्यसको प्रतिवाद गर्नु परिरहेको छ। राज्य उपस्थित भएको छैन तर नागरिकले आफ्नो भूमिको रक्षा गर्दैछन्।
1: प्रधानमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा एक शब्द पनि नबोलेकोमा असन्तुष्टि जनाउँदै उहाँले अहिले भइरहेको चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको त्रिदेशीय बिन्दुबारे ठोस छलफल गर्न उहाँले माग गर्नुभएको छ।
3: यस विषयमा परराष्ट्र मन्त्रालयले पनि घटनाबारे जानकारी सङ्कलन भइरहेको र आवश्यक परे कूटनीतिक माध्यमबाट पहल गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले भने घटना बाहिर आए जस्तो गम्भीर नरहेको भन्दै बचाउ गरेको छ। प्रशासन र सुरक्षा निकायको समन्वयमा विवाद समाधान भइसकेको प्रमुख जिल्ला अधिकारी दीपक राज पोखरेलले जानकारी दिनुभयो।
4: नेपाल एरियामा उनीहरूको सामान्य गस्तीको क्रममा जस्ट एउटा कलबट क्रस गरेर यता आएको अवस्था रहेछ। एकदमै नर्मल छ, त्यस्तो केही छैन, सामान्य अवस्था छ। उनीहरू त यतापट्टि आएको, यतापट्टि चाहिँ गस्तीमा भनेर चाहिँ हाम्रो शस्त्रले भनिसकेको छ, तत्काल गएरै भनिसक्यो, सकिसकेको।
3: दार्चुलामा इन्डो टिबेटियन बोर्डर पुलिस आइटिबिपीका महानिर्देशक सवार हेलिकप्टर नेपाली आकाश हुँदै उडेको विषयमा प्रशासनले भारतीय पक्षसँग ध्यानाकर्षण गराइसकेको जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीका अनुसार हेलिकप्टर नेपाली भूमिमा अवतरण नगरे पनि नेपाली हवाई क्षेत्र प्रयोग गरेको देखिएकाले भारतीय प्रशासनसँग छलफल गरिरहेको बताउनु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी धामीले सीमा क्षेत्र निगरानीका लागि नेपाल पक्षसँग प्रविधि अभावका कारण समस्या भएको बताउनुभयो।
5: गाजामा पनि हाम्रो एटिएफको युनिटहरू छ, प्रहरी छ, तिनकरा पनि हाम्रो सिक्युरिटी बस्छ, तर 6 महिना 12 महिना बस्न सक्ने खालको न त्यहाँ पूर्वाधार छ, न त्यहाँ भनौँ न त्यो खालको बाटोघाटो छ, त्यहाँ चाहिँ त्यस्तो लोजिस्टिक छ, इक्विपमेन्टहरू त्यो खालको पनि छैन। त्यसले गर्दाखेरि हामीसित सर्भेलेन्स सिस्टमहरू, हामीसँग सेटेलाइटका कुरा, टेक्नोलोजीका कुरा, प्रविधिका कुरा, त्यो खालको चाहिँ अलिकति व्यवस्थापन यतापट्टि हुन चाहिँ एकदम जरुरी छ।
1: यता संघीय संसदका दुवै सदनमा विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्ष दल नेकपा एमाले अर्थमन्त्रीको राजीनामासँगै भ्रष्टाचारका फाइल खोल्नेसम्मको माग गरेको छ। संसदको माथिल्लो सदन राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दङ्गालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएको छ। संसदमा आर्थिक विधेयक र आय व्ययको अनुमान प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग रहेको बताउनुभयो।
6: संसदमा राजस्व र व्ययको वार्षिक अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको सत्य तथ्य तत्काल छानबिन गर्न जरुरी छ र दोषी उप कडा कारवाही गर्न जरुरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसै हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ र संसदीय छानबिन गर्नुपर्छ। यो हाम्रो दलको मान्यता म स्पष्ट ढङ्गले राख्न चाहन्छु।
1: प्रतिनिधि सभामा एमालेकी उपनेता पद्मा अर्यालले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले विपक्षीलाई धम्काएको भन्दै टी स्टेट प्रकरणको फाइल खोल्न चुनौती दिनुभयो।
7: अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको म राख्न चाहन्छु, कसलाई लक्षित गर्नुभएको। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। प्रवक्ता मान्यहरूले पनि हिजो अस्ति बोल्नु भएको छ, म आजका दिनमा पनि भन्छु, नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु यो सदन मार्फत ती खुलियोस्।
1: हरियाले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाब माग गर्नुभएको छ। बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै एमालेकै सांसद राजेन्द्र कुमार राईले रोस्टममा पुगेर बोल्न नमानेपछि प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको थियो। 9 मन्त्रालयको बजेट शीर्षकमाथि छलफल चढ्दै गर्दा 2 मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले बाँकी मन्त्री नआएसम्म नबोल्ने बताएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। पछि केही मन्त्री आएपछि अर्को बैठक बस्यो। त्यसपछि बोल्नुभएका राईले विधिको शासनको पालना र संसदको नियमावली कार्यान्वयनका लागि आफूले पहल गरेको बताउनुभयो।
8: अघि सदन एकछिन स्थगित भयो, यो मैले यति मात्रै गरेको विधिको शासनलाई पालना गर्न र अस्ति पास भएको नियमावलीलाई कार्यान्वयन गर्नका निम्ति मैले यो सदनको निम्ति तपाईँलाई निवेदन गर्न चाहन्छु। मन्त्रीहरू आवश्यक हुन्छ भनेर स्थगित भएको यसमा तलमाथि भयो भने म क्षमा चाहन्छु।
1: राष्ट्रिय सभामा भने आज बजेटमाथिको सामान्य छलफल सकिएको छ। अस्ति 29 गते सुरु भएको सामान्य छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले बोल्ने क्रम सकिएपछि आज अर्थमन्त्री डाक्टर वाग्लेले जवाब दिएसँगै सामान्य छलफल सकिएको हो।
3: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध भएको छ। विपक्षी दलदेखि निर्माण व्यवसायसम्मले मन्त्रीको उक्त चेतावनीप्रति विरोध जनाएका छन्। नेकपा एमालेका सांसद गुरु बरालले विधिको शासनमा भौतिक आक्रमण र हिंसालाई स्थान नहुने बताउँदै काम नगर्ने व्यवसायलाई कानून बमोजिम दण्ड र जरिवाना गर्न सकिने बताउनु भएको छ। सुदूरपश्चिमको गोदावरीमा वन रक्षकहरूले एक महिलाको अटो भिरबाट खसालेको घटनामा पनि विपक्षी दलले सरकारकै आलोचना गरेका छन्। उनीहरूले त्यस घटनालाई शक्तिको दम्भ भनेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आज मात्रै टेम्पो खसालेको विषयमा छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा 5 छानबिन समिति गठन गरेको हो। समितिलाई 7 दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न भनिएको छ।
1: नेपाल परिवेशमा शिक्षक सरुवामा थप कडाई लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
10: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
11: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। निर्यात रोकिएपछि उत्पादित चिया गोदाममै थुप्रिएको र बजार नपाएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्। यसले हजारौं मजदूर र किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
13: भारतले गुणस्तर परीक्षणको नाममा 1.5 महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि इलामका 53 चिया उद्योग आजदेखि बन्द भएका छन्। उद्योगीहरूले निर्यात नहुँदा उत्पादन गरिएको चिया गोदाममै थन्किएको र बिग्रने जोखिम जोखिम बढेको भन्दै उद्योग सञ्चालन गर्न नसकिएको बताएका छन्। असार चार गतेदेखि झापाका थप 30 उद्योग बन्द हुने जनाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर साना तथा ठूला गरी करिब 170 चिया उद्योग सञ्चालनमा रहेका छन्। यी उद्योगमा 60,000 भन्दा बढी मजदूर कार्यरत छन्। विगतमा पनि नेपाली चिया भारत निर्यातमा अवरोध हुने गरेको थियो। बोर्डका निर्देशक दीपक खनाल यसपटकको अवस्था फरक प्रकृतिको रहेको बताउनुहुन्छ।
14: 2,00,000 केजी चिया चाहिँ हाम्रो भारतको वेयर हाउसहरूमा पुरा भारततिर छिराएको चिया होइन डम्पिङ भएको छ, अहिले त्यहाँ थुप्रेको छ। 10,00,000 केजी भन्दा बढी चिया चाहिँ यता हाम्रो कारखानामा उत्पादन भएर ठिक्क निर्यात गर्ने अवस्था थुप्रिरहेको छ। पारी गइसकेको 2,00,000 केजी यता चाहिँ ओलारी भएको कारखानामै भएको चाहिँ 10,00,000 केजी भन्दा बढी। अनि अब यो थुप्रेपछि के भयो भने चाहिँ अब उता पुगेको पनि चिया पास गर्नमा दिँदैन, यता हाम्रो कारखानामा पनि चिया त्यो डम्पिङ डम्पिङै छ भनेपछि त निर्यात त नहुने भयो। अब निर्यात नहुने भएपछि चाहिँ किन उत्पादन गर्ने भन्ने उद्योगीहरूको किन उत्पादन गर्ने, त्यसले गर्दा हामी चाहिँ कारखाना बन्द गर्छौँ।
13: खनालका अनुसार हाल करिब 2,00,000 किलो चिया भारततर्फ रोकिएको छ भने 10,00,000 किलो भन्दा बढी चिया नेपालकै उद्योगहरूमा थन्किएको छ। निर्यातको सुनिश्चितता नभएपछि उद्योगहरू उत्पादन नै रोक्न बाध्य भएको उहाँले सुनाउनु भयो।
14: 15,000 भन्दा बढी साना किसानहरू छन्, 120 चिया बगानहरूमा काम गर्ने मान्छे छन्, 170 प्रोसेसिङ कारखानाहरू छन् होइन, अब ती कारखानाहरू ठप्प हुने अवस्था भयो। अनि त्यस्तै गरेर सबैभन्दा अर्को प्रहार कहाँ हुने हो भने साना किसानहरू जसले हरियो चियापत्ती बेच्थे उनीहरूले, अब उनीहरूको हरियो चियापत्ती बिक्री नहुने भयो किनभने कारखानाले प्रशोधन नगर्ने उत्पादन नगर्ने भएपछि त त्यो चिया किन्दैन मतलब उत्पादकहरूले त सबैलाई समस्या।
13: नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले प्रत्यक्ष घोषणा नगरे पनि भारतले नेपाली चियामाथि प्रतिबन्ध लगाउन खोजेको बताउनु भयो। उहाँले उद्योग बन्द हुँदा हजारौं कामदारको रोजगारी गुम्ने र अरबौं रुपियाँ क्षति हुने बताउनु भयो।
15: प्रत्यक्ष रूपमा नभने पनि अप्रत्यक्ष रूपमा चाहिँ अब नेपालको चियालाई चाहिँ बेन्ड गर्न खोजेको हो कि दुःख दिएर नल्याऊ भन्न खोजेको हो कि जस्तो हामीले बुझेका छौँ। अहिले मजदुरहरू लगायत अरबौंको लगानी भएको छ चिया क्षेत्रमा, त्यो बर्बाद हुने अवस्था छ।
13: यो विषय संसदमा समेत प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद नरेन्द्र कुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू संकटमा परेको बताउनु भयो।
16: गुणस्तर परीक्षण भन्दै छिमेकी देश भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकाले इलामका र पाँच थरका पनि चिया उद्योगीले आजबाट चिया फ्याक्ट्रीमा ताला लगाएका छन्। भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर नामक नयाँ मापदण्ड लगाएको छ। टेस्टिङ रिपोर्ट आउन 2 साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ। यसले इलाम पाँच थरका 83 चिया उद्योगहरू बन्द गरिएको छ।
1: नेपालको संवैधानिक व्यवस्था अनुसार आज प्रदेशहरूले बजेट सार्वजनिक गर्ने दिन। यो समाचार तयार पार्दासम्म 6 प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। बजेट प्रस्तुत गर्न सुदूरपश्चिम प्रदेश सभाको बैठक आज राति 9 बोलाइएको छ। प्रस्तुत प्रदेश बजेटहरूमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र अधुरा पूर्वाधार आयोजना पूरा गर्ने विषयलाई साझा प्राथमिकतामा राखिएको छ। थप सामग्री सहकर्मी कृष्ण शर्माबाट।
17: कोशी प्रदेशले सुशासन, दिगो पूर्वाधार र पर्यटनमा जोड दिँदै 40,44,98,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। कुल बजेटको सबैभन्दा ठूलो हिस्सा सड़क, खानेपानी, सिंचाई र ऊर्जा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ। मधेस प्रदेश सरकारले कर्मचारीको तलब 10% वृद्धि गर्दै बजेट सार्वजनिक गरेको छ। प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा 10% वृद्धि गरेको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो। साथै प्रदेश सरकार यस वर्षको बजेटको आकार गत वर्षको तुलनामा 13% घटाउँदै 41,13,86,00,000 रुपियाँको ल्याएको छ। बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो आकारको 66,93,33,00,000 रुपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशभित्रका मुख्य राजमार्ग, सड़क, कालोपत्रे र पुल निर्माणका लागि व्यापक बजेट विनियोजन गरिएको छ। गाउँ फर्क अभियानलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले पनि 32,99,00,000 रुपियाँको बजेट विनियोजन गरेको छ। यसका साथै व्यावसायिक कृषि र कृषिजन्य उद्योग सञ्चालन गर्न चाहने युवाहरूलाई ब्याज अनुदान र सहुलियतपूर्ण कर्जा दिने नीति ल्याइएको छ। लुम्बिनी प्रदेश सरकारले 37 अर्ब 38 करोड 45 लाख रुपियाँको बजेट ल्याएको छ। विगतदेखि रोकिएका र बहुवर्षीय ठेक्का लागेका पुराना आयोजनाहरूलाई पहिलो प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको हो। कर्णाली प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको तुलनामा 7.28% वृद्धि गरी कुल 35 अर्ब 39 करोड 85 लाख 48 हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलहरू बीचको आन्तरिक राजनीतिक छलफल र विवादका कारण बजेट भाषण भने केही ढिलो गरी प्रस्तुत हुने क्रममा रहेको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले आज साँझ 5 बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति 9 बजे बस्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो।
3: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ। आज बसेको नगर सभाको बैठकले नीति कार्यक्रम संशोधन सहित स्वीकृत गरेको हो। नगर सभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधन सहित पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो। नगर सभाको अर्को बैठक अब असार 4 गते दिउँसो 3 बजे बस्ने भएको छ।
1: सरकारले अन्तरस्थानीय तहमा शिक्षक सर्वमा केही कडाई गर्दै परिपत्र गरेको छ। आज शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सर्वमा 3 बुद्धि निर्देशन दिएको हो। स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर र अन्तरस्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनिएको छ। त्यस्तै खुद पुल दरबन्दीमा रहेका फुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न निर्देशन दिएको छ। यससँगै बढुवाका लागि निवेदन पेश भएका उम्मेद्वारको ठाउँमा पनि तत्काल सहमति सरुवा सहमति नदिन भनिएको छ। यसमा 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका उम्मेद्वारको हकमा यस्तो निर्देशन जारी गरिएको हो।
3: कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानुन पुस्तकालय न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा 2050 सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गर्नु भएको हो।
1: सेल्टरमा राखिएका सुङ्गोवासीहरूले सरकारलाई 1 साताको अल्टिमेटम दिएका छन्। आफूहरूको उचित व्यवस्थापन नभएको र भोकै बस्नु परेको भन्दै उनीहरूले 1 साताभित्र आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने चेतावनी दिएका हुन्। थापाथली, गैरीगाउँ, शान्तिनगर र जडीबुटी लगायतका क्षेत्रबाट हटाएका उनीहरूलाई हाल किर्तिपुर स्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको छ। तर होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको उनीहरूको गुनासो छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: DTH Seva Dish Home.
1: Dish Home. Khushi ko connection.
2: Yo ho, Thaha Sanchar Network. Ratapai Sunday Hunuhuncha. Nepal Paribesh. Samayako Awaz. Samayako Awaz.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रूपन्देही जिल्ला अदालतले रासोपा सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेश कान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो। रविसँगै यो मुद्दामा मुछिएका जेवी राई, कुमार रम्तेल लगायत विरुद्ध चलेका मुद्दा फिर्ता भएको हो। सहकारी ठगीको मुद्दा भने यथावत राखिएको छ।
3: सुर्खेतको भेरीगङ्गा नगरपालिका स्थित सास गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतरासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति अन्य नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरू विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको। उनीहरू विरुद्ध जनै 7,15,919 रुपियाँको बिगो र कैद सजायको माग गरिएको छ।
4: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह पर्सि असार 3 गते हुने भएको छ। विश्वविद्यालयको चौथो दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागि हो। यस वर्ष 1928 विद्यार्थी दीक्षित हुन लागेका छन्।
3: कर्णाली डेभलपमेन्ट ब्याङ्कमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताले आज काठमाडौँको माइतीकर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। बाँके, बर्दिया र दाङ जिल्लामा रहेका ब्याङ्कका 19 शाखा कार्यालयका बचतकर्ताले आज काठमाडौँमा भेला भई विरोध प्रदर्शन गरेका हुन्।
4: शेयर बजारमा नेप्से परिसूचक 12.26 अङ्कले घटेर 2711 बिन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आज 4,41,20,48,000 रुपियाँको शेयर खरिद बिक्री भएको छ। आजको कारोबारमा 73 कम्पनीको शेयर मूल्य बढेको छ। 188 कम्पनीको शेयर मूल्य घट्दा 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 9 मृत्यु भएको छ। आक्रमणमा क्रममा राजधानी किप स्थित ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा आग लागि हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार किपमा भएको आक्रमणमा 4 मृत्यु भएको छ भने उत्तर पूर्वी सहर खार्किपमा रुसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा 5 उद्धारकर्मीको ज्यान गएको हो। किपमा कम्तीमा 23 र खार्किपमा 5 घाइते भएका छन्। किपका मेयर भिताली क्लिपकोपका अनुसार ड्रोन र मिसाइल आक्रमणका कारण भवन तथा सवारी साधनमा आग लागि भएको छ। आक्रमणबाट विद्युतीय संरचना क्षति हुँदा 1,40,000 भन्दा बढी नागरिक अन्धकारमै बस्न बाध्य भएका छन्। रुसले भने क्याथेड्रललाई आफूले निशाना नबनाएको दावी गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार।
5: विश्वकप फुटबल विशेष। विश्वकप फुटबलमा आज 2 खेल हुँदैछन्। युरोपेली च्याम्पियन तथा विश्वकपको उपाधि दावेदार टोली स्पेन आफ्नो पहिलो खेलमा विश्वकपमा डेब्यू गर्दै गरेको केप भर्डे विरुद्ध प्रतिस्पर्धा गर्दैछ। केप भर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। समूह एच अन्तर्गत यो खेल नेपाली समय अनुसार आज राति 9:45 सुरु हुनेछ। लुइस डेला फुएन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दावेदारका रूपमा हेरिएको छ। फुएन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनसिप 2024 उपाधि जितेको थियो। लामिन एमल र निको विलियम्सलाई रोक्न केप भर्डेलाई निकै सकस हुने देखिन्छ। केप भर्डेमा फिटनेस र इन्जुरीको कुनै समस्या छैन। उसका रायन मेन्डेज सर्वाधिक गोलकर्ता हुन्। 97 खेलमा उनले 22 गोल गरेका छन्। आजको खेलमा सुखद शुरूआत गर्ने योजनाका साथ केप भर्डे मैदानमा उत्रन लागेको हो। विश्वकप अन्तर्गत समूह जीमा आज इजिप्ट र बेल्जियम बीच पनि प्रतिस्पर्धा हुँदैछ। बेल्जियम र इजिप्ट विश्वकपमा पहिलो पटक एकअर्का विरुद्ध खेल्न लागेका हुन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 9:45 सुरु हुनेछ। अमेरिकाको सियाटल स्टेडियममा हुने खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण मानिएको छ। बेल्जियम एकातिर अपराजित लयमा रहेको छ भने अर्कोतिर इजिप्टलाई स्टार फरवर्ड मोहम्मद सलाहको बलियो साथ रहेको छ। बेल्जियम विश्वकप छनौटमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगिताका लागि छनौट भएको थियो। बेल्जियमका सबैभन्दा प्रभावशाली खेलाडी म्यान्चेस्टर सिटीका विङ्गर जेरेमी डोकु हुन्। बेल्जियम बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकु फिटनेस समस्याबाट पूर्ण रूपमा मुक्त भइसकेका छैनन्। प्रशिक्षक गार्सियाले उनको शारीरिक अवस्था अझै 100% फिट नभएको संकेत दिएका छन्। इजिप्टका कप्तान मोहम्मद सलाहका लागि यो खेल अझ विशेष हुने देखिएको छ। खेलकै दिन उनले आफ्नो 43 औं जन्मदिन पनि मनाउँदैछन्। त्यसैले विश्वकपको पहिलो खेलमै देशलाई ऐतिहासिक जित दिलाएर जन्मदिन सम्झन लायक बनाउने उनको लक्ष्य हुनेछ। सलाह र ओमार मार्मुसले बेल्जियमलाई चुनौती दिने अपेक्षा पनि गरिएको छ।
4: र काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो सिजनका लागि 6 खेलाडीलाई रिटेन गरेको घोषणा गरेको छ। काठमाडौँले आज मार्की खेलाडी करण केसी सहित 6 खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो। करण बाहेक भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र साहब आलमलाई काठमाडौँले रिटेन गरेको हो। काठमाडौँले 6 खेलाडी रिलिज पनि गरेको छ। रिलिज हुनेमा सोनु देवकोटा, दिपेश कडेल, तुलबहादुर थापा र आकाश त्रिपाठी रहेका छन्। उत्तम थापा मगर र प्रतीक श्रेष्ठलाई पनि टोलीले रिलिज गरेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न वाहनामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
3: 6 प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेश सभाको बैठक राति 9 बस्दै।
4: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। शिक्षक सरुवामा थप कडाइ गरिने।
3: रुसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 मृत्यु। 1,40,000 भन्दा बढी नागरिक अन्धकारमै बस्न बाध्य।
4: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै स्पेन र केप भर्डे तथा इजिप्ट र बेल्जियम भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
0: अब हजुरहरूको प्रश्न भनाइ र माग चाहिँ के हो आजको मितिमा?
6: हाम्रो भनाइ त के छ र अब हामीले अब संविधान मान्ने हो, संविधान छ र त्यो संविधान अन्तर्गत नै हामी अब यसरी लड्या छौँ, भिडेका छौँ र आज हामी 2 तिहाईको झन्नै नजिकमा आइपुगेको राज्य हौँ, सरकार हौँ भनेर अब त्यो कुरालाई हेर्का राख्ने हो भनेदेखि, त्यसलाई स्मरण गर्ने हो भनेदेखि हाम्रो चाहिँ अब तपाईँको चाहिँ पुनर्वास भनेको तपाईँको चाहिँ जोखिम मुक्त जोखिमयुक्त भन्ने छ नि, त्यो दुईवटा कुरालाई निर्किल गरेर पाउने र नपाउने त हुन सक्छ नि त त्यहाँ त होइन र त्यो पनि छ नि त कानुनमा। अनि त्यो कुराहरूलाई अब नहेरिकन 81 अब डोजर लाउने अनि त्यो के अरे के भन्छ अब नगर प्रहरी लगाउने अनि नेपाल प्रहरी अनि सहत्र त्यस पछाडि फेरि अब आर्मी अब त्यस्तै त्यस्तो लगाएर अनि त्यसरी आक्रमण गर्दाखेरि त्यो आर्मी कहाँ खट्छन् होला हौ सर? यो देशको जनतासँग लड्न आएको हो कि अब के अरे विदेशीसँग लड्न आएको, सीमा सुरक्षाको लागि आएको हो? त्यो कुरालाई त अलिकति आकलन त गर्नु पर्थ्यो होला त्यो विद्वान साथीहरूले।
0: अघि यहाँले भने जस्तो गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारी आधारभूत नैसर्गिक आवश्यकता होइन, संविधानले मौलिक हकै रूपमा व्याख्या गरेको।
6: एकदमै एकदमै हो, त्यही हो। अब हामीलाई त खोइ अब जिउँदो लास बनाएर राखेको छ राज्यले। अब सक्नुहुन्छ तपाईँले अब तपाईँको अब मिडियाले अब सपोर्ट गर्छ विरोध गर्दैन भनेदेखि अब तपाईँले चाहिँ जस्ता त्यस्तै अब यो मैले बोलेका कुराहरू र अझै मैले बोल्दा बोल्दै अब नपुगेका कुराहरू हुन सक्छन्।
0: सरकारले अब खाना अब आजदेखि खाना पनि दिन छोड्यो भन्नुभयो होइन, स्थिति त्यस्तो छ, कोही आइसियुमा हुनुहुन्छ, अब लगत सङ्कलन फेरि अनेक नाममा विभिन्न संस्थाहरू आएर चाहिँ दुःख दिइरहेको पनि भन्नुभएको छ। यही स्थिति अब एक दिन दुई दिन तिन दिन यहाँले 7 अल्टिमेटम पनि दिनुभएको छ। कसरी अब राज्यले सुन्ला भन्ने अपेक्षा हो, सुन्नुपर्छ भन्ने हो हामीले पनि होइन, राज्यले कम्ती वार्ता गरोस्, बसोस्, तपाईँहरूको समस्या बुझोस् र चाँडै यसको समाधान 15 भने जस्तो प्रक्रियागत अलिकति झमेला त्रुटि भयो होला अथवा अलिकति समय लाग्यो होला तर 2-3 महिना भित्रमा टुङ्गी आओस् भन्ने हाम्रो पनि चाहना हो होइन, तर यदि त्यो भएन भने के हुन्छ त?
6: अब के गर्छौँ? अब जहाँ थियौँ त्यही ठाउँमा जान्छौँ नि।
0: एक हप्ताको समय हो राज्यलाई, सरकार
6: नागरिकता खोसिदियोस्, नागरिकता नखोसेमा छातीमा राख्छौँ गोली हानेर मारिदियोस्, नेपाली नागरिक होइन भनेर त्यो गरिदिए भइहाल्छ। अर्को कुरा चाहिँ तपाईँको चाहिँ अब हामीले दिएको भोटहरू फिर्ता गरिदिए भइगयो भने फेरि हामीले के भन्नु छ र अब त्यहाँ भन्दा अब अब राज्य शक्तिमा उहाँहरू राज्य सत्ता शक्तिमा उहाँहरू हुनुहुन्छ हामीले माग गर्नु सिवाय हामीसँग के छ र होइन र हिजो डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि 2069 वैशाख 26 त्यो जुन घर भत्काइयो नि अनि त्यतिखेर त प्रधानमन्त्री त डाक्टर बाबुराम भट्टराई हुनुहुन्थ्यो नि अनि उहाँले त्यत्रो अब त दम्ब देखाएर भत्काउनु हो तर जनताले त्यसको जवाब दिँदै जाँदाखेरि बाबुराम भट्टराई खोइ कता हुनुहुन्छ अहिले नेपालमा हुनुहुन्छ कता हुनुहुन्छ त्यो कालान्तरमा चाहिँ यो हिसाब किताब पनि जनताले देला नि त
0: अहिलेको नेतृत्वलाई
6: हजुर त्यो पनि आउला नि त त्यो दिन पनि आउला नि अब स्थानीय चुनाव नजिकै आउँदैछ होइन मान्छे घर भत्किया छ अब त्यो त्यो जवाब त अहिले अब सुरु फेजमा त्यही आउला अर्को फेज त फेरि छँदै छ त्यो आउला नि त्यो
7: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम 518
8: ऋषिमुनिको अनुसन्धान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ जडीबुटीको शक्ति नेपाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो
9: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 शुक्रनगर किसान छु मलाई भजन कीर्तन अति मन पर्छ है म मन्दिरमा नगई हुँदैन
8: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने हात झमझमाउने समस्या देखा पर्यो
9: मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो के अरे मेरो यो खुट्टा लतारिने भएको थियो कि उठ्न मिल्थेन जुरुक्क उठ्न मिल्थेन यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो रुनु पर्थ्यो कि मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी अनि त्यो साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याटक्कै गलेको जस्तो हुन्थ्यो कि हात बस्ने काम हुन्छ नि झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो
8: औषधि खाँदा दुखाइ कम हुने खान छोडेपछि उस्तै हुने यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे
9: अनि हस्पिटलमा नि गएँ म कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नै गएँ युरिक एसिड छैन भन्यो अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है अनि औषधि खानजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भएँ अनि हातेर बाबुलाई भने बाबु मेरो त सन्च भएन खुट्टा
8: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो उहाँले उपचार गर्नुभयो
9: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने तर म वैदिकमा जान्छु भनेन अनि चुपो लगाएर गएँ अनि आफू गएर अनि चेकअप गराएँ हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले तल आयुर्वेदिक औषधिले छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नु भयो है अनि युरिक एसिड धेरै देख्नु भयो अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि अनि त्यो भन्नुभयो अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो
8: एक हप्ता 10 दिन भयो 15 दिनमा उहाँको घुँडा दुख्ने हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो
9: 15 दिनबाट अलिक कम हुँदै गयो अनि राम्रो हुँदै गयो अनि तेस्रो 3 चोटिको पल्टमा क्लियर देख्नुभयो के क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
10: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रालेले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवन यापन गराउन सफल भएको छ।
9: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
10: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्सोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252585555, मोबाइल 98456054392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570569634।
11: न पक्ष, न विपक्ष, सधैं निष्पक्ष।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठुलो संख्यामा नेपाली सहितका गैर कानुनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इसरायल काचले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा हुर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रुसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रुसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचना बारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबनानमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र हुर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने, दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कारवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसङ्ग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी सुरुमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौँ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भनेर चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौँ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बिचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
0: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन, त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
0: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यस कारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांग्लादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो। तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुनसक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरुद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जुन महिनाको 4-10 तारिखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौँ।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
0: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सडकहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सडकमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
4: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर
3: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

बस्दै प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 माथिको मन्त्रालयगत छलफल शुरू आर्थिक तथा राजनीतिक सुशासन र रोजगारी सिर्जनामा आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई अमेरिका र इरानबीच शान्ति सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने विश्व समुदायद्वारा सफल कार्यान्वयनमा जोड र विश्वकप फुटबलमा आज राति केप भर्डे र स्पेनबीच प्रतिस्पर्धा हुँदै अब समाचार विस्तारमा प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको मन्त्रालयगत छलफल शुरू भएको छ छलफलको आज पहिलो दिन विभिन्न नौवटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको हो विनियोजन विधेयकको मन्त्रालयगत विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उत्पादनमा कमजोर तथा नयाँ उद्योग स्थापना लगायतकामा ध्यान पुग्न नसकेको बताउनुभयो सांसदहरूले उद्योग मन्त्रालयले को बजेटले सुदूरपश्चिम र कर्णालीको भूगोललाई छुन नसकेको उद्योग मन्त्रालयमा बेनामे शीर्षकमा बजेट विनियोजन गरिएको भन्दै केका लागि बेनामे शीर्षकमा राखिएको हो स्पष्ट पार्नुपर्ने बताउनुभयो सांसदहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्ने पत्रकारको हकहितलाई ध्यान दिएर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो सांसदहरूले खेलकुद मन्त्रालयको विनियोजनमा एउटै शीर्षकमा दोहोरो रकम विनियोजन गरिएको भन्दै त्यो संशोधन गरिनुपर्ने या हटाइनुपर्ने बताउनुभयो सांसदहरूले स्वास्थ्य क्षेत्रका लागि गरिएको माग अनुसारको बजेट आउन नसकेको स्वास्थ्य सेवामा सरकारको विशेष ध्यान पुग्न नसकेको नागरिकलाई विशिष्टीकृत स्वास्थ्य कार्यक्रम आउन नसकेको तथा खाद्य स्वच्छतामा ध्यान दिन नसकेको बताउनुभयो सांसदहरूले महिला अधिकार समता समानता र पहुँच विकास तथा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकतर्फ विनियोजन मार्फत ठोस योजना आउनुपर्ने बताउनुभयो सांसदहरूले युवा रोजगार मन्त्रालय अन्तर्गत कार्यक्रम योजना नबनाइएको तथा बन्द उद्योग पुनर्सञ्चालन र रोजगारी सिर्जनाका लागि ठोस कार्यक्रम आउन नसकेको टिप्पणी गर्नुभयो सांसदहरूले कृषि क्षेत्रमा विनियोजित रकमले कृषि उत्पादन बढाउने तथा मलको समस्या समाधानमा ध्यान पुग्न नसकेको बताउनुभयो छलफलको सुरुमा 12 जना सांसदहरूले विनियोजन विधेयकमा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा खर्च कटौतीको प्रस्ताव गर्नुभएको थियो यसैबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित भएपछि 15 मिनटका लागि बैठक स्थगित भएको थियो बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गर्नुभयो यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सुरुमा प्रतिपक्षी दलका सांसदहरूले नेपालको भूमि सुस्ता र सीमा क्षेत्रमा भारतीय पक्षबाट दुःख दिइरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै समस्या समाधान गर्न माग गर्नुभयो बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्म आर्यालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र फाइल खोल्ने भनेर धम्की दिएको भन्दै यसमा जवाफ माग गर्नुभयो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर बिना अनुमति दार्चुला अवतरण गरेको र सुरक्षा निकायका कुनै प्रमुख व्यक्ति सवार भएको भन्ने विषयमा प्रश्न गर्दै सरकारसँग जवाफ माग गर्नुभयो सांसदहरूले वर्षायाममा सड़क विस्तार गर्ने भन्दै नागरिकका घर भत्काउने काम गरिरहेको भन्दै त्यस्ता कार्य रोक्न सरकारसँग माग गर्नुभयो सांसदहरूले धान रोपाई र वर्षाको समयमा रासायनिक मलको अभाव हुन नदिन सिंचाईको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले व्यवस्थित सुरक्षित र मर्यादित श्रम बजार निर्माण गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनु भएको छ राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटको मूल उद्देश्य आर्थिक तथा राजनीतिक सुशासन कृषिको आधुनिकीकरण रोजगारी विस्तार डिजिटल अर्थतन्त्रको विकास र आर्थिक सशक्तिकरण रहेको बताउनुभयो आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सहायता लिने मानसिकता हटाई गरिबी न्यूनीकरणको आधार स्थायी आमदानी र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बजेट आएको बताउनुभयो अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई उत्पादनशील लगानी गर्न प्रोत्साहन तथा सड़क डिजिटल क्षेत्र र हवाई क्षेत्रमा कनेक्टिभिटीको विकास गरी अर्थतन्त्रलाई औपचारिकतातर्फ अघि बढाइएको औल्याउनुभयो अर्थमन्त्री डाक्टर वाग्लेले सुदूरपश्चिम कर्णाली र मध्य प्रदेशलाई विशेष प्राथमिकतामा

0: राखी बजेटमा हरेक प्रदेशमा स्वास्थ्य र पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई अग्रता दिइएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। आज सरकारहरूले आगामी प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेका छन्। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्षका लागि 40.44 करोड रुपियाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32.99 करोड बजेट सार्वजनिक गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड 33,33,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37.38 करोड 45,00,000 रुपियाँको वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। यस्तै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 41.13 करोड 46,00,000 रुपियाँको बजेट सार्वजनिक गरेको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। सुदूरपश्चिम प्रदेश सभाको बैठक भने अहिले भर्खरै शुरू भएको छ। आज बेलुकी 5 बजे बस्ने कार्यतालिका रहेको प्रदेश सभा अहिले बसिरहेको प्रदेश सभा सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रभावकारी सार्वजनिक सेवा प्रवाह आजको आवश्यकता भएको बताउनु भएको छ। लोकसेवा आयोगको 76 वार्षिकोत्सवका अवसरमा आज आयोगले आयोजना गरेको समारोहमा राष्ट्रपति पौडेलले स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रले समयानुकूल सार्वजनिक सेवा प्रवाह मार्फत आम नागरिकको मन जित्नुपर्नेमा जोड़ दिनुभयो। चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनिया कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। भेटपछि मन्त्री खनालले खुशी व्यक्त गर्दै सो अवसरमा चीन नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायु सेवा सञ्चालक संघ नेपाल र एरोन्टिकल सोसाइटी अफ नेपाल बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। गत जेठ 3 गतेदेखि शुरू भएको अधिक मास आजदेखि समाप्त भएको छ। यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्ष बीचको समयान्तर मिलाउन करिब 32 महिना 16 दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिका स्थित साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष समेत 3 जना विरूद्ध सार्वजनिक सम्पत्ति हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष 2078-79 रूख कटान गरी बेचबिखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच युद्ध अन्त्यसँगै हर्मुज जलघाटी पुनः खोल्ने विषयमा सहमति भएको छ। दुई देश बीचको युद्ध अन्त्यका लागि आगामी शुक्रबार स्विजरल्याण्डमा सहमति पत्रमा हस्ताक्षर हुने युद्धको मध्यस्थता गरिरहेको पाकिस्तानले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब चाँडै नै हर्मुज जल डमरू क्षेत्र खुल्ला हुने र अमेरिकाले इरानको जल क्षेत्रमा लगाएको निषेध अन्त्य गरिने बताउनुभयो। सम्झौतामा लेबनानमा इजरायलले जारी राखेको सैनिक कार्यवाही पनि रोकिने उल्लेख छ। अब आर्थिक समाचार।
4: चालू आर्थिक वर्षको 11 महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च 1,32,66 करोड रुपियाँ मात्र भएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको 11 महिनामा कुल लक्ष्यको 32.53% पुँजीगत खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा 4,07,88,80,00,000 रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा चालू खर्चतर्फ 11,80,98,00,000 खर्च गर्ने लक्ष्य राखेकोमा 11 महिनामा 76.91% खर्च भएको छ। वित्तीय व्यवस्थापन तर्फ वर्षभरिमा 3,75,24,20,00,000 खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 3,05,71,81,00,000 मात्र खर्च भएको छ। मध्य प्रदेश सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न र बचतकर्ताको रकम सुरक्षित गर्न आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत कडा नीति अघि सारेको छ। सहकारी संघ संस्थामा बढ्दो आर्थिक विचलन र ठगीलाई रोक्न मध्य प्रदेश सरकारले शून्य शीलताको नीति लिने घोषणा गरेको छ। बजेटमा नागरिकको पसिनाको कमाई अपचलन गर्ने सहकारीका संचालक तथा पदाधिकारीहरूलाई कुनै पनि छुट नदिइने उल्लेख गरेको छ। उनीहरूको सम्पत्ति तत्काल रोक्का गर्ने र जफत गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउन कानूनी र संरचनागत व्यवस्थालाई निर्मम रूपमा कार्यान्वयन गरिने मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। त्यसै गरी सहकारीहरूको आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न अब मध्य प्रदेशका सबै सहकारी अनिवार्य रूपमा एकीकृत प्रादेशिक डिजिटल नियमन तथा अनुगमन प्रणालीमा आबद्ध हुनुपर्नेछ। बजेटले मध्य प्रदेशका सहकारीहरूले शेयर बजार र घर जग्गा कारोबारमा लगानी गर्न नपाउने भएका छन्। त्यस्ता क्षेत्रमा लगानी गर्न पूर्णत निरुत्साहित गर्दै सहकारीको पुँजीलाई अनिवार्य रूपमा कृषि उद्यमशीलता उत्पादनमूलक क्षेत्रमा मात्र परिचालन गर्नुपर्ने व्यवस्था बजेटले प्रस्ताव गरेको छ। मुलुकको प्रमुख भन्सार नाका बिरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिना जेठ मसान्तसम्ममा 2,21,52 करोड राजस्व वसुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले बिरगंज भन्सार कार्यालयलाई वैशाख मसान्तसम्मको 11 महिनाका लागि 2,49,19 करोड राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो। आइसिपी बिरगंजले 11 महिनाको अवधिमा तोकिएको लक्ष्यको 88.89% मात्र राजस्व वसुली गरेको छ। सोमबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 12.26 अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 2,711.76 अङ्कमा सीमित भएको छ। कारोबार भएका मध्ये कुल 73 कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने 188 कम्पनीहरूको शेयर मूल्य घटेर कारोबार भएको छ। सोमबार कुल 350 कम्पनीहरूका 1,07,39,928 किता शेयरहरू 4,41,20,00,000 रुपियाँमा किनबेच भएका छन्। अलैची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङको 18 त्रिवेणी गाउँपालिकामा असारको 12 र 13 गते प्रदेश स्तरीय अलैची महोत्सवको आयोजना हुने भएको छ। ताप्लेजुङमा पहिलो पटक अलैची महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङले जानकारी दिनुभयो। महोत्सवमा अलैचीका बोट बिरुवा तथा फल प्रदर्शनी, अलैचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैची बगैंचाको प्रदर्शनी र अवलोकनका गतिविधिहरू आयोजना गरिने भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: विश्वकप फुटबलमा आज राति केप भर्डे र स्पेन बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार राति 10:15 बजे एटलान्टा स्टेडियममा खेल हुँदैछ। फुटबलमा चिर परिचित स्पेनसँग नवप्रवेशी केप भर्डेले पहिलो पटक खेल प्रदर्शन गर्दैछ। आजै भएको विश्वकपमा यासिन आयारीले 2 गोल गरेपछि स्वीडेनले विश्वकप 2026 को आफ्नो पहिलो खेलमा ट्युनिसियालाई 5-1 ले पराजित गर्दै प्रतियोगितामा शानदार शुरूआत गरेको छ। मोन्टेरेमा सम्पन्न खेलमा स्वीडेनका आयारी अलेक्जेन्डर इसाक र भिक्टर ग्याकेरेसले गोल गरे। टोलीले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। ट्युनिसियाका गोलकिपर अब्देल मौहिब जमाक आफ्नो स्थानबाट अगाडि बढेको अवस्थामा आयरीको प्रहारले सिधै जाली चुमेको थियो। यस्तै आइभरी कोस्टले विश्वकप 2026 अन्तर्गत समूह चरणको खेलमा इक्वेडरलाई 1-0 ले पराजित गरेको छ। माद डियालोले खेलको 90 मिनटमा निर्णायक गोल गरेपछि टोलीलाई जित दिलाएका थिए। अन्डर 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मध्य प्रदेशले जितेको छ। वीरेन्द्रनगरको कालुनचोक क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मध्यले उपाधि चुमेको हो। सुपर ओभरमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 16 रनको लक्ष्य दिएको थियो। सुपर ओभरमा जयन्ती भण्डारीले 4 बलमा 10 र करुणा विष्टले 1 बलमा 2 रन बनाइन्। मध्यका लागि साना प्रवीणले 5 बलमा 3 चौकाको मद्दतमा 15 रन बनाइन् भने प्रतिमा शाहले 1 रन थपिन्। सुदूरपश्चिमले 2 र मध्यले 1 अतिरिक्त रन पाएको थियो। पहिला ब्याटिङ गरेको मध्य प्रदेशले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 129 रन बनाउँदै 103 रनको लक्ष्य दिएको थियो। एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन 16 खेलाडी सहित 19 सदस्यीय नेपाली टोली भोलि भारतको दिल्ली जाने भएको छ। जुन 18 24 तारिकसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाट। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 6 प्रदेशहरूमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 माथिको मन्त्रालयगत छलफल शुरू। आर्थिक तथा राजनीतिक सुशासन र रोजगारी सिर्जनामा आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। अमेरिका र इरान बीच शान्ति सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने, विश्व समुदायद्वारा सफल कार्यान्वयनमा जोड र विश्वकप फुटबलमा आज राति केप भर्डे र स्पेन बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
6: ऋषिमुनिको अनुसन्धान, अवलोकन, अध्ययन, ध्यान, तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी त भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 9819328611 र 9563773687।
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 9745231963।
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
10: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
9: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
12: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
13: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
14: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
15: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
5: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855551584, 9651549998।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज स्वदेश एफएम 93.2 मेगाहर्ज
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापाको चितवनको माडी नगरपालिकालाई पूर्ण खोपसुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। स्थानीय स्रोतको उपयोग र स्वामित्व सहभागिता पूर्ण खोपसुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ जिल्ला खोप समिति चितवनले सो घोषणा गरेको हो। जिल्ला समन्वय समिति माडीका प्रमुख तथा खोप समन्वय समितिका संयोजक नारायण प्रसाद अधिकारीले पूर्ण खोपसुनिश्चितता घोषणा गर्नुभयो। खोप कृत्रिम प्रोटिनबाट प्रयोगशालामा निर्माण हुने र यसले शरीरको सेतो रक्तकोष निर्माण गर्ने जानकारी दिँदै उहाँले खोपमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई बधाई र धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख तारा कुमारी काजी महतोले 2072 साल चैत्र 16 गतेदेखि माडी नगरपालिका निरन्तर पूर्णखोप पालिका रहेको जानकारी दिनुभयो। पूर्णखोप अभियानलाई सफल पार्न महत्त्वपूर्ण भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न लागिएको सुखद खबर समेत उहाँले सार्वजनिक गर्नुभयो। कार्यक्रममा सहभागी रहँदै जिससा प्रमुख अधिकारी र नगर प्रमुख महतोसहित माडीका जनप्रतिनिधि स्वास्थ्यकर्मी र कर्मचारीहरूले पूर्ण खोप सुनिश्चिततालाई निरन्तरता दिने सामूहिक हस्ताक्षर समेत गरेका थिए। यसबाहेक सम्मान पत्र प्रदान गरिएको थियो। पत्रकार तथा नागरिक समाजका अगुवारी सिद्धमलाले बालेन शाह नेतृत्वको सरकारले 100 दिनको कार्य सम्पादनबारे बालेनको 100 दिन शीर्षकमा खुला समीक्षा गर्ने घोषणा गर्नुभएको छ। स्वदेश एफएमको कार्यक्रम समय सन्दर्भमा बोल्दै धमलाले बालेन सरकारले 100 दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको कामहरूको खुला छलफल गर्ने बताउनु भएको हो। बालेन सरकारले गरेका कामहरूको खुला आलोचना गर्दै प्रस्तुत हुनुभएका पत्रकार धमलाले बालेन सरकारले सुशासन भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकेको जिकिर गर्नुभयो। माडी नगरपालिकाले योजना तथा कार्यक्रमहरूको भुक्तानीका लागि आवश्यक कागज सहित असार 10 गतेभित्रै फाइल पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चालु आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालनमा रहेका योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न उपभोक्ता समितिहरू निर्माण व्यवसायीहरू तथा सरकारवालाहरूलाई तोकिएको समय सीमाभित्र आवश्यक कागजात सहित फाइल पेश गर्न अनुरोध गरिएको हो। राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडिएको छ। केन्द्रका अनुसार सन् 1981 यता 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कडालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 32.99 करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगततर्फ 60% भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो। पुँजीगततर्फ 20.02 करोड 61,22,000 रुपियाँ बजेट विनियोजन गरिएको छ भने चालुतर्फ 12.72 करोड 36,78,000 अर्थात् 38.56% बजेट विनियोजन भयो। कोशी प्रदेश सरकारले खानेपानी सिंचाई तथा ऊर्जा क्षेत्रको विकासका लागि 6.28 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो। बहुवर्षीय खानेपानीका लागि 24 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने 200 खानेपानी आयोजनाका लागि 27 करोड, प्रदेशका 56 निर्वाचन क्षेत्रमध्ये 38 क्षेत्रमा प्रति क्षेत्र 1 करोडको खानेपानी आयोजना र 18 निर्वाचन क्षेत्रमा जलोत्पन्न र खानेपानीसँग सम्बन्धित 1 करोडका आयोजना गरेर 56 करोड बजेट विनियोजन गरिएको हो। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर्क्रिया आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका लागि 72 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका उक्त बजेटबाट प्रदेशमा शान्ति सुरक्षाका लागि सिसिटिभी जडान गर्ने लगायतका कार्यक्रमहरू अगाडि बढाउने बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच बजेटमा भागबण्डा नमिल्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट
सोमबार साँझ 5 बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो, तर मुख्यमन्त्री कमल बहादुर शाह र मन्त्रीहरूबीच भागभण्ड अनुसार बजेट बाँडफाँड नहुँदा प्रदेश सभाको बैठक अनिश्चित भएको छ भने कर्मचारीहरू अझै बजेट लेखनमै छन्। आइतबार राति 12 बजेभित्र नै सबै योजना वार्षिक कार्यक्रम समावेश गरेर बजेट प्रणाली बन्द गर्नुपर्ने भए पनि सुदूरपश्चिममा भने अझै लेखन कार्य जारी रहेको छ। कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ। चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि 2,57 करोड रुपियाँ बराबर बजेट थियो, तर आगामी आर्थिक वर्ष 2083-84 का लागि 2,52,87,68,000 विनियोजन गरिएको अर्थमन्त्री राज विक्रम शाहले बताउनुभयो। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 का लागि 41,13,86,00,000 रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालुतर्फ 14,66,32,29,000 र पुँजीगततर्फ 36,47,53,71,000 रुपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम बन लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनेर दिनुभएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई भिडियो सन्देश मार्फत मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिनुभएको हो।

भएका छन्। उद्योगहरूमा उत्पादित चिया थन्किने क्रम बढेको, दोहोरो परीक्षणको लागत उच्च बढेको, भण्डारणको समस्याले उद्योगी र किसानलाई असर पुगेको संस्थाका उपाध्यक्ष जीवन नेउपानेले बताउनुभयो। कोकिन सहित ठमेलबाट 3 विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्नेगलका नागरिक 43 वर्षीय अम्दौ सार, भारतीय नागरिक 36 वर्षीय रुबी र 31 वर्षीय सोनी रहेका छन्। उनीहरूले लागु औषध नियन्त्रण ब्युरोको टेसरको टोलीले पक्राउ गरेको हो। ब्युरोका एसपी तथा प्रवक्ता दुर्गराज रेग्मीका अनुसार 26 जेठमा कतार एयरवेजको उडान QR646 इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका नागरिकले उक्त कोकिन ल्याएका हुन्। र फिफा विश्वकप फुटबलमा आज रात स्पेन र केप भर्डेले खेल्दैछन्। समूह यसको यो खेल राति 10:15 अमेरिकाको एटलान्टा रङ्गशालामा सुरु हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यस यता राम्रो प्रदर्शन गर्न सकेको छैन। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ्न सकेको थिएन। स्पेन फिफा वरियताको दोस्रो स्थानमा रहेको छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 67 स्थानमा छ। यस्तै आज राति समूह जीका बेल्जियम र इजिप्ट पनि खेल्दैछन्। यो खेल राति 10:15 अमेरिका को सिएटल रङ्गशालामा सुरु हुनेछ। फिफा वरियतामा बेल्जियम 10 र इजिप्ट 30 स्थानमा रहेका छन्। यसै बिहान 4:45 अमेरिकाको मियामी रङ्गशालामा समूह एसका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। फिफा वरियतामा साउदी अरेबिया 60 र उरुग्वे 17 स्थानमा रहेका छन्। यसै गरी बिहान 7:45 अमेरिकाको लस एन्जलस रङ्गशालामा समूह जीका इरान र न्युजिल्यान्ड पनि खेल्दैछन्। फिफा वरियतामा इरान 20 र न्युजिल्यान्ड 50 अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

चलाउने माया, संसारे जलाउने माया, संसारे हँसाउने माया, संसारे रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: आकाश गए पनि पाताल गए पनि जति सहे पनि पर्छ पिर देउतै भए पनि
1: ए मर ओइलियो पिपलको छायामा दैव

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: You are listening to SoThis FM 93.2 MHz.
1: The best music, non-stop.

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

बेलकाली अखेर नौरा अङ्क मैले त पढेको मात्रा र रेप केही पनि छैन असाध्य गरेको यी दुईवटा अखेर कन्ठैमा राख्न मेरो त धोको थियो सम्पत्ति माथि सम्पत्ति भन् सर्व

0: So this FM, Tiranna Pitoplo, 2 MHz.
1: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुत पण्डित रामभक्त अधिकारी
3: अब महाभारतको शुभारम्भ हुन्छ भगवान श्रीकृष्णसँग युद्धमा सहयोग माग्नको लागि दुर्योधन महाराज परमात्मा श्रीकृष्णको महलमा पुगेर श्रीरामपट्टिको कुर्सीमा विराजमान हुनुभएको छ अनि यता पाण्डव पक्षबाट अर्जुन पनि त्यही सभा त्यही हलमा प्रवेश गर्नुभयो प्रवेश गरिसकेपछि अर्जुन गोडामुनि बस्नुभएको थियो भगवान् श्रीकृष्णको निद्रा समापन भएर आँखा खुलेपछि गोडामुनितिर बसिराखेका अर्जुनलाई देख्नुभयो अनि प्रश्न गर्नुभयो अर्जुनलाई प्रश्न गरिसकेपछि अनि अर्जुनले भन्नुभयो युद्ध हुने निश्चय भइसक्यो त्यसकारण हे प्रभु हाम्रो पक्षमा हजुरले सहयोग गरिदिनु पर्यो भनेर यसरी आफ्नो विचार राख्नुभयो अर्जुनले परमात्मा श्रीकृष्णले अर्जुनलाई हेरेर भन्नुभयो हुन्छ म तिम्रो पक्षमा पक्षधर भएर मैले काम गर्नेछु भनेर वचनबद्ध हुनुभयो वचनबद्ध भइसकेपछि फेरि यसो कोल्टे फर्कनु भएको थियो शिरपट्टि दुर्योधन महाराजलाई देख्नुभयो ओहो महाराज हजुर कति कामले पाल्नुभयो भनेर त्यसरी परमात्मा श्रीकृष्णले दुर्योधन महाराजलाई हेरेर प्रश्न गर्नु दुर्योधन महाराज पनि भन्नुहुन्छ सहयोगको लागि आएको युद्धमा हजुरले हाम्रो पक्षमा सहयोग गरिदिनु पर्यो भनिकन यसरी महाराजले पनि कुरो राख्नुभयो राखिसकेपछि अनि परमात्मा श्रीकृष्ण भन्नुहुन्छ अब म उतापट्टि 5 पाण्डवहरूतर्फ वचनबद्ध भएँ म हजुरलाई धेरै धेरै युद्धार्थीहरू सैनिकहरू युद्ध कुशल सैनिकहरू छन् म तपाईँलाई यो सैनिकहरू पठाउँछु भन्दा बहुत खुसी हुनुभयो हजुर हामीलाई सैनिक भए हुन्छ हजुर एउटा नभए पनि सैनिक पायौँ भने हामीलाई अहोभाग्य छ प्रभु भनिकन उनी पनि बिदा भए बिदा भइसकेपछि युद्धको दिन किटानी भयो शङ्खधुनी भयो बाजा बजे अनि युद्धको जुन शुभारम्भमा हुनुपर्ने अनि बाजा बजिसकेपछि परमात्मा श्रीकृष्णले अर्जुनलाई रथमा राखेर त्यो युद्धस्थल धर्मक्षेत्र अथवा कुरुक्षेत्रमा पुर्याउनु भयो कुरुक्षेत्रमा पुर्याइसकेपछि परमात्मासँग अर्जुन भन्नुहुन्छ हे भगवान् मैले युद्ध गर्ने कोसी त हो त्यो युद्ध क्षेत्रमा मलाई लगिदिनुहोस् म युद्धार्थीहरूसित म अनि जानकारी लिन्छु भनिकन आफ्नो आशय यसरी व्यक्त गरेपछि भगवान् श्रीकृष्णले त्यो रथलाई लिएर सेनाहरू उभयहरू मध्ये रथम थापा हेर्ने चुता भनिसकेपछि दुइटै सेनाको बिचमा भगवान् श्रीकृष्णले अर्जुनको रथ लिएर अडाइदिनु भएको छ परमात्मा भन्नुहुन्छ लौ हेर तिमीसित युद्ध गर्नको लागि युद्धार्थी बनेर हे जति उपस्थित भएका छन् यी सबैलाई हेर दुवै पक्षका सैनिकहरू युद्धार्थीहरूलाई हेर भनिकन यसरी परमात्मा श्रीकृष्णले भन्नुभयो। समुभाषु ऋषिकेश प्रहसन्निव भारत सेनाहरूमध्ये विहिदन्त मिलम्ब छ। दुवै पक्षमा गएर यस्तो किसिमको वचन बोलिसकेपछि अनि बहुतै दुखित भएर ती युद्धार्थीहरूलाई हेर्नुभयो। सबै आफन्तहरू देखिए त्यहाँ। ती आफन्तहरूलाई देख्दाखेरिमा अर्जुन चाहिँ बहुतै ग्लानी हुनुभयो। न चैवाहं जातु नाशं न तं नेमे जनाधिप न चैव न भविष्याम सर्वे वयम् अतःपरम्। यसरी परमात्मा श्रीकृष्णले यहाँ अर्जुनको रथ अड्याइसकेपछि अर्जुन ज्यादै दुखित भएर म युद्ध गर्दिनँ हे प्रभु, म युद्ध गर्दिनँ, म यो युद्धले युद्धमा मारिएका मान्छेको रगतले मुछिएको यो रगतले रातो रगतले मुछिएको यो चाहिँ नि राज्य मेरो लागिमा काम छैन। म यस्ता आदरणीय व्यक्तिहरू जोहरू हजुरबाबा हुनुहुन्छ, जो आचार्यहरू हुनुहुन्छ, जो गुरुजनहरू हुनुहुन्छ, उनीहरूलाई मारेर मैले राज्य गर्नु छैन हे भगवान्, म राज्य गर्दिनँ, म युद्ध गर्दिनँ, मलाई यो राज्य चाहिएन। गुरु नहत्वाई महानुभावान श्रेयो भुङथुम भैक्षमा पियल्लो के भन्नुहुन्छ। यस्ता आदरणीय व्यक्तिहरूलाई मारेर राज्य गर्नुभन्दा म भिक्षाजीवी भएर जीवन बिताउँछु प्रभु, मलाई युद्धमा प्रेरणा नगरी बस्छुस् भनिकन आफ्नो हातमा भएको धनु गाण्डीव धनु जो थियो उसलाई भैमा राखेर परमात्माप्रति फर्केर बहुत दुखित हुँदै हुँदै श्रीकृष्ण परमात्मासँग अर्जुनले बिन्ती गर्न लाग्नु भएको छ। यसरी बिन्ती गर्ने क्रममा परमात्मासँग अर्जुन ज्यादै दुखित भएर बोल्नुहुन्छ। समुभाषु ऋषिकेश यसरी दुखित भएको देखेर समुभाषु ऋषिकेश प्रसन्निव भारत सेनाहरूमध्ये विहिदन्त मिलम्ब छ। यस्तो अवस्थामा त्यो धर्मक्षेत्र नाम गरेको कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनको विषाद तथा अर्जुनले आफ्नो कर्तव्यबाट विचलन हुन लागिराखेको कुरा यस्तो अवस्था देखेर भगवान् श्रीकृष्ण अर्जुनप्रति भन्न लाग्नु भएको छ। यहाँबाट गीता शुभारम्भ हुन्छ। अब भगवान्ले अर्जुनलाई के भन्नुहुन्छ त्यही कुराको प्रसङ्ग सुरु भएको छ। भगवान् भन्नुहुन्छ अस्वच्छ नन्य सोचस्त्वाम प्रज्ञा बादाम च भाषसे गता सुन गता सुस्त नानु सोचन्ति पण्डिता। अर्जुन तिमी क्षत्रिय हौ, क्षत्रिय भएर आफ्नो वर्णाश्रम उचित कर्म त्याग्नुहुन्न। यदि तिमीले कर्म त्याग्यौ भने तिम्रो नैराश्य देखेर तिम्रा विपक्षीहरूले अर्जुन डरले भाग्यो हाम्रो मायाले होइन भनिकन तिम्रो परामर्श तिम्रो चाहिँ नि बहादुरीको उनीहरूले निन्दा गर्छन्। ठुलो मान्छेलाई निन्दा गरेको सुन्नु भनेको ज्यादै दुःख लाग्दो कुरा हुन्छ। मरण बरु सह्य हुन्छ ठुला मान्छेलाई, अनि लघुता भास भएको भएपछि मान हानि भएपछि ज्यादै अनि निन्दा योग्य हुन्छ। त्यसकारण हे अर्जुन तिमी दृढताका साथ अघि बढ भन्नुहुन्छ। न त्वं नाहं जातु नाशं न त्वं नेवेजनाधिप न चैव न भविष्याम सर्वे वयमतः परम भनेर गीताको शुभारम्भ गर्नुभयो। हेर तिमी हामी जस्ता मान्छे यो धरतीमा कति आए, कति जन्मे, कति मरे, कति वर्तमान छन्, त्यसकारणले विद्वान जनले गएका कुराहरूलाई अनि विषाद गर्ने आउने कुराहरूमा घमण्ड गरेर म यस्तो गर्छु भनेर भन्ने यस्तो चाहिँ नि कर्म वीर पुरुषले गर्दैनन्। तिमी एउटा वीर पुरुष हौ, तिमीमा यस्तो नैराश्य छ, काँतरपन सुहाउँदैन अर्जुन भनिकन यसरी परमात्मा श्री कृष्ण हाँसेर अर्जुनतिर फर्केर भन्न लाग्नुभएको छ। देहिनोस्मिन् यथा देहे कौमारौ यौवनम जरा तथा देशान्तर देहान्तर प्राप्ति धीरस्तस्य नमोहति। यस्ता जसरी शरीरधारीहरू आत्मा निरन्तर बाल्यावस्था युवावस्था अनि वृद्धावस्थाहरूमा यो जीवन परिवर्तन हुँदा कोही पनि विकारी हुँदैनन्। यो प्रकृतिको नियम हो, तिमी यस्तो कुरा बुझ। त्यसै गरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीर धारणा गर्छ, तिमीले चिन्ता गर्नु पर्दैन। तिमीले मारेर यो शरीर मात्रै मर्छ, आत्मा मर्दैन। यस कारणले हेर अर्जुन, तिमी चाहिँ परिवर्तनशील यो संसारलाई देखेर तिमी धीर हौ। धीर पुरुषहरू यस्तो लासीपन लिएर बाँचेको सुहाउँदैन। त्यसो भएको हुँदा तिमी मरेर अनि आत्मा मर्छ भन्ने यस्तो किसिमको भ्रम चाहिँ नसोचिकन आत्मा मर्दैन, आत्मा मुक्त भएर जान्छ भन्ने कुराको प्रसङ्ग सुनाउनु भयो परमात्माले। सत्यम परम धीमहि मोक्ष शास्त्र आजलाई यहीँनिर विश्राम गर्छु। हरि ओम।
2: स्वदेश FM 93.2 MHz।

0: आज विक्रम सम्वत 2083 साल असार 2 गते मंगलबार शुक्ल द्वितीया 16 जुन सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रदेशहरूको बजेट 2,93,00,000,000 53 चिया उद्योग बन्द, थप 30 बन्द हुँदै राष्ट्रपा महाधिवेशनमा रवि र बारेनको गुटगत प्रतिस्पर्धा। होल्डिङ सेन्टरबाट सुकुम्बासुको अल्टिमेटम शुरू। 1800 रोपनी जग्गा रोगका झण्डै 4 महिनापछि मध्य पूर्वमा शान्तिको संकेत लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको भारतीय तीर्थयात्रीको बढ्दो लहर शीर्षकको शुभ समाचार।
0: केही साता यता सामाजिक सञ्जालमा भारतीय पर्यटकका भिडियो र तस्विर भाइरल भइरहेका छन्। कतै सड़क किनारमा खाना पकाइरहेका दृश्य छन्, कतै मुक्तिनाथ जाने बाटोमा विश्राम गरिरहेका तीर्थयात्री। यी तस्विरले दुईटा विषयमा बहस पैदा गरेको छ कि नेपालभित्र नै यस्ता पर्यटकले अर्थतन्त्रलाई फाइदा गरिरहेका छन्। अर्को भारतीय दृष्टिकोणबाट सिर्जित बहसले भन्छ नेपाल भ्रमणमा जाने तीर्थयात्रीका लागि के यहाँ पर्याप्त पूर्वाधार, भोजनालय र धर्मशाला छैनन्। यी दुई विषयमा बहस चलिरहँदा पर्यटन मन्त्रालयले आइतबार सड़क मार्गबाट नेपालका तीर्थस्थल पस्ने भारतीय पर्यटकका लागि सूचना जारी गरेको छ। सूचनाले नेपाल भ्रमणमा रहँदा पर्यटकहरूले के गर्ने र के नगर्ने उक्त सूचना पर्यटन मन्त्री खड्गराज पौडेलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। बेलुकी पख उनले यस विषयलाई फरक ढंगले हेर्नुपर्नेमा जोड़ दिए। अहिले नेपालले देखिरहेको दृश्य केवल भारतीय पर्यटकको भीड़ होइन, यो नेपाल भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूप हो। भारतको कुल जनसंख्याको 1% मात्रै नेपाल आए पनि वार्षिक कम्तीमा 1 करोड़ धार्मिक पर्यटक नेपाल आउन सक्छन्। मन्त्री पौडेल भन्छन् त्यो नेपालको पर्यटन बजारका लागि अत्यन्त ठूलो अवसर हुन सक्छ। पछिल्ला महिनामा विशेष गरी सड़क मार्ग हुँदै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ। पोखरा, मुक्तिनाथ, सुपा देउराली, स्वर्गद्वारी, धनकुटाको हिले लगायत धार्मिक तथा पहाड़ी गन्तव्यमा उनीहरूको चाप बढ्दो छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। कोशी, गण्डकी, कडाली र सुदूरपश्चिमले बजेटको आकार बढाए, बागमती, मधेश र लुम्बिनीले घटाए भने सूचना प्रविधि नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड़ दिएका छन्। कोशी प्रदेशको बजेट 40,44,58,00,000 तोकिएको छ भने आकार 4,56,69,00,000 बढेको छ। कोशीको मुख्य कार्यक्रम 2083 साउनदेखि 2085 असारसम्म कोशी प्रदेश भ्रमण वर्ष बनाउने लक्ष्य लिएको छ। त्यस्तै मधेस प्रदेशको बजेट 41,13,86,00,000 तोकिएको छ भने आकार 5,45,00,000,000 घटेको छ। मधेसको मुख्य कार्यक्रममा मेड इन मधेस समृद्ध प्रदेश कार्यक्रम सञ्चालन गर्ने लक्ष्य तोकिएको छ। त्यस्तै बागमतीको बजेट 66,93,33,00,000 तोकिएको छ, आकार 54,40,00,000 घटेको छ भने बागमतीको मुख्य कार्यक्रममा अति विपन्न 1,000 परिवारलाई आवास, गौरीटा रंगशालालाई प्रदेशको उरबको आयोजनाका रूपमा समावेश गरिने लगायतका लक्ष्यहरू लिएको छ। त्यस्तै गण्डकी प्रदेशको बजेट 32,79,00,000 तोकिएको छ भने आकार 1,02,00,000,000 बढेको छ। गण्डकीको मुख्य कार्यक्रममा उज्यालो गण्डकी प्रदेश कार्यक्रम आगामी वर्षभित्र सबै घरमा विद्युत लगायतका लक्ष्यहरू लिएको छ। लुम्बिनी प्रदेशको बजेट 37 अर्ब 38 करोड 45 लाख तोकिएको छ भने 1 अर्ब 52 करोड 55 लाखले घटेको छ। त्यस्तै कर्णाली प्रदेशको बजेट 35 अर्ब 39 करोड 85 लाखले लाख तोकिएको छ भने आकार 2 अर्ब 40 करोड 18 लाखले बढाइएको छ। सुदूरपश्चिम प्रदेशमा भने 37 अर्ब 70 करोड बजेट तोकिएको छ। 4 अर्ब 22 करोड 39 लाखले बजेटलाई बढाइएको छ। नवप्रवर्तनका कार्यक्रम गौरवका आयोजना स्वास्थ्य कृषि र पर्यटनमा प्रदेशहरूले जोड दिएका छन्।
0: गुणस्तर जाँच नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग भएपछि चिया किसान चिन्तित भएका छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसान त्रसित थिए। चियामा वर्षभरिको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले असार 1 देखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। सोही बमोजिम ती उद्योग सोमबारबाट बन्द भएका हुन्। उद्योग बन्द हुँदा हरियो चिया प्रशोधन हुन पाउँदैन। 7-7 दिनमा हरियो मुना टिप्ने गरिएको छ भने 1 दिन ढिलो हुँदा समेत चियाको गुणस्तरमा असर पुग्ने चिया प्राविधिक बताउँछन्। एसोसिएसन अन्तर्गतका उद्योगमा 2,995 किसानले दिनहुँ हरियो चियापत्ती ल्याउने गरेको तथ्याङ्क छ। उद्योग बन्द भएपछि चिया कहाँ लगेर बेच्ने अन्यल भएको उनीहरूले बताएका छन्। हरियो चियापत्ती बेचेर गुजारा गर्ने किसानहरूलाई उद्योग बन्द हुँदा झन ठूलो त्रास सिर्जना भएको छ। सूर्योदय नगरपालिका 14 लक्ष्मीपुरका किसान मुकुन्द आचार्यले कुनै पनि

0: यहाँका प्राय सबै किसानले मकै, कोदो, अलैँची, धान सबै बाली मासेर चिया खेती गरेका छन्। सबैभन्दा बढी हरियो पत्ती उत्पादन हुने बेलामै बेच्न नपाएपछि किसानको हातमुख जोड्ने प्रबन्धमै समस्या आउने जोखिम रहेको उनको गुनासो छ।
1: महाधिवेशनमा रासुपा गुटगत प्रतिस्पर्धामा रवि बालिन शीर्षकमा मध्याह दैनिकमा खबर छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रथम महाधिवेशन नजिकिँदै गर्दा अन्तर्पार्टी शक्ति संघर्ष बढ्दै गएको छ। गत निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको रासुपामा भित्रभित्रै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालिन र शाहपक्ष बीच गुटगत प्रतिस्पर्धाको अभ्यास भइरहेको छ। महाधिवेशनको पूर्व सन्ध्यामा आन्तरिक असन्तुष्टि बढ्दै गएका छन्। देशभर ओडादेखि स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनमा होमिएको रासुपाले आन्तरिक समस्यालाई आन्तरिक रूपमा मिलाउन खोजे पनि गुटगत सक्रियता बढेको पाइएको छ। रासुपाले सबै तहको अधिवेशनमा एक व्यक्ति एक पदको अवधारणा सार्वजनिक गरेको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीले जनप्रतिनिधिहरू पार्टीको संरचनामा नआउन निर्देशन नै जारी गरे पनि जिल्ला र प्रदेशमा जनप्रतिनिधि बीच नै प्रतिस्पर्धा भइरहेका छन्। त्यसरी प्रतिस्पर्धा गर्दा हारेका कतिपय नेताले पार्टी परित्याग गरेका छन् भने केहीले पार्टीभित्र कब्जाको नीतिले स्पेस पाएको भन्दै तीव्र असन्तुष्टि पोख्न थालेका छन्। विवाद बीच बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। बागमतीमा रवि लामिछाने पक्षका नेता डाक्टर अच्युत लामिछानेलाई हराउँदै प्रधानमन्त्री बालेन पक्षका उत्सव अरियाल सभापतिमा निर्वाचित भएका छन्। अरियालले यसअघि सभापति रहेका लामिछाने, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठलाई पराजित गरेका हुन्। लामिछाने नुवाकोटबाट निर्वाचित सांसद हुन्। एक व्यक्ति एक पदको नारा लगाएर बालेन समूहले घेराबन्दी गरेर हराएको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको छ। त्यस्तै कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनले सरिन तामाङलाई पराजित गरेपछि तामाङले राजनीतिबाटै विदा लिएको घोषणा गरेकी छन्। अधिवेशनमा सांसदहरूले हस्तक्षेप गरेको भन्दै अधिवेशन स्थलबाटै उनले सांसदहरूलाई कोशी प्रदेशमा प्रवेश निषेध गर्ने घोषणा नै गरेकी थिइन्। पराजित भएपछि उनले केन्द्रबाट व्हिप जारी गरेर आफूलाई पराजित गरिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर, तर यो मेरो सोझो सिधापन आज दुखाइ भयो सबैलाई भन्दै उनले लेखेकी छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि सभापति नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेकी हुन्। तत्कालीन बाध्यात्मक अवस्थामा गरिएका निर्णयलाई अहिले अनुसन्धानको दायरामा राखेर विवरण माग गरी चेपुवामा पार्ने नियत त राखिएको होइन भन्ने आशंका समेत कतिपयले व्यक्त गरिरहेका छन्।
0: पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आइतबार गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई अंगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वास पात्रसँग अंगालो हाल्दै देश बनाउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायमाथि आतंक फैलाउने गरी दिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल

0: सालले नौबिसे मलेखु सडक खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सडक खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ, कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आएको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। सोमबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन् अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आएको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा सोमबार छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताएका छन्।
0: क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा गोर्खापत्रमा खबर छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र शेष प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना प्रकाशित भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब 71% बढी छ। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गेले देशमा क्यान्सर औषधि आपूर्ति कठिनाई देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गीका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गीले भन्नुभयो कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
1: त्रिपन्न चिया उद्योग बन्द, 4 गतेदेखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैर भन्सार अवरोधका कारण चिया निकासी अवरुद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतेबाट सिटिसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैं 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकेपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।